0: ईश्वर 85 जनाको मृत्यु भएको छ। गत एक वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट एकजनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसूनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसरी गाउँपालिका 2 गामको फलवाङ टोलमा बिहिबार राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 प्रहरीसदको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरु घरती मगर, उनकी श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको छ। प्रहरीका अनुसार बीरूको घर पुरिँदा उनी सहित श्रीमती र पाहुना आएकी छिमेकी लली पनि पहिरोमा परेकी हुन्। गत वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19 जना, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको छ भने जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मनसूनी विपदबाट 4 महिनामा 85 को मृत्यु, बाढ़ी पहिरोको जोखिम उस्तै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: भदौ 15 सम्म करिब 15 वटा विधेयक संसदमा दर्ता गर्ने तयारी शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारले घोषणा गरेको कानून सुधार तथा कानून निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समिति अन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानून तथा न्याय मामिला र संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो। विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन शुरू गरिसकेका छन्। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकार विधेयक निर्माणमा समेत फास्ट ट्र्याकमा अगाडि बढ़ेको उल्लेख गर्दै भदौ 15 गतेसम्म करिब 15 वटा विधेयक अगाडि बढ़ाउने अवस्थामा रहेको जानकारी गराएकी थिइन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख नजीर मियाले शुक्रबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार नै मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन्। नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको हो। त्यस्तै कर्णाली प्रदेशमा पनि मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै रहेका छन्। नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको 18 दिन पुग्यो। यतिका दिनसम्म पनि उनले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको टुंगो नलाग्दा साउन 12 गते मुख्यमन्त्री नियुक्तिका लागि साईले मन्त्री परिषद बैठक पनि राख्न सकेका छैनन्। दुई दल बीच मन्त्रालयको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
2: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सरकारमा सहभागी नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाले भदौ 1 गते दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। जस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। सरकारले बजेट मार्फत साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना लगायतको तलब समेत बढ़ाएको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गरेका छन्। यसमा सभामुख डीपी अर्याल र रासोपा सभापति रवि लामी छानेले पनि चासो राखेका छन्।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन 2 साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको जानकारी दिएका छन्।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विधाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागि हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबर महल, राधा स्वामी परिसर कृतिपुर, राधा स्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाबहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ।
1: आर्थिक वर्ष 2082-83 को बजेटमा निजी क्षेत्रका 74 बुदा मध्ये 45.9% पूर्ण कार्यान्वयन हुँदा 46.9% आंशिक र 8% मा शून्य प्रगति भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। श्रीलंकाली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगी विरूद्धको कार्यवाही तीव्र पार्दै यस वर्ष हालसम्म 27 अभियानमा 1093 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एफयू वुलरले संगठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कार्यवाही अगाडि बढ़ाएको बताएका छन्।
4: अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। विदाई कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचना महत्वपूर्ण परिवर्तन गरिएको समेत जानकारी दिएका छन्।
3: अब विचार विश्लेषणको पालो। आजको गोर्खापत्र दैनिकमा जड़ीबुटीदेखि कूटनीतिसम्म शीर्षकमा डाक्टर मदन कुमार पौडेलले लेख्नु भएको छ, नेपालसँग प्रकृतिले दिएको जैविक सम्पदा छ, जापानसँग अनुसन्धान प्रविधि र गुणस्तरीय व्यवस्थापनको विश्वसनीय अनुभव छ, यी दुई शक्तिको संयोजनले केवल नयाँ व्यापारिक अवसर मात्र सिर्जना गर्ने छैन, यसले विश्व स्वास्थ्य, हरित अर्थतन्त्र र दिगो विकासमा समेत साझा योगदान दिन सक्छन्। यही कारण हर्बल कूटनीति केवल एउटा नयाँ अवधारणा होइन। नेपाल र जापान कूटनीतिक सम्बन्ध 7 पूरा भएको छ। नेपाल जैविक सम्पदा र जापान उन्नत प्रविधिका धनी हुन्। वैज्ञानिक अनुसन्धान र प्रशोधनमा सहकार्य आवश्यक देखिन्छ। हर्बल कूटनीतिले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ। हरित अर्थतन्त्र निर्माणमा दिगो साझेदारी आवश्यक छ भनेर गोर्खापत्र दैनिकमा छापिएको छ।
4: घाटमा उपचार सुखद मरण शीर्षकमा डाक्टर झलक गौतमको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। सयौं वर्ष अघिदेखि सञ्चालनमा आएको घाट वैद्य नेपालको मौलिक परम्परागत स्वास्थ्य सेवाको नमूना हो। चिकित्सा सेवाको आधुनिकतासँगै भावना र संस्कारसँग जोड़िएको यो परम्परा मेटिँदै गएको छ। सर्वसाधारणको भावनात्मक र बाध्यात्मक अवस्थाको हितलाई ध्यान दिँदै नेपाल सरकारले गुठी संस्थान वा पशुपति विकास कोष मार्फत नयाँ किसिमले व्यवस्थापन गर्न सके नेपाली परम्परा जोगिन्थ्यो र कसैलाई पनि हानी हुने थिएन। बाध्यता बस अस्पताल वा घरबाट निकालेर घाट पुर्याइएका अन्तिम अवस्थाका बिरामीलाई केही समय सहज वातावरणमा राख्न पाए आफन्तलाई भावनात्मक राहत पुग्थ्यो।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 30 गते शनिबार, अगस्त 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बालगृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, जेनजी आन्दोलनलाई राजनैतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
1: आज चार प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान, धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न विज्ञको चेतावनी, किसानहरू भने पर्याप्त मल नपाएर तनावमा।
0: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने, रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु, ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय भन्दै।
1: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी, युक्रेनले रूसको अन्न भण्डारणमा आक्रमण गर्दा 3 जनाको मृत्यु, कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो।
0: र नेपाल भलिबल लीग भदौ 19-27 गतेसम्म काठमाण्डुमा, राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने, पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज खबरको सबैभन्दा शुरूमा, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनको लागि आयल निगमले नै त्यो ग्यासको आपूर्तिका लागि बिक्री वितरण गर्न थालेको प्रसंग।
1: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विदाको दिन आज 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल, राधास्वामी परिसर कृतिपुर, राधास्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाभेल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ। निगमको टेकु परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिनु भएको छ। त्यस्तै यातायात कार्यालय परिसर चाभेलमा नेपाल र एचपी ग्यास वितरण हुनेछ। त्यस्तै राधास्वामी कृतिपुर स्थित नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साई बाबा र ओम ग्यास वितरण गरिनु भएको छ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण गरिने आयोग निगमले जनाएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको हो। अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ती ठाउँबाट ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि शुरू गरिने निगमले जनाएको हो। स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको समेत निगमले बताएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आज ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिनका लागि वितरणको तयारी गरिने समेत बताउनु भएको छ। आधा तौलबाट पूर्ण तौलको सिलिण्डरमा जाँदा बजारमा माग भन्दा अभाव भएमा पछिल्लो बढ्दा अभाव भएकोमा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमश कम हुँदै जाने समेत उहाँले बताउनु भएको हो।
0: यसबीच ग्यास आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आगामी महिनाका लागि हाल स्वीकृत कोटा भन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभयो। ग्यास आपूर्ति सहजताका लागि आगामी 3 महिनासम्म 10,000 टन भन्दा बढ़ी ग्यास दिन भारतलाई पत्राचार गरिएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाल नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। अहिले आयल निगमले मासिक 45,000-48,000 टन ग्यास आयात गरिरहेको छ, तर साउन महिनाका लागि भने 49,500 टन कोटा निर्धारण भएको छ। साउनमा आयात परिमाण बढ़ाएकाले स्वीकृत कोटा 49,500 टन भन्दा बढ़ी ग्यास आयात हुने निगमले जानकारी दिएको छ। संसदको उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिण्डरको ट्र्याकिङ गरी नियमन गर्न निर्देशन दिए लगतै आवश्यक गृह कार्य पनि शुरू भएको मन्त्रालयले जानकारी दिएको छ। संसदीय समितिको निर्देशन लगतै 24 र 26 साउनमा ट्र्याकिङको काम गर्ने सेवा प्रदायकसँग छलफल भएको र सिलिण्डरको स्टक स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाइएको मन्त्रालयले दावी गरेको हो। शुरूमा म्यानुअल इन्भेन्टर र स्टेशन लोकेशनबाट प्रणाली लागू गर्ने र त्यसपछि 3-4 वटा उद्योग मा क्यूआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ। यसैबीच उद्योग मन्त्रालय, आयल निगम र ग्यास उद्योगीको प्रतिनिधि सम्मिलित क्विक रेस्पोन्स टीममा फोन गरेर ग्यास नपाएको गुनासो गर्ने 3,444 जना उपभोक्तालाई पनि ग्यास उपलब्ध गराइएको छ। 50 भन्दा बढ़ी डिलरमा अनुगमन गरिएको, ग्यास उद्योगीसँग निरन्तर छलफल गरेर आयात बढ़ाइरहेको, उद्योगबाट समानुपातिक हिसाबले डिलरमा ग्यास पठाएको, सिलिण्डरको ट्र्याकिङ गर्ने काम शुरू भएको लगायतका प्रगति विवरण पनि मन्त्रालयले हिजो सार्वजनिक गरेको छ र देशैभरका जिल्ला प्रशासन कार्यालय हरूले पनि त्यसको अनुगमन र केही कमी कमजोरी देखिएमा कार्यवाहीको कामलाई तीव्रता दिएको देशभरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण हिजो मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम कारण खुलाउनुपर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमा वा मृत्यु अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरूमा कमी आउने समेत बताउनुभयो।
0: मनसुनी विपदबाट बितेको 4 महिनामा 85 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोको जोखिम पनि उस्तै रहेकाले सावधानी अपनाउन सरोकारवाला निकायले अनुरोध गर्दै आएका छन्। मनसून जन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको हो। गत वैशाख 1 देखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षातका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायतका विपदको जोखिम अझै कायम छ। यी विपदमा परि 9 जना बेपत्ता छन्, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको हो। गत वर्ष मनसून जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यतिबेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको मृत्यु भएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति बढ़ेको छ। बिहिबार राति प्रहरी पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका 2 गामको फलबाङ टोलमा राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 बजे प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरु घरतीमगर, उहाँको श्रीमती 68 वर्षीय सनी घरतीमगर र छिमेकी 70 वर्षीय लली घरतीमगरको शव फेला पारेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उक्त ओडाकै मंगरारूमा घरभित्र बसेको अवस्थामा 64 वर्षीय लामी घरती मगरलाई पनि पहिरोले पुरेको थियो। उहाँको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। आज पनि विभिन्न 4 वटा प्रदेशका केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद डेभिड ढकालले यस्तो जानकारी दिनुभयो।
3: साउन 30 गते शनिबारको लागि चाहिँ देशका हिमालय पहाडी भूभागका केही स्थानमा मध्य प्रमुख वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र पश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेश प्रेस साथै कोशी बागमती र गण्डकीको तराई भूभागको चाहिँ थोरै स्थानमा मध्य प्रमुख वर्षाको सम्भावना देखिएको छ। त्यसको लागि बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकै स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: यसैबीच रौतहटबाट भारतको झारखण्ड स्थित बाबाधामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्रीको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सदगावा क्षेत्रमा हिजो बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवल किशोर जयसवाल, उहाँको श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो। दुर्घटनामा बसमा सवार 15 जना घाइते छन्। उनीहरूको सदगाउँ स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि पनि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान बालीको राम्रो स्याहार नहुँदा पर्ने प्रभाव,
4: अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा।
0: पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारहरूको सक्रियता बढ्दै किसानहरू भने पर्याप्त मल नपाएर तनावमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नागरिकको पहिलो पृष्ठमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर प्रकाशित छ। आठ दशकमा पनि झुट फुटको चक्र उस्तै। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा कांग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फूट झुट र फेरि फूटको चक्र भनी जारी रहेको छ। अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा पवित्रा सुनारले लेख्नुभएको खबर पनि प्रकाशित छ भने सुदूरपश्चिममा मुख्यमन्त्रीमा खगराज, एमालेका चार मन्त्री नियुक्त, कर्णाली प्रदेश भागबण्डा मन्त्रालय भागबण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यसै गरी कान्तिपुर दैनिकले छापेको छ किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर हो। स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकमा दिवी बुढाले जुम्लाबाट लेख्नु भएको खबर छापिएको छ। बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानले हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायतका शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। सोही कारण कृषि प्राविधिकहरू स्याउको दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा धाइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ देउबा पक्षको छुट्टै राष्ट्रिय भेला, कांग्रेस एकजुट बनाउने दावी शीर्षकमा। सुरक्षा निकायबारे सांसद सुनारको अभिव्यक्तिले रासोपा भित्रै तरंग शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरूङले आलोचना गर्नुभयो। सभामुख डीपी अर्याल र रासोपा सभापति रवि लामिछानेले पनि यसबारेमा चासो लिनुभएको उल्लेख गरिएको छ। निजी क्षेत्रका 74 बुदा मध्ये आधा मात्र पूर्ण कार्यान्वयन शीर्षकमा अर्को खबर भित्री पन्नामै छापिएको छ। नाइमा एक्सपोका चार दिनमा 1,00,000 भन्दा बढ़ी सहभागी भएको बारेमा पनि खबर उल्लेख गरिएको छ। मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। जलन पीड़ितलाई निशुल्क उपचार शीर्षकमा सिन्धुलीबाट लेखिएको खबर छ। सिन्धुलीका दुई स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएका जिल्लाका 9 स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। आज शनिबार विभिन्न 5 ठाउँबाट ग्यास दिन लागिएको बारेमा उल्लेख छ भने अर्को खबर सर्वसाधारणका लागि खुला गरिँदै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने तयारी गरिएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सवारी साधनका प्रकार हेरेर 60-600 रूपियाँसम्म शुल्क भने बुझाउनु पर्नेछ। सेवा सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ भने फेरिँदै अपराधको शैली शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा कांग्रेस देउबा समूहको राष्ट्रिय भेला, महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति शीर्षकमा छ भने सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। अख्तियारले असुल्नेछ जनही 10,000 जरिवाना, रोल्पामा फेरि पहिरो, 2 दिनमा 14 को मृत्यु, 3 अझै बेपत्ता शीर्षकमा खबर छ। बाजुरामा पनि पहिरोले घर पुरिएको छ, 1 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रहरी नेतृत्वमाथि संसदीय समितिमा आक्षेप र अमर्यादित व्यवहार शीर्षकमा कमल राज भट्टले लेख्नु भएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त हुनुभएको पनि अर्को खबर छापिएको छ। त्यसै गरी 10,000 टन ग्यास आयातको लागि अनुरोध गरिएको बारेमा खबरमा उल्लेख गरिएको छ भने बजेटमा निजी क्षेत्रसँग सम्बन्धित 74 मुद्दा मध्ये 34 कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ, 4 सातादेखि तातोपानी नाका अवरूद्ध भएको छ। सुन्दर शिरीषले लेख्नु भएको सिन्धुपाल्चोकको खबर हो। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरणीको राजमार्गको 12 बिसे कोदारी सड़क खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि चार यातायात चार साता यता तातोपानी नाका ठप्प भएको हो। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं अरू कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरिएको छ। त्यसै गरी बैठकमा गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बनेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले 2026 यो प्रकोप हालसम्मकै गतिमा अघि बढ़िरहेको र सन् 2014-16 प्रकोपलाई समेत उछिन्ने बताएको हो। सन् 2014-16 इबोला प्रकोपमा कम्तीमा 11,000 जनाको मृत्यु भएको थियो। यस वर्ष 15 मेमा यो प्रकोप घोषणा गरिएको थियो। त्यसैता कम्तीमा 4,300 जना संक्रमित पुष्टि भएको छ भने 2,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना न्यून बन्दै गएको डब्ल्यूएचओले चेतावनी दिएको छ। युक्रेनले रूसको नोभोरिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्रास्त आक्रमणमा दुई प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रूसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको हो। आक्रमणमा 8 वर्षीय बालक सहित 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 265 पुगेको छ। भग्नावशेषमा फँसेका मानिसहरूको खोजी जारी रहँदा 500 भन्दा बढ़ी बेपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उद्धृत गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आगामी भदौ 19 27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो टोलीलाई विदाई गरेको छ। क्यानले प्रिमियर लीगको लागि सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली पौडी टोलीले आसन्न 20 एसियाली खेलकुदको तयारी पनि भारतको बेंगलुरूमै गर्ने भएको छ। 1 महिने प्रशिक्षणका लागि 5 खेलाड़ीसहित 7 सदस्यीय टोली आज त्यसतर्फ जानेछ। खेलाड़ीमा पुरूषतर्फ जार्डेन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहनु भएको छ। प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरूङ पनि सहभागी हुनुहुने भएको छ।
1: धान बालीमा देखिएको समस्या र समाधानका लागि ध्यान दिनुपर्ने विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएफ सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब किसानले धानको हेरचाह कसरी गर्ने भन्ने प्रसंग देशभरका किसान पर्याप्त पानी नपरेर मात्र होइन कतिपय स्थानमा धेरै पानी परेको छ पानी धेरै र थोरै हुँदा धान बालीमा पर्ने असर र बस्ने उपायका बारेमा धान बाली विज्ञ वैज्ञानिक डाक्टर उज्जवल कुशुवा कुमार कुशुवासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
4: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन् त्यो बहुसंख्यक किसानले लगाउने गर्छन् त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट कालो पोकेको समस्या देखिएको छ होइन धानको त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ चामलको क्वालिटी घट्छ त्यसै कारणले उहाँहरूले सक्दो चाहिँ यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा पन्ध्र बीस दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस् त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा होइन त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ पोटास हाल्नुहोस् त्यसपछि दुईदेखि अढाई किलो कट्ठा प्रति अथवा 2.5 देखि 3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ पात कस्तो किसिमको पहेलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला अर्को समस्या पहाडमा विशेष गरी ब्लास्टको समस्या मरुवाको समस्या देखिएको छ व्यापक रूपमा समस्या देखियो भने हिनोसान अथवा कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने दुईचोटि कम्तीमा छर्नुहोला त्यसपछि यो समस्या समाधान हुन्छ तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ
5: त्यो भनेको कस्तो हुन्छ
4: पात माथिबाट नै खरानी कलर हुँदै आउने सुक्दै जाने है माथिबाट नै सुक्दै जान्छन् त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन टेट्रासाइक्लिजिन साइक्लिन यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन् त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ त्यस्तो बिउ हामीले लिन्छौँ क्वालिटी सिड भनौँ गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ
5: धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ
4: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिसपाइरिभेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ मात्रा मिलाएर मात्र छर्नुहोला मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन त्यसले धानमा धानको पाटमा धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो हातले जहाँ चाहिँ कमर्सियल खेती छ जहाँ चाहिँ श्रम शक्तिको अभाव छ त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ
2: धान बाली विज्ञ वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि

0: सक्रिय बन्दै
1: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी. युक्रेनले रूसको अन्न भण्डारमा आक्रमण गर्दा तीन जनाको मृत्यु. कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो.
0: र नेपाल भलिबल लीग भदो 19 गतेदेखि 27 गतेसम्म काठमाडौँमा हुने. राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने. पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै.
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ. पछिल्लो समयमा खाना पकाउने ग्यासको देशभरमा नै अभाव जस्तो देखिएको छ. र सरकार र सरोकारवाला निकायले भने उद्योगी व्यवसायीले नै ग्यास सिलिण्डर लुकाएको भन्दै धरपकड गरिरहेका खबर पनि सार्वजनिक भइराखेका छन्. एउटा खुल्ला स्थान छ जहाँ तीनजना व्यक्ति छन्. बीचमा रहेका व्यक्ति व्यवसायी उद्योगी जस्ता देखिन्छन् र वरपर दुईजना प्रहरी अधिकारी जस्ता व्यक्ति छन्. दुवै प्रहरी अधिकारीले नाक थुनेका छन् र एक एकवटा हात समातेर अगाडि भगाउन खोज्दैछन्. बीचमा रहेका व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ: धरो धर्म ग्यास लुकाएको छैन हजुर, अलि अपच मात्रै भएको हो क्या.
0: हौस् प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. दैलीलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूले समानता, सम्मान र सहकार्यको संस्कारलाई विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।
0: 21औं शताब्दीमा पनि कतिपय ठाउँमा महिला पुरूषमाथि विभेद यथावत रहेको देखिन्छ। छोरीलाई गर्ने व्यवहार र छोरामाथि निर्भर पारिवारिक संरचनाले पनि समाज कस्तो छ भन्ने प्रश्न हुन्छ। लैंगिक समानता कायम गर्न पुरूष र युवाको सकारात्मक भूमिका महत्वपूर्ण हुन्छ। पुरूषले महिलालाई समान अवसर, सम्मान र निर्णय प्रक्रियामा सहभागिता दिनुपर्छ भने युवाले विभेद, हिंसा र असमानताको विरोध गर्दै समानताको सन्देश फैलाउन सक्छन्। दाइजो, बालविवाह, छौपड़ी, लैंगिक हिंसा जस्ता हानिकारक परम्पराले समाजमा असमानता बढ़ाउँदै गएको छ भने त्यसैले

0: यस्ता अभ्यासको अन्त्य आवश्यक देखिएको छ। 2062-63 को जनआन्दोलनपछि नेपालमा समावेशी महिला अधिकार समान सहभागिता र सामाजिक न्यायका विषयमा महत्वपूर्ण परिवर्तन भएका छन्। यद्यपि कानूनी र सामाजिक सुधारसँगै व्यवहारमा पनि समानता स्थापित गर्न निरन्तर प्रयास नभएको भने होइन।
1: आज हामी त्यही समावेशिताको कुरा गर्छौ, छोरा र छोरीमाथि हुने विभेदमा कुरा गर्छौ। के परिवार अनि समाजमा दुई सन्तानमाथि गरिने विभेदको अन्त्य छैन? छ भने कसरी? कार्यक्रमको शुरूमा सिन्धुपाल्चोकको 10 नम्बर वडा सिम्लेमा 5,000 बाट श्रीमान श्रीमतीले शुरू गरेको व्यवसाय आज 5 करोड़को लगानी बन्न सफल भएको कथा प्रस्तुत गर्दछौ।
0: श्रीमान श्रीमती बीच मिलेर समान काम गरे के हुँदैन? व्यवसायमा लागेका श्रीमान श्रीमतीले सफलता पाउन के गर्ने? एकअर्काको सहारा कसरी बन्न सकिन्छ? यी सबै विषयमा आज हामीले पाथिभरा होटलका संचालक सुनिता गिरी र उहाँका श्रीमान चित्रराज गिरीसँग कुराकानी गरेका छौं।
2: यो हामीले सुरु सुरुमा गर्दाखेरि चाहिँ सानो एउटा लोकल कुखुराबाट सुरु गरेका थियौं, एउटा लोकल कुखुराबाट पकाउन सुरु गरेका थियौं। अब अहिले लगभग मैले 83 वटासम्म एकै पटक कुखुरा एकै दिनमा 83 वटासम्म लोकल कुखुराहरू बनाएर ग्राहकहरूलाई चाहिँ खुसी दिन सफल भयौं। हामी बाँसको 3 वटा कोठाको टहरा बनाएर सुरुवात गरेर यहाँ आइपुगिन्छ भन्ने कल्पना पनि गरेका थिएनौ।
3: मेरो बुढा नै एक्सिडेन्ट हुनुभएको थियो, कोही बोल्दैन थियो। अहिले त मैले गाडी चढेर आफै गाडी चलाउँछु, ड्राइभ गर्छु। म गाउँ जाँदा सबैले नमस्ते गर्छन् मलाई, होइन? त्यति बेला मलाई त थुक्थ्यो कति मान्छेले, बिजोग यसको भनेर। त्यस्तो चाहिँ मेरो प्रत्यक्ष मैले देखाएको छु मलाई थुकेको एक दुईजना आर्मी मान्छेले, अहिले गाउँमै हुन्छ उहाँहरू। तर मैले चाहिँ यही ठाउँमा म सङ्घर्ष गरेर म यही ठाउँमा चाहिँ यिनीहरूको लागि देखाएरै छोड्छु जस्तो लाग्थ्यो। अहिले मलाई साँच्चै नै मलाई नरमाइलो लाग्छ क्या त्यो क्षण सम्झिँदा।
4: त्यो क्षण छैन नि त,
3: अहिले कामै देख्दाखेरि सबैले नमस्ते गर्नुहुन्छ मसँगै, सबै साथी। अहिले त त्यति बेला चाहिँ त्यस्तो दिक्क लाग्थ्यो। म बिहान 5 बजी उठ्थे कहिले काहीँ, अब 2-3 बजी सुतेको मान्छे, 2-3 बजी मात्रै सुते मैले। एउटा छाप्रो थियो मेरो सानो, अब मेरो बुढो बिरामी हुन्थ्यो, एक्सिडेन्ट भएको थियो।
2: अब अहिले गर्दै गर्दा मान्छेलाई चाहिँ धैर्यता गर्दै गएर त्यसलाई चाहिँ निरन्तर गरिराख्दाखेरि चाहिँ सफल हुँदो रहेछ भन्ने कुरा चाहिँ स्वयं म आफै एउटा उदाहरण हो।
4: त्यस्तो अवस्थामा पनि मैले केही गर्नुपर्छ भनेर
3: मैले कहिले हिम्मतै हारिन
4: क्या।
3: अब 1 घण्टा सुतेपछि त मलाई कस्तो गरौँ गरौँ लाग्थ्यो, जुक्क उठेर काम गरिहाल्थेँ। मेरो सानै छोरी थिए, उसलाई चाहिँ मैले कोठाभित्र थुनेको थुने 24 घण्टा, किनकि बाहिर रोड थियो, कोठाभित्र थुनेको थुनेकै गर्थेँ। धेरै छ सङ्घर्षको कथा। अहिले जे होस् त मान्छे विदेश विदेश भन्छ नि, नेपालमा दुःख गरौँ भने नेपालमा जति राम्रो काम पनि छैन। अहिले 16 वर्षको अवधिमा मैले 5-7 जना स्टाफ राखेको छु, काठमाडौँमा घर बनाएको छु,
4: गाडी किनिसक्नु भयो,
3: गाडी किनिसके, तराईमा पनि जग्गा किनेको छु मैले।
4: 45 होटलकै कमाइले
3: ए होटलकै केही छैन अरू हाम्रो आम्दानी।
4: त्यो चाहिँ त्यही मेहनतै गर्नु पर्यो,
3: मेहनत चाहिँ एउटा मात्रै काम गर्नु पर्यो, त्यसलाई धेरै मेहनत गर्नु पर्यो क्या।
4: पटक पटक बिचमा त सुन्नेमा झर्यो, चोरी भयो, भूकम्प,
3: मेरो डाला लागेको थियो एकचोटि, त्यति बेला चाहिँ मलाई पनि नबस्नु जस्तो लाग्यो,
4: खेल्ने सुरु गर्नु मन लाग्यो
3: फेरि। अनि छोरी सानी छ, कहाँ गएर के गर्ने, फेरि अन्त पनि जाने ठाउँ पनि थिएन।
4: तर कतिले त होस् सक्दिनँ
3: भनेर, होइन त्यस्तो कहिले पनि लागेन। एकचोटि चाहिँ नगरौँ हामी काठमाडौँतिर जाउँ, यो जङ्गलमा गर्दा पनि डाका लाग्ने रहेछ जस्तो चाहिँ लाग्यो।
4: जस्तो विशेष गरी अब महिला दिदीबहिनीहरू जसले चाहिँ मैले के गर्न सक्दिनँ होला भनेर काम गर्न लाट नगर्ने, अझ त्यसमा चाहिँ व्यवसाय गर्न त झन् साह्रो परको कुरा होइन।
3: सङ्घर्ष गर्नुहोस्, दुःखका दिन त जसलाई नै आउँछ, अब सफल हुन्छ। सङ्घर्ष गरि नै राख्यो, जुन काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ गरिराख्नुहोस्, निरन्तर दियो भने सफल हुन्छ जस्तो लाग्छ। यस्तै उहाँहरू पनि अब लामो समय त गर्नु नै पर्छ क्या, नगरी चाहिँ हुँदैन, सफल हुन्छ।
4: हामीले यहाँ हेर्दाखेरि देख्दाखेरि पनि तपाईँले जुन 3 वटा बाँसको टहराबाट योसम्म आइपुग्दाखेरि धेरै त्यो हुन्छ नि सफलता पाइसक्नु भएको छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ। यहाँ होटलमा खानेको भिड पनि उस्तै हुने रहेछ होइन। यो अब 3 वटा बाँसको डहराबाट यहाँसम्म आइपुग्नको लागि चाहिँ तपाईँले के गर्नुभयो त?
2: अब यो चाहिँ कस्तो हुने रहेछ भने, अब एउटा सफल हुनको लागि चाहिँ लगातार त्यसलाई चाहिँ भनौँ न छोड्न नहुने रहेछ बिचमा, र मेरो चाहिँ सारा दाहिने हात भने पनि जे भने पनि मेरो मिसेस अहिलेसम्म उनले मलाई साथ छोडिनन्, हरेक रात दिन भनेर यसैलाई नै हाम्रो यो अब सफलताको सिँढी नै यसैलाई नै बनाउनु पर्छ, यसैले नै हाम्रो जीविकोपार्जन गर्न चाहिँ सजिलो हुन्छ भनेर हामी लगातार दुवैजनाले अहिले जस्तो यस्तो सुविधा थिएन, हामी टुकी बालेर बाँसको टहरामा पनि टुकी बालेर खाना बनाउने गर्छौँ।
4: मैले त पढेकै छैन, मलाई केही आउँदैन जान्दिनँ भनेर पनि गर्नुहुन्न नि त।
3: पढ्नु मात्र पढ्ने होइन होइन, हुन त म पनि पढेकै हुँ, तर पढेर मात्र होइन पढेरै जानिन्छ। अब जस्तै मलाई केही आउँदैन थियो, हामी त झन् मेरो त माइती पूर्व तेर्थम हो, गाउँमा जन्म्यो गाउँमा हुर्क्यो, केही आउँदैन थियो मलाई। अहिले मलाई चाइनिज भाषा यस्तो चाइनिज भाषा नि म बोल्छु सबै होइन,
4: है
3: जापानिज भाषा नि बोल्छु, चाइनिज भाषा नि बोल्छु, अनि अब नेपाली भइहाल्यो इङ्ग्लिस भइहाल्यो, काम गर्न थाले चाहिँ आफै पर्फेक्ट हुन्छ क्या।
2: चोरी भयो, चोरी भएपछि अब भोलिपल्ट अब प्रहरीलाई खबर गरौँ, सबैतिर अब खोज तलास माथि जंगल सङ्गल सबै गर्दाखेरि यहाँ माथि डाँडामा लगेर चाहिँ त्यो विदेशी रक्सी अनि रेडबुल चाहिँ अनि चुरोटहरू पेटी पेटी नै लगाएको थियो उनीहरूले, अनि त्यहाँ बसेर खाएछन्, खान सक्ने जति खाएछन्, अब नगद पैसा पनि लिएर गए। मेरो सानो नानी थियो 3 वर्ष जतिको, त्यो नानीलाई पनि अपहरण गरेर लिएर जान्छौँ। 65,000 पैसा चाहिँ धुली खेलको पुरानो त्यो बस पार्कमा लिएर आउँछस् कि बच्चालाई लिएर जाउँ भन्ने कुरो भए, अनि खुकुरीले चाहिँ घाँटीमा मेरो र मेरो मिसेसको घाँटीमा चाहिँ अब खुकुरी पेस्तोल देखाएर चाहिँ कानमा भएको,
4: त्यति बेला तपाईँको पसल चोरी भयो,
2: चोरी भयो,
4: चोरी भयो। त्यो हुनुको कारण चाहिँ सुनसान ठाउँ, लाइन पनि थिएन,
2: बिजुली पनि थिएन,
4: बत्ती पनि थिएन, प्रहरी पनि यहाँ हुनु नथ्यो, बत्ती थिएन, कारण त त्यो हो नि त। अहिले त फरक भइसक्यो
2: हजुर। अनि यहाँ बन्देउमा चाहिँ प्रहरी चौकी राखेको 5-7 दिन जति भएको थियो भर्खर स्टार्टिङ गरेको, अनि प्रहरी चौकीमा चाहिँ हामीले रिपोर्ट गऱ्यौँ, उहाँहरूले अब माथि कन्ट्याक्ट गर्नुभयो, सबै खोज तलास गरेर अब चोरेर यसैले लग्यो भनेर फिक्स चाहिँ भएन, धेरैजना 27-28 जना चाहिँ पक्राउ परे। अब अनुहार चाहिँ बुर्का लगाएर आएको कारणले चिन्न सकिएन, होचा होचा तामाङ केटाहरू थिए, अनि ती केटाहरूले चाहिँ त्यो लगिसकेपछि अनि पसल पनि सबै अब खुल्लै, बाहिरबाट बल्बहरू यो बिजुलीको त्यतिखेर बल्ब पनि थिएन, अनि बाहिर चाहिँ एकजना बुढो मान्छे अहिले हामी कहीँ हुनुहुन्छ, उहाँ चाहिँ बाहिर टेबलमै सुत्नुहुन्थ्यो, सुत्ने ठाउँको अलिक समस्या थियो, अनि टेबलमै सुत्नुहुन्थ्यो।
4: शून्यमा
2: झर्यो,
4: त्यो हुँदा नि हिम्मत
2: हारिएन, अनि जिल्ला विकास बस्थ्यो यतापट्टि साइडमा, एउटामा पसल थियो एउटामा हामी बस्थ्यौँ, एउटा कोठामा चाहिँ जिल्ला विकासको साथीहरू बस्नुहुन्थ्यो त्यतिखेर जिल्ला विकास, उहाँहरूले चाहिँ त्यहाँ भएको कारणले तरकारी किन्ने मासु त्यो कुखुरा किन्ने पैसासम्म नभएर उहाँहरूसँग चाहिँ 5,000 रुपियाँ सापट्टी लिएर मैले त्यहाँबाट फेरि अनि सुरु गरेँ। सुरु गर्दै जाँदा अब समय चक्र भगवान्ले पनि साथ दिनुभयो, अब
4: आफ्नो
2: मेहनत पनि धेरै गरौँ, मेरो भन्दा पनि यसमा मेरो मिसेसको लगानी भनौँ न रगत धेरै सिन्चेको छ, गर्न सकियो। अहिले भनौँ न त्यो अवस्थामा आएर यतिको सफल व्यवसाय हुनु मलाई गर्व लाग्छ।
4: अलिकति तपाईँलाई अब अहिले त स्थानीय सरकारले पनि व्यवसाय प्रबन्धनका लागि काम गरेर आएको छ नि त, तपाईँहरूको अब होटल व्यवसाय यहाँ स्थानीय रूपमा प्रबन्धन गर्नको लागि चाहिँ यस्तो खालको काम गरिदियोस् भन्ने खालको त्यस्तो केही छ तपाईँको चाहना?
3: मेरो चाहना भनेपछि अब उहाँहरूले चाहिँ गरि नै राख्नु भएको छ होइन, अझै पनि उहाँहरूले चाहिँ सुधार गर्नुहुन्छ भन्ने मलाई आशा छ।
4: कस्तो खालको सुधार चाहनुहुन्छ?
3: सुधार भन्नाले अब जस्तै बन्देउबाट यता लागेर एउटा बोर्ड चाहियो, यो ठाउँ अब पर्यटकीय ठाउँ नै भएन, स्थलहरू अब जस्तै मान्छे बाइक रोक्छ होइन, बाइक रोकेर एकछिन बस्ने, ल ओहो कस्तो राम्रो रहेछ भनेर बस्ने ठाउँ राम्रो देख्यो भने उनीहरू रोकेर बस्छ नि त।
4: तपाईँलाई यो चाहिँ कुरा भन्न पाइदिनु हुन्थ्यो भन्ने जस्तो छ?
2: खासै त्यस्तो छैन, अब मेहनत र सङ्घर्ष गर्न सक्ने मान्छेले विदेशी भूमितिर चाहिँ नजर नलगाउनुहोस्, अब स्वदेशमा आफ्नै ठाउँमा बसेर आफ्नै ठाउँलाई खनी खोर्सी गरेर अथवा आफ्नै ठाउँमा चाहिँ केही गर्छु व्यवसाय नै गरे पनि या अरू केही गरे नै आफ्नै ठाउँलाई चाहिँ मलजल गर्न सक्ने हो भने पैसा कमाउनको लागि 1.5-2 लाख कमाउनको लागि विदेशमा पैसा खर्च गरेर जानु आवश्यक छैन, म चाहिँ त्यही सजेसन दिन चाहन्छु।
1: सुरुमा सानो लगानी भए पनि मेहनत सिप र उचित व्यवस्थापन भए राम्रो आमदानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण थियो यो जोडीको। यसले श्रीमान श्रीमती बीचको कामको समानता, एक अर्काको सहारा तथा आँट र धैर्यता दुवै प्रस्तुत गर्न सकिए केही गर्न असम्भव छैन भन्ने प्रश्न देखाएको छ।
0: महिला र पुरूषले समान काम र जिम्मेवारीमा समान अवसर पाउँदा एकअर्काप्रतिको सम्मान र सहकार्य बढ्छ। समान कामका लागि समान व्यवहार र अवसरले महिलामा आत्मविश्वास, क्षमता र नेतृत्व विकास गर्न मद्दत गर्छ। घर, कार्यस्थल र समाजमा जिम्मेवारीको समान बाँडफाँडले लैंगिक विभेद घटाउँदै आत्मनिर्भरता र समतामूलक समाज निर्माणमा सहयोग पुर्याउँछ।
5: नमस्कार, मेरो नाम सुनिता बान्ना सापकोटा, मेरो घर मेलम्ची नगरपालिका 11। गर्नुपर्छ पुरुषले पनि घरको काम, किन भन्दा पुरुषले घरको काम गर्नु भने हामीहरू महिलाहरूलाई पनि धेरै सजिलो हुन्छ, किनभने पुरुषले, अब म पनि एउटा रोजगारी नै हो, मेरो श्रीमानले पनि मेरो काममा धेरै सपोर्ट गर्नुहुन्छ, त्यस कारणले गर्दाखेरि मलाई पनि धेरै सजिलो भइरहेको छ। त्यसैले पुरुषले घरको काम गर्नुपर्छ। छोराछोरीमा भेदभाव गर्नुहुन्न, अहिले छोराछोरी एकै सम्मान नै हुन्, त्यसैले छोराछोरीमा भेदभाव हुनुहुन्न। छोरीलाई नै उच्च शिक्षा दिनुपर्छ, किनभने भोलि भविष्यमा छोरीले पनि केही गर्न सक्छिन्, त्यही भएर छोरा छोरीलाई सम्मान व्यवहार गर्नुपर्छ। महिलाहरूलाई धेरै यातनाहरू नदिने, होइन, जाडो रक्सी खाएर आएर घरमा बुढीलाई छोरछोरीलाई तनाव कुटपिटहरू नगर्ने, उहाँहरू शिक्षित हुनुभयो भने समाज नै परिवर्तन हुन्छ।
6: मेरो नाम कमला सापकोटा, मेलम्ची टार।
7: महिला पुरुष बराबरी हो, तर मेरो श्रीमानले चाहिँ मैले भाँडा माझे भने उहाँले पखाल्नुहुन्छ, मैले तरकारी पकाएँ भने उहाँले भात पकाउनुहुन्छ, हाम्रो चाहिँ बराबरी गर्छौँ। छोरा छोरीलाई समान अवसर दिनुपर्छ, अझ छोरालाई भन्दा पनि बढी छोरीलाई दिनुपर्छ जस्तो लाग्छ मलाई त। उनीहरूलाई अब पढाएर लेखाएर आफ्नो खुट्टा उभिनी सक्ने पारेर पठायो भने अर्का घरमा गएपछि पनि उनीहरूले आफ्नो केही गरेर खान सक्छन् जस्तो लाग्छ मलाई। पढे लेखेको बुझेको हुनु पर्यो, अब उहाँहरूले अब घरमा त्यति हिंसा गर्नु भएन, अब त्यस्तो बुझ्नुपर्छ, पढे लेखेको भएर बुझ्ने हुनु पर्यो। तर मेरो चाहिँ बुझ्ने हुनुहुन्छ, होइन, सबैको त्यस्तो नहुन नि सक्नुहुन्छ, अब कतिको कतै हिँड्न हुँदैन, कोहीसँग बोल्न हुँदैन भनेर अब त्यस्तो गर्ने नै हुनुहुन्छ, तर त्यस्तो गर्न हुँदैन। अब महिलाले नि अब बोल्न नि हुन्छ, हिँड्न नि हुन्छ, अब महिला भनेर चाहिँ घरभित्रैको काममा मात्रै दबिएर बस्नुपर्छ भन्ने नि छैन। अहिले अब सबै महिला पुरुष बराबरी भएर बुढाबुढी हिँड्न नि मिल्छ कि, हिँड्ने बुढाले मात्रै हिँड्न पर्छ, बुढीले चाहिँ हिँड्नु हुँदैन भन्ने चाहिँ यो चाहिँ राम्रो होइन।
8: नमस्कार, म विदुर सापकोटा, घर बेलम्ची टार। मेरो विचार पुरुषले घरको काम 80% गर्नुपर्छ, महिलालाई सबै काममा जोताउनु पनि हुँदैन, उसलाई उहाँको काम भने सबै उहाँ महिलाले मात्रै गरे पनि होइन, आफूले सकेको आफूले जानेको काम महिलालाई पनि हामीले साथ र सहयोग गर्नुपर्छ। म चाहिँ मेरो घरमा 80% काम म आफै गर्छु। मेरो घरमा मेरो बच्चा 4, मेरो छोरी 3, छोरा 1। मैले छोरालाई भन्दा छोरीलाई बढी अवसर समान व्यवहार गरेको छु, छोरीलाई उच्च शिक्षादेखि लिएर पढाउने यताउति गराउने खर्च वर्चदेखि सबै कुराहरू मैले छोरालाई जति गरेको छु छोरीहरूलाई त्यति नै गरेको छु, र अहिलेसम्म उच्च शिक्षा हासिल गरिरहेको छ मेरो छोरीहरूले, समान व्यवहार गरिरहेको छ। चेतना विकास हुनु पर्यो महिलामा पनि, अब तपाईँको सशक्तिकरण हुनु पर्यो, हामी पनि पुरुष सरह हो, हामीले हेप्नु हुँदैन, हामी पनि के गर्न सक्छौँ भन्ने कुराहरू महिलामा जागरूक हुनु पर्यो, र पुरुषले पनि महिलालाई महिला हो, हामीले थिचोमिचो गर्नुपर्छ, यसलाई अन्याय गर्नुपर्छ भन्ने कुरा चाहिँ गर्नु हुँदैन, चेतनाको विकास हुनु।
1: लैंगिक समानता महिला र पुरुष बीच समान व्यवहारमा मात्र सीमित हुँदैन, यसले परिवार, समाज र राष्ट्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्छ। समान अवसर र सहभागिताले महिलाको क्षमता उपयोग भई आर्थिक विकासमा योगदान बढ़ाउँछ। निर्णय प्रक्रियामा महिला र पुरूषको समान सहभागिताले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई बलियो बनाउँछ। परिवारमा समान जिम्मेवारी र सम्मानले आपसी विश्वास, शान्ति र बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्न सहयोग गर्छ। त्यसैले लैंगिक समानता समतामूलक, समृद्ध र सुशासित समाज निर्माणको आधार हो।
0: यसका लागि समाजले कस्तो भूमिका खेल्न सक्छ? समाजमा भएको महिला पुरूष बीचको लैंगिक असमानताका सवालमा एउटा विधायिकाले के गर्न सक्नुहुन्छ? सांसद नीतु कुमारी कर्णको तराईमा रहेको लैंगिक विभेद, छोराछोरी बीच हेर्ने दृष्टिकोण र पछिल्लो समय देखेको परिवर्तनको कुरा सुनौ।
9: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्यो भन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा पड़िरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरूसम्म चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसो बाबुसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ। दहेजको दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
0: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन, अथवा अझै थप बनाउनु पर्ने हो कि?
9: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि। त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने मसी त एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब सब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन। त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं? अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
0: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन। तपाईँले भने जस्तै जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष त मधेसमा। त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाईको लागि छोरी भन्दा पनि ज्वाईमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं, कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने, मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा छ।
9: त्यही त, यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या। शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने? त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ। यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो अझै कमी छ। यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ। पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो, त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि, यही कारणले यातना दिने हो कि, मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी।
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको?
9: दुइटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो। जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई, जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु।
0: के हो कस्तो हो यो आदर्श विवाह?
9: आदर्श भनेको यो पहिला दहेजको चलन थियो होइन, अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि। खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो। र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने, बेलुका पनि भोलिपल्ट पनि होइन, यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो। अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडा कुरा दिनु पर्यो, अनि मलाई चाहिँ यो सब देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान। संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो। जम्मा पैंतिस जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ। मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन, तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो। समाजले आएर भन्ने रहेछ के दियो दाइजो, सोध्ने रहेछ क्या। सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रै बुहारी छ, सबै चिज बुझ्ने छ, गर्ने छ, मलाई दाइजो चाहिएन भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो। त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सराकमा केही कमी गरेका छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि म मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्चले नै हो सबैभन्दा ऊ गर्ने होइन, खर्च नगर्ने धेरै।
10: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपिट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण,
9: चेतनाकै कमी छ कि। त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने, जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ।
10: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
9: छैन, खासै सुरु भएको छैन। अहिले एउटा अभ्यास के भइरहेछ भने, तर त्यसले खासै प्रभाव परेको छैन। विवाह पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन सुरु भएछ। त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोरीहरू, त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुईजना चारजना गरेर आउने, अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
11: अहिले पनि समाजमा लैंगिक समानता पूर्ण रूपमा स्थापित हुन सकेको छैन। यसको मुख्य कारण पुराना पितृसत्तात्मक सोच, हानिकारक परम्परा, छोरालाई प्राथमिकता दिने प्रवृत्ति, शिक्षा र रोजगारीमा असमान अवसर तथा महिलाको निर्णय प्रक्रियामा कम सहभागिता हो। घर परिवारदेखि कार्यस्थलसम्म हुने भेदभाव, हिंसा र समान काममा असमान व्यवहारले पनि विभेदलाई निरन्तरता दिएको छ। कानूनी व्यवस्था सुधार भए पनि सोच र व्यवहारमा परिवर्तन ल्याउन परिवार, पुरूष, युवा र समुदाय सबैको सक्रिय भूमिका आवश्यक छ।
0: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो sajakhabar@gmail.com। आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
11: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 पुनः यसै समयमा फेरि उपस्थित हुने नै छौं। तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै विदा हुन्छौं।
0: नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बाल बालिका को स्वस्थ भविष्य को लागी संतुलित र पोषिलो आहार अत्यंत आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरुको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
6: हमरा दुख में सरकारी खेती करी से पानी पी रहा अखन तो हमारे खेती
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद।
5: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद, सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद।
3: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशभरि कार्यक्रम हेलो संसद।
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपमा
8: अहिले बिहानको 7 बजे
0: हजुरको रेडियो 102.1 MHz।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
9: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 0485545562, 0492-42-11-30 सम्पर्क गर्न सकिनेछ।
10: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
9: पानी पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
11: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
9: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
11: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
13: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
12: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
13: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
12: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकालयको के अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
13: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
14: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
12: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
15: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
11: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 मा सम्पर्क गर्नुहोस्।
15: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845410043, 9863023422।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ। बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँ गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
8: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 47 590 4 66 98 692 65 99 8।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
8: अहिले बिहानको 5 बजे

0: हजुरको रेडियो 102.1 मेगा
1: डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
7: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40892 र 0848-43-85, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2000

0: 1984 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त?
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
8: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर सरकारवालासँग छलफल गर्दै मन्त्रालय। नेपाल आयल निगमले आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गर्दै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। रामेछापको लिखु तामाको सिकाउ पालिकाको पुँजीगत खर्च कमजोर, 1 वर्षभरिमा 73.75% बजेट खर्च। दोलखामा 1 महिनामा 16 आपराधिक घटना दर्ता, जबरजस्तीकरणका मात्रै 3। आज 4 प्रदेशका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको भूकम्प गयो, सुनामीको चेतावनी। जापानमा ठूलो वर्षापछि भएको विपदका घटनामा 8 जनाको ज्यान गयो। र नेपाल भलिबल लीग आउँदो भदौ 19-27 गतेसम्म सञ्चालन हुने।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेला हिजोदेखि काठमाडौँमा शुरू भएको छ। भेलाको उद्घाटन समारोहमा देउवा लगायतका नेताहरूले कंग्रेसलाई एकजुट बनाउने दावी गरेका छन्। करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कंग्रेस एकताबद्ध हुने बताउनु भएको छ। लामो इतिहास भएको कंग्रेसभित्र चरम विवाद विशेष महाधिवेशनबाट विधि विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वास रहेको बताउनु भएको छ। देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गर्नुभएको छ। देउवाले लोकतन्त्र राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने पनि बताउनु भएको छ। बेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कंग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनु भएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभएको छ। नेता शेखर कोइरालाले कंग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको जनाउँदै अब एक डिक्का हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको सुकेधारामा शुरू भएको भेला भोलिसम्म चल्नेछ। भेलामा उपस्थित नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। हिजो भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभएको छ। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्र संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन भ्रमण तालिम बैठक गोष्ठी सेमिनार कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान सिप अनुभव तथा असल अभ्यासले आफ्नो कार्यालयका अन्य कर्मचारीमाझ पुर्याउन अनिवार्य गरिएको यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्रचार गरिएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षक विद्यार्थी प्रधानाध्यापक अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज विराटनगरमा आयोजना हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा 11 बजे कार्यक्रम आयोजना गर्न लागि हो। मन्त्रालयका अनुसार अभियान अन्तर्गत कोशी प्रदेशको विराटनगर मध्य प्रदेशको जनकपुर बागमती प्रदेशको हेटौँडा गण्डकी प्रदेशको पोखरा लुम्बिनी प्रदेशको बुटवल कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि शिक्षक विद्यार्थी प्रधानाध्यापक अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिनेछ। नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सागर सिद्धार्थ श्री र हिमाल ब्रान्डका ग्यास वितरण हुनेछ। चाभेलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साईबाबा र ओम ब्रान्डका ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल एचपी एभरेस्ट सुगम भानु र ओम ब्रान्डका तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सागर हिमाल एस टिसे लोकप्रिय र सूर्य ब्रान्डका ग्यास सिलिण्डरहरू उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। ग्यास खरिद गर्नको लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने निगमले जनाएको छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिहरूका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ आबद्धता नवीकरण तथा बीमितको विवरण अध्यावधि गर्ने काम अब अनलाइन मार्फत मात्रै हुने भएको छ। बोर्डका अनुसार साउन 29 स्वास्थ्य बीमा सम्बन्धी विभिन्न सेवा अनलाइनबाट लिन सकिने भएको छ। बोर्डले सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमको नयाँ आबद्धता बीमा लेख नवीकरण लगायतका कार्यका लागि डिजिटल प्रणाली प्रयोगमा ल्याइएको जनाएको हो। विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमा लेख नवीकरण सम्बन्धी कार्यविधि 2083 बमोजिम सञ्चालनमा ल्याइएको प्रणाली राष्ट्रिय परिचय पत्रसँग अन्तर आबद्ध गरिएको छ। एनआईडी नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ। बोर्डका अनुसार राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिले भने तत्कालका लागि अन्य परिचय पत्रका आधारमा प्रक्रिया अघि बढ़ाउन सक्ने व्यवस्था गरिएको छ। मनसुनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत 1 वैशाखदेखि 29 साउनसम्म भारीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यी विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसुनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला भारीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जस्तो वर्षा भइरहँदा भारी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति भएको छ। रोल्पाको 2 गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले थावाङ गाउँपालिका 5, केटल 12 तथा सुनसाहारी गाउँपालिका 2, फलवाङ र गिच्छका पहिरो प्रभावितहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई आर्थिक सहायता, विपत्ताका परिवार र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभएको छ। पहिरोले घरबार विहीन बनाएकाहरूलाई अस्थायी आवास र निजी आवास पुनर्निर्माण सम्बन्धी सहायता उपलब्ध गराइने सहसचिव अर्यालले बताउनु भएको छ। पहिरोमा परेर 15 जनाको मृत्यु भएको छ। घटनामा 2 जना घाइते र 2 जना अझै बेपत्ता छन्। साउन 27 पहिरो आएपछि लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री सहितका सुरक्षा अधिकृतहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। साउन 28 पनि सो क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले क्षति गरेको थियो। पहिरोका कारण निजी घर, गोठ र घुम्ती पसलहरूमा क्षति पुगेको छ। घटनास्थलमा खोज तथा उद्धार अझै जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त।
9: किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692599998।
10: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको लिखुतामाकसी गाउँपालिकाले एक वर्षभरिमा 73.75% बजेट खर्च गरेको छ। शुक्रबार गाउँपालिकाले गत आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाहबारे जानकारी गराएको हो। गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष जीशीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार चालू तर्फ 43,20,74,772 रूपियाँ विनियोजित बजेट मध्ये 35,18,65,760 रूपियाँ अर्थात 81.44% खर्च भएको छ। पूँजीगत तर्फ 24,86,37,560 रूपियाँ बजेट विनियोजन भएकोमा 15,02,11,685 रूपियाँ अर्थात 60.41% रकम खर्च भएको। चालू पुँजी दुवै गरी 68,07,12,332 रूपियाँ बजेट विनियोजन भएकोमा 50,20,77,446 अर्थात 73.75% वित्तीय प्रगति हासिल भएको। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले प्रश्न जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए। नागरिकले शिक्षा, स्वास्थ्य, कृषि, सड़क, पशुपालन र विकास निर्माणका कामहरूसँग सम्बन्धित प्रश्न गरेका थिए। सिन्धुलीस्थित कमलमाई नगरपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखाले वडा नम्बर 6 को श्री नवज्योति बहिरा माध्यमिक विद्यालय जसिद मारमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य विद्यालय परिसरमै सम्पन्न गरेको छ। नगरपालिकाले सेवा लिनका लागि विद्यार्थीहरूलाई आफ्नो स्थायी बसोबास रहेको जिल्लासम्म जानुपर्ने अवस्थालाई ध्यानमा राख्दै विद्यालयमै पुगेर नवीकरण सेवा उपलब्ध गराएको जनाएको छ। उक्त विद्यालयमा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरू अध्ययनरत रहेकोले भत्ता नवीकरणका लागि घर फर्किनुपर्ने बाध्यता हटाउने उद्देश्यले प्रत्यक्ष सेवा सञ्चालन गरिएको। विद्यालयमा केन्द्रित सेवा प्रवाहबाट विद्यार्थी, अभिभावक तथा संरक्षकले यात्रा समय र अतिरिक्त खर्चको बोझबाट राहत पाउने अपेक्षा गरिएको छ। सिन्धुलीको मरिन गाउँपालिका 7 अन्तर्गतका विभिन्न बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ। उपभोक्ता हित संरक्षण समितिका संयोजक विमला माझीको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा 18 वटा पसल तथा व्यावसायिक प्रतिष्ठानको निरीक्षण गरिएको हो। किराना, मासु, हार्डवेयर, कपड़ा, मेडिकल, सैलून, सुनचाँदी, चप्पल पसल तथा होटल लगायतका व्यवसायहरूमा अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, मूल्य सूची, वस्तुको गुणस्तर तथा म्याद, खाद्य वस्तुको लेबलिङ, सरसफाई, उपभोक्ता हित र प्रचलित कानूनको पालना लगायतका विषयमा निरीक्षण गरिएको थियो। पालिकाको अनुसार व्यवसाय सञ्चालनका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायलाई आवश्यक निर्देशन तथा सुझाव समेत दिएको छ। अनुगमनका क्रममा चारवटा पसलमा बिक्रीका लागि राखिएका म्याद नागेका खाद्य तथा उपभोग्य वस्तु फेला परेका थिए। ती वस्तुको मूल्य जम्मा रू 4130 रूपियाँ रहेको थियो भने म्याद नागेका वस्तुहरू इलाका प्रहरी कार्यालय कपिलाकोटको रोहबरमा नष्ट गरिएको छ। दोलखामा एक महिनाको अवधिमा 16 आपराधिक घटना दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको विवरण अनुसार जिल्लामा साउन महिनामा मात्रै 16 आपराधिक घटना भएको, त्यसमध्ये जबरजस्तीकरणको मात्रै 3 घटना भएको दोलखा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले हिजो सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा अभद्र व्यवहार सम्बन्धी 6, भवितव्य ज्यान सम्बन्धी 5 तथा लागु औषध सम्बन्धी 1 मुद्दा दर्ता भएको छ। एक महिनाको अवधिमा चालू मुद्दाका 14 प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनतर्फ 14 प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट 14 वर्ष 8 महिना कैद तथा 8,68,475 रूपियाँ जरिवाना वसूल गरिएको छ। यस्तै सोही अवधिमा जिल्लामा 8 सवारी दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। प्रहरीका अनुसार अधिकांश दुर्घटना तीव्र गतिका कारण भएका छन्। 8 5 दुर्घटना तीव्र गतिका कारण भएका हुन् भने यान्त्रिक गडबड़ी र पहिरोका कारण 1-1 सवारी दुर्घटना परेको छ। साथै प्रहरीको चेक जाँचका क्रममा 310 सवारी साधन कार्यवाहीमा परेका छन्। सो कार्यवाहीबाट 2,96,500 जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। काभ्रेको बनेपामा बसले स्कूटरलाई ठक्कर दिँदा 1 मृत्यु भएको छ। बनेपा नगरपालिका 7-4 बाटो चोक नजिक शुभकामना हल अगाडि बनेपा पनौती सडक खण्डमा शुक्रबार बिहान करिब 11:15 समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। स्कूटरको पछाडि सवार पनौती नगरपालिका 8 मल्पीका 69 वर्षीय देवेन्द्र बहादुर खत्रीको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा दिउँसो मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरीनायक उपरीक्षक रविन विष्टका अनुसार बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा 3-20-14 नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा 02-04-2-15-99 नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो। स्कूटर चालक 41 वर्षीय सन्तोष खत्रीको अवस्था पनि सामान्य छ। दुर्घटनाका क्रममा सड़कमा पार्किङ गरिएका बा 51-320 नम्बरको मोटरसाइकल र अनटेस्ट टीभीएस मोटरसाइकलमा समेत क्षति पुगेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा 1 ज्यान गएको छ, 2 घाइते भएका छन्। तुलसीपुरको गुमराहा चोक नजिकै 2 मोटरसाइकल ठोकिँदा घाइते भएका तुलसीपुर उपमहानगर 14 ड्वाङपुरका 33 वर्षीय कमलेश चौधरीको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होम बहादुर फराजुलीले जानकारी दिनुभएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि न्यूरो अस्पताल नेपालगंज लगिएको थियो। दुर्घटनामा तुलसीपुर 6 का 30 वर्षीय बसन्त बस्नेत र उनका भाइ 25 वर्षीय विवेक घाइते हुनुहुन्छ। दाजुभाइको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। समाचारको क्रममा मौसम समाचार। आज 4 प्रदेशका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भाग त्यस्तै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। आज राति पनि बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेग्रान बहाव बाढ़ी पहिरो तथा भूछाई जस्ता प्रकोपको जोखिम हुन्छ। देशभर मनसुनी वायुको प्रभाव छ। दिउँसो पहाड़ी क्षेत्र सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै मध्य प्रदेश सहित कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती कर्णाली लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परेको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान 5 बजेभन्दा केही अघि नुसा तेन्गाराको फ्लोरेस क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको। पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इण्डोनेसिया सरकारले सुनामीको चेतावनी सहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ। भूकम्पका कारण पूर्वी नुसा तेन्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेन्गारा प्रान्तमा सुनामीको जोखिम रहेको जनाएको छ। राष्ट्रिय विपत्ति न्यूनीकरण निकायका प्रवक्ता डोदी युले ओ भाका अनुसार नगेकी हो र बिमाल लगायतका क्षेत्रमा झन् एक मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। कम्पन लगत्तै नागरिक घर बाहिर निस्किएर सुरक्षित ठाउँतर्फ भागेका थिए। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट कम्तीमा दुईजनाको ज्यान गएको छ। इण्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि भएको विपज्जन्य घटनामा कम्तीमा 8 जनाको ज्यान गएको छ। ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौं यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। जापानमा अस्ति बिहिबारको वर्षालाई त्यहाँका अधिकारीले अभूतपूर्व भनी वर्णन गरेका छन्। मौसमविदले यस वर्षको टाइफून मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा जापान र छिमेकी देशहरूमा आएका श्रृंखलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो। जापानमा पछिल्लो घटनाले अत्याधिक वर्षा र जलवायु परिवर्तन बीचको सम्बन्धबारे चिन्ता बढ़ाएको छ। नेपाल भलिबल लीग आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुद्देश्य कवर हलमा सञ्चालन हुने जनाएको हो। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। र नेपाली पौडी टोलीले आउँदो 20 एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि 5 खेलाड़ीसहित 7 सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। 5 खेलाड़ीमा पुरूषतर्फ जाडेन श्रेष्ठ, अभिव प्रधान र इभिन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रम बीच विदाई गर्नुभयो। 20 एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौ। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू, शिक्षा ऐन ल्याउनु अघि साथै प्रदेशमा पुगेर सरकारवालासँग छलफल गर्दै मन्त्रालय। नेपाल आयल निगमले आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गर्दै नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने। रामेछापको लिखुतामाको सिकाउ पालिकाको पुँजीगत खर्च कमजोर, 1 वर्षभरिमा 73.75% बजेट खर्च। दोलखामा 1 महिनामा 16 आपराधिक घटना दर्ता, जबरजस्तीकरणका मात्र 3, आज 4 प्रदेशका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको भूकम्प गयो, सुनामीको चेतावनी। जापानमा ठूलो वर्षापछि भएको विपदका घटनामा 8 जनाको ज्यान गयो। र नेपाल भलिबल लीग आउँदो भदौ 19-27 गतेसम्म सञ्चालन हुने। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै न?

0: भन्ने साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
0: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण। समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राही

0: Daniela.
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो सफा जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो एक घण्टाको समय शोभायात्रा गर्नेछौ भने तपाईँ उकाली उराली लेख बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। आज शनिबारको बसाई तपाईँले आफ्नै आवाजमा मैठा र माइलाम्बन सुने लोकगीतहरू गाएर सुनाउनु पर्ने हुन्छ। 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उगाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि प्रतीक्षा गरेर बस्ने सम्पूर्ण साथीलाई स्वागत गर्दै हामी आइसकेका छौं। तपाईँले हामीलाई फेसबुक लाइभबाट हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप्तामा कोसिएफएम 95 MHz सुन्दै हुनुहुन्छ। कार्यक्रम फेसबुक लाइभबाट यदि सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रमलाई शेयर गर्न सक्नुहुन्छ, तपाईँले कमेन्ट पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ र फोन नलाग्ने साथीको हामी कमेन्ट वाचन गरेर पनि कार्यक्रममा समर्थन जनाउनेछौं। साताको साथी दिन आउँछ कार्यक्रम, तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाइमा पनि मिठा लोकगीतहरू बस्नुको साथसाथै तपाईँकै आवाजमा मिठा गीत संगीत सुन्दै सुन्दै यो एक घण्टाको समय शोभायात्रा गर्छ। फटाफट फोन गर्दै आउन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु भने यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ। एकदमै मिठो अनि रमाइलो गीत रहेको छ, औठी बिरुवाको भन्ने बोलको गीत रहेको छ। खेम सेन्चुरी र सम्झना भण्डारीको आवाजमा रहेको गीत बज्छ, त्यसपछि तपाईँको आवाजमा गीत सुन्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं औठी पेरुबाको भन्ने बोलको गीत रहेको थियो खेल सेन्चुरी र सम्झना भण्डारीको आवाजमा रहेको गीतबाट कार्यक्रम लोककोशेलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँकै आवाजमा आजको व्यवसायमा मेच्छा र माइला लोकगीतहरू सुन्छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, हामी सन्चै आरामै छौँ। अनि चक्र जिल्ला कस्तो छ, के छ, के हुँदैछ बताउनुहोस् न।
1: सबै सम्पूर्ण ठिकठाकै छ भन्नु पर्छ। हिजो जस्तो चाहिँ आज पनि त्यस्तै छ, मौसम अलिअलि घाम लागेको छैन, अलिअलि कुहिरो कुहिरो त्यस्तै त्यस्तै छ। समग्र साउनको महिनालाई बिदाई गर्दै अब भदैको महिना लागेको छ, त्यस्तै त्यस्तै भन्नु पर्छ दिदी।
0: अब बिस्तारै बिस्तारै भदौ लाग्दैछ,
1: एकदमै भन्नुपर्छ। अब मैले त कार्यक्रममा सल्लाह यात्रा राखिसकेँ, त्यही पनि कार्यक्रममा राख्नुपर्ने त खासै केही पनि छैन। अब फरक छ भने आगामी दिनमा अरू अन्य कार्यक्रममा राख्नलाई, अब अन्य क्षेत्र साथीलाई पनि दिनुपर्छ कार्यक्रममा, म मात्रै बोलेर असम्भव हुन्छ, त्यही भएर म कार्यक्रम तर्फ नै लाग्छु।
0: ल ठिक छ, ठिक छ, ल मिठो गीत सुनाइहाल्नुहोस् न त।
1: भिरमा थौकी झाँसकर झाँसकर तस्बिरमा सर पानी झट्टामा म त प्यारी फर्कन्छु फर्कन्न मन पारे है सिन्छन पट्टामा झाँसकरमा झाँसकर रहँदैछ कि हेरेर तस्बिरमा सर पानी झट्टामा म त प्यारी फर्कन् फर्कन्न नाम सारे है सिन्छन पर्तामा म त प्यारी फर्कन्छु फर्कन्न नाम सारे है सिन्छन पर्तामा सपानीमा देख्छु घर ढालेको देख्छु घर ढालेको घरनाथको घरको रुख ढालेको सर पानी झट्टामा म त प्यारी फर्कन्छु फर्कन्दा सारे है सिन्छन पर्तामा म त प्यारी फर्कन्छु फर्कन्दा सारे है सिन्छन पर्तामा भन्छ दिदी। हजुर
0: ल, एकदमै मिठो गीत गाउनुभयो सरकारजीले, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नुहोस् अहिलेको लागि श्रोतामा है त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शुक्रबहादुर घिसिङजी, उहाँले चाहिँ मिठो गीत गाइसक्नु भएको छ, सरर र पानी घट्टामा भन्ने बोलको गीत गाउनुभयो, पालो तपाईँको रहेको छ। आजको विषयमा हामीले धेरै भन्दा नि धेरै साथीको आवाजमा मिठा र माइला लोकगीत सुन्ने प्रयत्न गरिरहेका छौं। यो एक घण्टाको समय धेरै साथीलाई समेटौं भन्ने हाम्रो उद्देश्य छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते देवजी, सन्चै हुनुहुन्छ?
2: हजुर, म अलि आज अस्वस्थ भएर अलि जान सकिनँ चर्चमा, घरमै छु भन्नुपर्छ है त।
0: ल, भयो चाहिँ के छ हाम्रो देवजीलाई?
2: आज अलिकति ज्वरो आएको थियो, अनि हल्का टाउको दुखेर हिँड्नु सकेन, अनि खुट्टा पनि दुखिरहेको थियो, त्यही भएर जान सकियो, घरमै बसिरहेको छु, रेडियो सुन्नु पाइयो, कार्यक्रममा पनि फोन लगाउनु पाइयो, खुसी छु भन्नुपर्छ है दिदी। हजुर,
0: ल, अब आज फुर्सदको समय, स्वास्थ्यले अलि अस्वस्थ छु भन्ने हुनुहुन्छ, स्वास्थ्यको ख्याल गर्नुहोला। पक्कै यहाँले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुभयो भने मात्रै हामी हरेक काम गर्न हिँड्न डुल्न सक्छौ होइन, नभए त अब आज देवजी जसरी घरमा बस्दै हुनुहुन्छ त्यस्तै हुन्छ। त्यही भएर खानपिन लगायत हरेक कुरामा ध्यान दिनु होला, यहाँलाई स्वास्थ्य लाभको कामना व्यक्त गर्छु। अनि खाना चाहिँ खानुभयो कि छैन त?
2: खाना खाएको छैन दिदी, खाना खानु मन पनि लागेको छैन, अब एकछिनपछि खानुपर्छ, थोरै थोरै भए पनि अब खारिज गर्नुपर्छ भन्नुपर्छ है।
0: ल, थोरै थोरै भए पनि खानुपर्छ भन्नुभएको छ, खानु होला। हामी कार्यक्रमतर्फै लागौँ।
2: हजुर हजुर, अब थोरै गीत गाउने प्रयास गर्छ है त।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

घर न रही जाऊसानू मेरो लास बोले रही।

ल दिपजीले त एकदमै मिठो साथसाथै एकदमै मनसुनी गीत गाउनु भयो त गीत मन परेरै हो ल ठिक छ यहाँले यो मलाई चाहिँ एकदमै मनसुनी खालको भाग लाग्छ किनकि यहाँले गाउनुभयो विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् छोड्ने बसीमा पनि आउँदै गर्नुहोस् अहिलेको लागि छोटो मैले हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सिन्धुली झाँगाजुलीदेखि हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो साथसाथै मनसुनी भाका रहेको थियो यो भाका गाएर उहाँ कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँलाई पनि नेपाली लोकगीत पक्कै गाउन आउँछ तपाईँले उकाली उराली लेख्दैछ भन्ज्याङ चौतारी गरिरहँदा विभिन्न ठाउँमा जाँदा विभिन्न काम गरिरहँदाखेरि तपाईँ अहिले सुनिराख्नु भएको साथसाथै गाइराख्नु भएको ती गीत सङ्गीत आजको कार्यक्रममा तपाईँले गुनगुनाउनु पर्ने हुन्छ तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रोबाट सुन्दै हुनुहुन्छ साथै हजुरको रेडियोको वेबसाइटबाट पनि सुन्दै हुनुहुन्छ कार्यक्रम लोककोशेलीको बसाइमा छौं यो कार्यक्रम साताको सातै दिन आउँछ तर तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुनिराख्नु भएको छ आजको बसाइमा पनि तपाईँसँगै सहयात्रा गरिरहेका छौं यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्ने हो कि जस्तो लाग्दैछ कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीत हामी राख्छौं त्यसपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौं विश्रामपछि बाँकी रहेका अन्य साथीको आवाजमा मिठा गीत सुन्न आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
5: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
8: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
8: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082।
0: प्रश्न बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा।

0: بعد تلو بزر رمیز هم
1: नमस्कार है दाजु भाउजू केको गन्थन मन्थन हो एका बिहानै
2: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
3: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुश्किल भइसक्यो भने उफ म त दिक्क भइसके
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अण्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
3: ए हो र भन्यो अनि फाइदा होला र है
1: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
1: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540402 39
3: कति रे 98540 अनि
1: 98540402 39 फोन नम्बर चाहिँ 048-540-2239
3: 048-540-2039
4: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
3: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
4: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
5: विराज किसानको साथी।

0: कार्यक्रम में धेरा एकदम मेचु गीत डाले नो चरी झेकेर भन्ने बोलको गीत रहेको थियो। रामजी खान अनि साथीहरूको आवाजमा रहेको गीतबाट कार्यक्रममा राखेर तपाईँलाई हामीले मनोरञ्जन दियौं। त्यसपछि हामी फेरि पनि आइसकेका छौं। 10:34 गइसकेको छ। तपाईँकी आवाजमा गीत संगीतहरू सुन्दै सुन्दै हामीले आधी घण्टाको समय बिताइसकेका छौं। अब फेरि पनि भालो तपाईँको रहेको छ। आजको बसाई शनिबार छ। पक्कै तपाईँसँग रमाइला मिठा कुराकानीको साथमा तपाईँकै आवाजमा गीत संगीत सुन्दै हामी सहयात्रा गरिराखेका छौं। प्रविधि सुवेजनबाट मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले। तपाईँले यो आवाज सुनिराख्नु भएको छ पक्कै थाहा छ। हामीलाई फटाफट फोन गर्दै हुनुहुन्छ होला कतिपय साथी, यो समय खाना खाँदै हुनुहुन्छ होला, काम गर्दै हुनुहुन्छ होला, उकाली उराली भन्स्याङ चौतारी गर्दै यात्रा गर्दै हामीलाई पनि सुन्दै चाहिँ हरेक कामहरू गरिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। तपाईँ जे गर्दै हुनुहुन्छ पक्कै हामीलाई सुन्दै हुनुहुन्छ भन्ने चाहिँ आशा हामीले पूर्ण रूपमा लिएका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। यो आवाज कहाँदेखि, कुन ठाउँदेखि होला?
1: यो राम्रै छपिङ्गल पानी थियो त गीताजी।
0: गीताजी यो चाहिँ पनि कुरा भएको थियो होइन?
1: हजुर, हाम्रो भइरहन्छ नि
0: दिनकै हुनु परेको नि। दिनकै भएन भने त फेरि गीताजी हाम्रो कता हराउनुहुन्छ भन्ने लाग्छ हामीलाई पनि होइन?
1: हजुर हो नि।
0: ल र तपाईँको खबर के छ त, हामीलाई सुनाउनुहोस् न।
1: म त एकदम बिरामी छु भन्नुभएछ। अनि आज चाहिँ बारीतिर डुलेर घर जाँदैछु भन्नुभएछ है।
0: एकदम धेरै बिरामी हुनुहुन्छ?
1: हजुर
0: भयो चाहिँ के, एकदम धेरै बिरामी छु भन्नुभयो, फेरि दिक्क लागेर बारीतिर निस्केको छु भन्नुभएको छ। कस्तो खालको के बिरामी हो?
1: यस्तो अब घाममा हिँड्दा नि अब छाती दुख्ने, यो तपाईँलाई थाहा छ मैले यो हुँदा

0: te veo con este tipo, ¿está bien?
1: Uh-huh.
0: Ya, es que esto está utilizado, no tiene datos, solo yo, dato que no, moto barne caliente, dato es lo que no, no tiene sacudir nada.
1: अनि मैले हाम्रो गीताजीलाई अस्ति नै एकचोटि त हस्पिटल जानुहोस् डक्टरको सल्लाह लिनुहोस् भनेको थिएँ नि त
0: भन्न त भन्नु आएको थियो दिदी अब गाउँ घरमा बसेपछि फुत्त निस्किन सकिँदैन यही त
1: गीताजी यस्तो हो कि गाउँ घरमा फुत्त निस्किन पाइन्छ पाइदिनु भन्ने कुरा त अलग छ काम भनेको गाउँ घरमा आज हामीले 100 काम गरे पनि भोलि त्योभन्दा बढी थपिरहेको हुन्छ काम भनेको विस्तारै गर्नुपर्छ तर आफ्नो स्वास्थ्य नै कमजोर छ तपाईँ काम गर्न सक्नुहुन्न तपाईँ ओछ्यानबाट उठ्न सक्नुहुन्न तपाईँ अस्वस्थ हुनुहुन्छ तपाईँ थला परेर यदि ओछ्यानमै बसिराख्नु भएको छ भने त त्यो घरबाट निस्किनु ननिस्किनु अथवा तपाईँ घरमा बस्नु अथवा बाहिर जानु कुनै अर्थ हुँदैन त्यही भएर तपाईँले आफ्नो स्वास्थ्यलाई चाहिँ पहिलो प्राथमिकता दिनुहोस् ख्याल गर्नुहोस् मैले भनेको थिएँ नि त अब यस्तो गीताजी तपाईँले मलाई धन्यवाद दिनुभन्दा पनि तपाईँले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोस् किनकि अस्तिको दिन पनि यहाँले भन्नुभएको थियो होइन गाउँघरमा काम भनेको त सास फेर्न पाइँदैन यो काम गर त्यो पछि अर्को अर्को पछि अर्को काम निरन्तर आइ नै राख्छ अब त्यो काम आफै सकौँ भन्ने हाम्रो उद्देश्य हुन्छ तर सधैँभरि त्यसै गरी नै आफू अस्वस्थ भएर पनि त्यो कामलाई निरन्तरता दिन सकिँदैन यदि तपाईँले त्यो कामलाई निरन्तरता दिने हो म यो काम सधैँभरि गर्छु र यो काम मैले नै गर्ने हो भन्ने तपाईँलाई लाग्छ भने चाहिँ पहिला तपाईँ स्वस्थ हुनुपर्छ
0: बाबाले जाँदो भनिराख्नु भएको थियो त्यसरी म बाबाको बचाइ गरिन जाँदिनँ मेरो भन्ने नि साह्रो बाबालाई त
1: ल त्यसो भए बाबालाई पनि भन्नुहोस् मलाई धेरै गाह्रो भइरहेको छ म अब चाहिँ हस्पिटल गएर डक्टरसँग सल्लाह लिएर यस्तो चेकअप नै गराउनु पर्यो भन्नु होला त्यसपछि जानु होला है त गीताजी
0: हस् हुन्छ दिदी
1: ल कार्यक्रममा आउनुभयो अब अस्वस्थ छु भन्नुहुन्छ अब कतिपय अवस्थामा भइन्छ नै अब औषधि उपचारहरू के खालको उपचार गर्नुपर्ने हो कुन औषधि खानुपर्ने हो त्यो त हामीले समयमा उपचार गर्नुपर्छ यदि तपाईँ अहिले चाहिँ खपेर बस्नुहुन्छ तपाईँको बिस्तारै उमेर ढल्किँदै गएपछि त्यही रोगले तपाईँलाई च्यापिरहँदा पछि बुढेसकाल लाग्दै जाँदाखेरि चाहिँ तपाईँलाई धेरै गाह्रो हुन्छ त्यही भएर मैले चाहिँ तपाईँलाई अहिले यो एउटा सानो सामान्य सल्लाह मात्र दिएको अब विशेष सल्लाह चाहिँ डक्टरहरूको लिनु होला भन्छु हामी अब कार्यक्रमतर्फ लाग्छौँ मिठो गीत सुनाउनुहोस् न हामीलाई के भन्नुभयो गीताजी ल हुन्छ सुरु गर्नुहोस्

0: Angela, avrei fatto di chiesa.
1: Zatek sonyari tore pres gurnu bhai ala business tani bad bekti gurnu su. Swasthya lai khyal gurnu su mani phir pani antim ma jada jada gari karyakram pani antim suma shundi gurnu su aile ko lagi sur samay da.
0: Asana.
1: Usta namaste bakri sampark ma hunu thyo Ramesh sar bata Gita Gadal ji. Wahale chhoto ma git gaera karyakram bata chuti saknu bhayeko cha. पालो तपाईँको 10:40 गइसकेको छ. हामीसँग अब धेरै समय बाँकी छैन, थोरै समय छ. धेरै साथीको आवाजमा गीत सुन्ने प्रयत्न अझै पनि जारी छ. 0840 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ. यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो.
2: तिमी टाढा हुँदाखेरि बढ्दैछ झन् मुटुभित्र सम्झनाको आँधी भेरी, बढ्दैछ झन् मुटुभित्र तिमी टाढा हुँदाखेरि बढ्दैछ झन् मुटुभित्र सम्झनाको आँधी भेरी, बढ्दैछ झन् मुटुभित्र बिर्से कि त भने छान्थे तर हालै रहेछ घाउ, बिर्से कि त भने छान्थे तर हालै रहेछ घाउ, यादहरूले घेरी घेरी बढ्दैछ झन् मुटुभित्र तिमी टाढा हुँदाखेरि बढ्दैछ झन् मुटुभित्र सम्झनाको आँधी भेरी, बढ्दैछ झन् मुटुभित्र. नमस्कार.
1: नमस्कार हजुर. अध्ययनजीको आवाज हो
2: हजुर.
1: अनि टाढा हुँदा पनि भित्रभित्र के हुँदैछ भन्दै हुनुहुन्छ?
2: बढ्दैछ मुटु एकतिर मात्र, यो टाढा भएपछिको तपाईँलाई जानकारी त होला पक्कै पनि. हामी जति पनि नजिक बस्छौँ, नजिक बस्नुभन्दा टाढा भएको मान्छेको चाहिँ मनमा मायाको महसुस त्यो बेला हुन्छ क्या. त्यो
1: पक्कै पनि के जस्तो कि हाम्रो अध्ययनजीलाई पनि टाढा हुँदा चाहिँ त्यस्तो हुन्छ जस्तो लाग्यो. त्यो चाहिँ मलाई पनि हुन्छ है. फेरि
2: यो हुन्छ, एकदमै हुन्छ. यो सबैलाई हुन्छ. यो तपाईँ म मतलब हामी जति पनि छौँ त्यो सबैलाई हुन्छ. कतिपयले महसुस नगर्नु आफ्नो ठाउँमा छ त, नभएर हामी आफ्नो बुवा आमा वा दाजुभाइ दिदीबहिनी वा कोही पनि एकदम मिल्ने साथी हामीसँग छ, तर हामी दिनदिनै नजिकै छौँ, त्यो केही फरक परेन भएन. तर काम विशेषले वा कतै बाहिर निस्केको एक दिन भइसकेको छ, भेटघाट हुँदैन भने त्यो मान्छेसँगको मतलब सामिप्यता चाहिँ अलिकति मतलब एक दिन भेटिएन वा बोलचाल भएन भने कहाँ गयो, के भइरहेछ, के छ भन्नेमा चाहिँ अलिकति खुल्दुली हुन्छ. त्यो महसुस त्यो खालको हुन्छ क्या.
1: पक्कै पनि हुन्छ नै. म पनि केही दिन बाहिर बसेँ भने जस्तो अब घर परिवार पनि छ न त भइराख्नु भएको हुन्छ. अब जस्तो कि हाम्रो साथीहरू पनि हाम्रो यता हाम्रो श्रीराजजी, हाम्रो सम्झनाजी हुनुहुन्छ, उहाँहरू एकदम धेरै मिल्नुहुन्छ. उहाँहरू हँस्यौली ठट्यौली हामी कहिले कहाँ व्यङ्ग्यात्मक कुराहरू गर्छौँ, त्यो कुराहरूले पक्कै बाहिर टाढा हुँदा पक्कै याद आउँछ. मलाई पनि बाहिर हुँदा याद चाहिँ आउँछ है. अध्ययनजी यहाँले पक्कै मनकै कुराहरू गर्नुहुन्छ, खुसी लाग्छ है. त
2: एकदमै होइन, म केही समय गाउँघरभन्दा टाढा पनि थिएँ. मैले त्यहाँ भनाइ पनि थिएँ, म लगभग ओखलढुङ्गा कुनै ठाउँमा कुनै बेला म अब धेरै ठाउँमा पनि म सुनकोसीतिर पनि थिएँ. त्यही भएर कारणले गर्दाखेरि यताको सञ्चार हुन्थ्यो होइन. त्यही भएर यसो मैले त्यो अनुसारले लेखेको छु कि.
1: ल ठिक छ. खानपिन खाइसक्नु भयो, के बाँकी छ? ल एकैछिनमा आउँदैछ. अब यति नै मात्रै प्रस्तुति सुनाउनुहुन्छ कि गीत पनि गाउनुहुन्छ त?
2: यस्तो हो, यो मैदानमा अब आइसकेपछि खेल खेल्नै पर्छ, त्यो मलाई पनि थाहा छ. जसले गर्दाखेरि यो त मेरो छुट्टै यो बोनसको रूपमा प्रस्तुति हो तपाईँहरूलाई.
1: ल ठिक छ, हामीले बोनस सुन्न पायौँ. अब बोनसको विकल्पमा अर्को सुन्छौँ हामी गीत.
2: ल ठिक छ,
1: सुरु गर्नुहोस्.

0: चाहिँ पाए यो चाहिँ एकदमै निकै पुरानो गीत हो, मध्यम खानाको गीत भन्छु मैले यसलाई। यो रामजी खाँडा टिकापुङको गीत हो, लय बाबु किरणको हो होइन, शिर सङ्कलनको सङ्कलन र लय माथि हो।
1: ल एकदमै मिच मन छु नि गीत, मलाई पनि त्यति बेला भर्खर भर्खर निस्किँदा एकदमै मन पर्थ्यो, अहिले पनि मन नपर्ने भन्ने त होइन, मनपर्छ। अलिक पुरानो गीत सङ्गीत धेरै वर्ष अगाडि निस्केका, अहिले पनि त्यो गीतहरूको गीत चर्चा परिचर्चामा छन्। यहाँले मिठो गीत गाउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छुटौ। हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी, सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकादेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। 10:45 गएको छ, हामीसँग मात्रै 15 मिनट बाँकी छ, त्यही भएर तपाईँले पनि सहभागिता जनाउनुहोस् त। आजको अवसर तपाईँकै आवाजमा गीत सङ्गीत सुनिरहेका छौं। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्छु। कर्णप्रिय केसी संगीत लेख्नुहुन्छ, परवासी भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो माया अनि एवं सुमधुर सम्झना घर चाहिँ मेरो सुन्दर उपत्यका दाङ हो, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। अप्सरा खड्काजीले पनि हेलो दर्शन नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु रामी साहबको नामबाडीबाट, हाल चाहिँ काठमाडौँबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी कमल श्रेष्ठजीले पनि आज मलाई रमेश परियार, सरु थापा मगर र शीतल गुरूङको आवाजमा रहेको लोकभाका ठेवाटार भन्ने गीत बजाइदिनु ल भन्दै हुनुहुन्छ। मिल्छ भने हामी बजाउँछौ, सम्भवत बजाउने प्रयास गर्छौं, यदि भएन भने कार्यक्रममा अर्को गीत बज्छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, म तेन्जुरु मिडिया ग्रुपको सदस्य तिरथमको फिदाबाट भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, सम्भवत आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी नै भन्छु म, उहाँको हुनुहुन्छ, स्वागत गर्छु। हेलो, गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, आजको वर्षमा धेरै साथीको कमेन्ट छ। निशा ठोकर पनि नमस्कार भन्दै हुनुहुन्छ, विष्णु परियाजीले पनि नमस्कार भन्नुभएको छ, डम्बर गदालजीले पनि नमस्कार, म दामोदर ग्यामाली भन्नुभएको छ है त, उहाँले रुकुम गुल्मी भन्नुभएको होला सायद, उहाँको लेखाइमा अलिकति छुटेको छ, एउटा आश्रय जस्तो लाग्छ। रुकुम गुल्मी चारबाट हाल चाहिँ भारतको केरला राज्यबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, साथै हुनुहुन्छ भन्दै हुनुहुन्छ, सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: हजुर, गुड मर्निङ डेन्जर सेवारो, हाम्रो ब्युटिफुल अनि हाम्रो प्राविधिक साथीलाई
1: डेन्जर सेवारो
2: भन्नुभयो,
1: मैले यसलाई के भन्नु त, कसरी भन्नु, हाम्रो गीता चाहिँ बोल्दै हुनुहुन्छ, ल मैले त शिवारो मात्र भने यहाँनिर डेन्जर लगाइदिनु भएको छ, अगाडि जोडिदिनु भयो होइन, के छ खबर इलामतिरको भन्नुहोस् न।
2: अब मेरो खबर ठिक भएपछि मेरो इलामको एकदमै डेन्जर हुने गर्छ अरे, अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ?
1: ल हामी पनि यता रामेछाप जिल्लावासी साथसाथै हामी भेटे परिवार पनि एकदम डेन्जर छौँ त हो गीताजी,
2: हजुर एकदम डेन्जर हुनु पर्यो नि त, विशेष गरेर म आएपछि होइन,
1: पक्कै गीताजी आइसकेपछि त हुने त कुरै भएन, जस्तो हामी गीताजी आउनुहुन्छ भनेर पनि त्योभन्दा अगाडि नै डेन्जरको प्रोफिटमा बस्छौँ कि, हाम्रो श्रीजी त्यस्तै गरी बस्नु भएको छ, हाम्रो सन्दनाजी, अब म त तपाईँसँग बोल्दैछु आवाज सुन्दै हुनुहुन्छ, अब त भन्नै परेन। ल खाना खानुभयो कि बाँकी छ?
2: मेरो खाना भइसक्यो, तपाईँको?
1: मेरो पनि भइसकेको छ, अब कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला जस्तो लाग्छ कि सुन्नु भएको छैन,
2: अब सुनिरहेकै अवस्था भनौँ न,
1: अवस्था भन्नुहुन्छ, त्यो अवस्थालाई चाहिँ कसरी बुझ्ने हो कि दाजु, आधी सुने हो कि सुन्दै नसुने हो कि सुन्न सुन्न लागेको हो कि के हो,
2: सुनिरहेको है, मैले लाइभ सुनेको हुन्छु नि त, सुनेको हुन्छु, हेरिरहेको हुन्छु होइन,
1: भनेपछि फेसबुक लाइभ यसै हेर्नुहुन्छ, कार्यक्रम चाहिँ अब पुरै सुन्नुहुन्न, आइस है भन्नुहुन्छ होला होइन, त्यस्तो होइन कि दाजु, अब फेरि गीताजीले फुरुक पार्नुहुन्छ, त्यसपछि फेरि गफ अलिक बढी आउँछ कि
2: गीताजी, होइन तपाईँ हाम्रो सम्झना कि, अनि एकदम भए पनि एकदमै दामी लाग्छ कि, एकदम राम्रो लाग्छ भनौँ न,
1: अर्को चाहिँ को दामी लाग्छ
2: भन्नुभयो,
1: ल ठिक छ, गीताजीसँग आज रमाइलो कुराकानी हुने रहेछ, अलिक अगाडि आउनु पर्थ्यो, हाम्रो गीताजीको फोनै लागेन है,
2: कोही बेला चाहिँ ठ्याक्कै लाग्छ, कोही बेला कति प्रेयर गर्नुपर्छ नि त, अनि त्यो पनि हो।
1: ल ठिक छ, गीताजी पनि एकदमै राम्री हुनुहुन्छ, यो आवाज त्यस्तै छ, हँसिली रसिली मिठो आवाज छ, हामीलाई माया गर्नुहुन्छ, साथ दिनुहुन्छ, सल्लाह सुझाव पनि दिनुहुन्छ, कहिले काहीँ हँस्यौली ठट्यौली व्यङ्ग्यात्मक कुराहरू पनि हुन्छ। आइदिनु भयो, म कार्यक्रमको अन्त्यतिर छु, एउटा मिठो गीत सुनौ न त। अब
2: हुन्छ, ए कान्छी रानी टारको डाँडा डाँडा भन्ने थोरै गीत गाउने प्रयास गर्छु ल, आनन्दले सुन्नु ल।
1: हुन्छ, सुरु गर्नुहोस्।
2: हुन्छ

0: मैले गराउने प्रयास गरे ल
1: ल सुशीलिमा हामीलाई नै बोलाउँदै हुनुहुन्छ जस्तो लाग्यो आउनुहोस् है यता भनेर ठिक छ हामी आउँछौ मिठो गीत गाउनुभयो हाम्रो गीताजीको आवाज पनि एकदमै सुनिरहन मन लाग्नेछ अब भोलिको अवस्थामा फेरि पनि गीत यो आवाज सुन्न पाइयोस् अहिलेको लागि हामी छोड्छौ है त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीताजी इलामबाट हुनुहुन्थ्यो गीता लिम्बुजी उहाँलाई विशेष धन्यवाद व्यक्त गरे अब चाहिँ म फोन लिन समय कम छ साथीहरूको धेरै कमेन्टहरू छन् छोटोमा भाषण गर्दै म पनि विदा हुनुपर्ने बेला हुन लागिसकेको छ यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ रिमा थामीजी लेख्नुहुन्छ नमस्कार शिवा आइदिए म रिमा थामी भोजपुरबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सधैँको लागि सहाराजीले पनि रिमा थामीजीलाई धेरै सम्झेको छु भन्दै हुनुहुन्छ सागर गिरीजीले पनि नमस्ते हजुर दर्शन गरे म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट है भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी समीक्षा जोशीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ भगवती श्रेष्ठजीले पनि नमस्ते है म पनि कार्यक्रम सुन्दैछु भक्तिरामबाट भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हीरा बहादुर लगाईजी पनि नमस्ते भन्दै हुनुहुन्छ देवीका पूर्व सानी मगरजीले पनि नमस्कार दिदी काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ क्षेत्री आयुषजीले पनि कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ कृष्ण सुनवारजीले पनि दिदी नमस्कार है कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुनिरहेको छु अब बज्ने गीत सबैको लागि भन्नुभएको छ रामसे घिमिरेजीले पनि नमस्कार सम्झना मनैभरि सबैमा चितवनबाट भन्दै हुनुहुन्छ टेकु छेत्रीजीले पनि नमस्कार छ हजुर म पनि कार्यक्रम सुन्दैछु है आरामको साथमा यता तनहुबाट भन्नुभएको छ मनकुमारी काजी कुरुङजीले पनि शंकुवासभाबाट भन्दै हुनुहुन्छ गीता लिम्बुजीले पनि गुड मर्निङ सोचे हुनुहुन्छ होला नि म कार्यक्रम सुन्दैछु यता इलामबाट भन्दै हुनुहुन्छ सुजन भुजेल खुटाङी भाइ भन्ने आइडी छ उहाँ पनि लेख्नुहुन्छ गुड मर्निङ दर्शन नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु है खोटाङको रावाबेसी गाउँपालिका पार्का घर भइहाल्छ काठमाडौँबाट भन्नुभएको छ धनु गजमेरजीले पनि दिदी नमस्कार खाना लिनुभयो त म उखलढुङ्गाबाट कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि साथै म्यासेज गरेको छु भाषण गरिदिनुहोस् भन्दै हुनुहुन्छ समय कम छ मैले सबै कमेन्ट त भाषण गरिनँ आज जति पनि साथीलाई धनु गजमेर भनेर चिन्नुहुन्छ साथीहरूले उहाँहरू सबैलाई चाहिँ धेरै साथीको नाम लिएर कमेन्ट पठाउनु भएको छ भनेर मैले सन्देश छोडेँ है त धनुजी भन्दै भुवन रावतजी पनि लेख्नुहुन्छ नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु है कार्यक्रम राम्रो लाग्छ गुराई उन्नाइस सैघाको मान्छे हाल चाहिँ भारतबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ कविता घतानीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ संगीता लामा संगीतजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ बुद्ध भद्रचार्यजीले नमस्कार साई भन्दै हुनुहुन्छ बाबुरा मगरजीले पनि दिदी नमस्कार म बाबुरा मगर उखलडुङ्गा पोकली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ कल्पना साङपाङजीले पनि नमस्ते है नाना म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ बिरामी हुने साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना हामीले पनि गर्यौं त्यसै गरी पूजा योङहाङजी पनि लेख्नुहुन्छ हेलो दर्शन नमस्ते नमस्कार म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङहाङ बाङसिङ बोङ गाउँपालिका इलाम घर भइहाल्छी झापाबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्नुभएको छ निरुता निरुताजी हुनुहुन्छ उहाँ पनि लेख्नुहुन्छ नमस्कार है दिदी म कार्यक्रम सुन्दैछु काठमाडौँबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ भन्दै लगभग तिनजेलसम्म तपाईँका प्राप्त भएका कमेन्टलाई मैले वाचन गरेर सघाइसकेको छु भन्दै तपाईँले हामीलाई आजको कार्यक्रममा सहभागिता जनाउनु भएको थियो साथीहरू हुनुहुन्थ्यो शुक्रबहादुर गेसिङ देवमाझी गीता गदाल अध्ययन तामाङ त्यसै गरी गीता लिम्बुजी हुनुहुन्थ्यो उहाँहरूले आफ्नै आवाजमा मिठा रमाइला आफूलाई मनपर्ने गीतहरू कार्यक्रममा सुनाएर सहभागिता भइदिनु भएकोमा उहाँहरू सबैजनालाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुने साथ दिनुहुने फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई मैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोककोशेली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक र स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा फेरि पनि छोटो मिठोमा अर्को गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकको सेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 2076 दफा 65 उपदफा 4 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाण भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमालाई जनाउने उल्लेख छ। यस्तै यस्ता शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय घरेलु तथा सानो उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ। बागमती प्रदेश सरकारले एउटा दरबन्दी कायम रहेको मन्त्रालयमा 3 सचिवको जिम्मेवारी तोकेको छ। साउन 1 8 मन्त्रालयको निर्णय कार्यान्वयन गरेको प्रदेश सरकारले प्रशासनिक रूपमा भने एउटा दरबन्दी भएको मन्त्रालयमा 3 सचिवको जिम्मेवारी तोकेको हो। प्रशासनिक व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय भइरहेको र संघीय सरकारले बढ़ी भएका सचिवहरूको सुरुवा नगर्दा दरबन्दी भन्दा बढ़ी कायम भएको 8 मन्त्रालय रहेको प्रदेशमा हाल 5 सचिव बढ़ी देखिएका छन्। उनीहरूको व्यवस्थापनमा जटिलता देखिएपछि सरकारले साबिकै 14 मन्त्रालय अनुसार सचिवहरूको जिम्मेवारी तोकेको हो। सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताबखाना गत पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले पर्सि भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थालेछ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अघि बढ़ाइएको उहाँले जानकारी दिनुभएको छ। अहिले विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा अर्काइभ अर्थात अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ। मिथिलाञ्चल क्षेत्रका नवविवाहित मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्। साउन कृष्ण पञ्चमीका दिन मिथिलानी शुरू गरेको यो पर्व आज 13 साउन शुक्ल तृतीयामा समापन गर्न लागेका हुन्। श्रीमान श्रीमती बीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पर्व अवधिभर भगवान शिव शंकर देवी गौरी पार्वती र नाग देवताको आराधना गरिन्छ। पर्व समापन भएपछि व्रतालुले पर्व अवधिभर दिनहुँ पूजा गरिएका बेलपत्र र फूल संग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन्। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै 1 महिनादेखि बन्द छ। पहिरोले सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात पनि ठप्प छ। बाह्रविसे कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध छ। बाह्रविसे कोदारी खण्डको कुल लम्बाई 26 किलोमिटर छ। भोटेकोशी गाउँपालिका 2 कोदारी इको क्षेत्रको सड़क खण्डमा गएको असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि नेपाल चीन दुई देश बीचको सड़क सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। रनीको राजमार्ग दाकलाङमा साउन 3 गतेदेखि र लिपिङ बजार नजिकै साउन 19 गतेदेखि वर्षाका कारण सड़क अवरूद्ध छ। तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्र होइन चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्र सकेका छैनन्।
सिन्धुलीमा भएका छुटाछुटै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। एक वृद्ध पानीमा डुबेर मृत अवस्थामा फेला परेका छन् भने एक किशोरको पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ। सिन्धुलीको दौली नगरपालिका 9 आँप डाँडाका 79 वर्षीय कृष्ण बहादुर श्रेष्ठ खेतमा पानी जमेको स्थानमा डुबेको अवस्थामा मृत फेला परेका छन्। आँप डाँडाबाट करिब 300 मिटरको दूरीमा रहेको सञ्चित बस्नेतको खेतमा पानी जमेको स्थानमा कृष्ण बहादुर डुबेर अचेत अवस्थामा फेला परेका हुन्। शुक्रबार दिउँसो अचेत फेला परेका वृद्धलाई अस्पताल लैजानासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। सिन्धुलीकै दिदौली नगरपालिका 12का 18 वर्षीय अशोक योञ्जनको स्थानीय कलुवा खोलाले बगाएर मृत्यु भएको छ। शुक्रबार दिउँसो साथीहरूको साथमा दिदौली नगरपालिका 5 स्थित कलुवा दोभानमा पौडी खेल्ने क्रममा अशोकलाई खोलाले बगाएको थियो। खोलाले बगाएर अचेत अवस्थामा फेला परेका उनलाई अस्पताल लैजानासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। दोलखाको उत्तरी बिगु गाउँपालिका एक स्थित सिस्नरी खोलामा फँसेका युवकको सुरक्षाकर्मीको टोलीले 3 घण्टाको प्रयासपछि सकुशल उद्धार गरेको छ। माछा मारेर फर्किने क्रममा पानीको बहाव बढ्न गई खोलाको बीचमा अलपत्र परेका कालिन्सो गाउँपालिका 4का 23 वर्षीय अभियान थामीलाई नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले शुक्रबार राति उद्धार गरेको हो। दिउँसो माछा मार्न निस्केका थामी भारी वर्षापछि एकासी आएको बाढीपछि सिस्नरी खोलाको बीचमा अलपत्र परेका थिए। उनी अलपत्र परेको खबरपछि राति नै सुरक्षाकर्मीको टोली उद्धार का लागि खटिएको थियो। राति 8 बजेदेखि 11 बजेसम्मको प्रयासपछि उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। इण्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका 750 भन्दा धेरै सरकारी स्वामित्वका उद्योग बन्द गर्ने भएको छ। राष्ट्रपति प्राबोवो सुबियान्तोले उत्पादनशील उद्योग मात्र सञ्चालन राखिने बताउनु भएको छ। संसदमा सम्बोधनका क्रममा उहाँले सरकारी स्वामित्वका धेरै उद्योगले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताउनु भए। गएको वर्ष सरकारी सम्पत्ति व्यवस्थापनका लागि सम्पत्तिको स्थापना गरेपछि इण्डोनेसिया सरकारले देशमा सरकारी स्वामित्वका 1074 कम्पनी रहेको उल्लेख गरेको थियो। सरकारले अहिलेसम्म 290 बन्द गरिसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म बाँकी कम्पनीको संख्या 300 भन्दा धेरै नरहने राष्ट्रपति सुबियान्तोले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692599998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
4: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
5: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
4: ए हो र?
5: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
6: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
7: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: निर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने नेपाल खबरमा अब पूरा खबर सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनको लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यो व्यवस्था गरेको हो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 को दफा 65 को उपदफा 4 ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ नवयुवा आन्दोलनको शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पत्नी पति छोरा छोरी बाबु वा आमालाई जनाउने उल्लेख छ यस्ता शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपंक्षी व्यवसाय घरेलु तथा साना उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकोले पर्सि भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा अर्काइभ अर्थात अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ प्रदेश मन्त्री परिषदको पछिल्लो बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मको लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ त्यसैगरी उद्योग वाणिज्य पर्यटन श्रम तथा यातायात मन्त्रालय अन्तर्गत जीवलाल भूषाललाई उद्योग तथा वाणिज्य क्षेत्र अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत गीता कुमारी होमेगाईलाई युवा तथा खेलकुद क्षेत्र डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिएको छ कृषि पशुपंक्षी वन तथा वातावरण मन्त्रालय अन्तर्गत डाक्टर केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपंक्षी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो यो जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने पनि उहाँले बताउनु भएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चन्द्रयान मिशनमा टर्किएको तयारी तीव्र अर्को वर्षको शुरूआतमै प्रक्षेपण गर्ने घोषणा लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट बिहान 10 बजेदेखि ग्यास सिलिण्डरको बिक्री वितरण गरिरहेको छ। ती क्षेत्रमा उपभोक्ताहरूको लाइन लागेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, सिरी र हिमाल ब्राण्डका ग्यास वितरण भइरहेको छ। यस्तै चावहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्राण्डका ग्यास उपलब्ध छन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्राण्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम ब्राण्डको तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्राण्डको ग्यास सिलिण्डरहरू उपलब्ध भइरहेको निगमले जनाएको छ। ग्यास खरिद गर्नका लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर आज बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने हुन्छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगीले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। अब विदेशका खबर। भारतले आज आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीको नाममा सम्बोधन गर्नुभएको छ। लाल किल्ला पुग्नु अघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले विगत 12 वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। विगत 12 वर्षमा 25 करोड़ नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री मोदीले लगातार 13 पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ। सन् 1947 अगस्त 15 झण्डै 2 शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो। तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीड़ादायी इतिहास पनि जोड़िएको छ, जसले भारत र पाकिस्तानलाई 2 स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो। टर्कीले अर्को वर्ष अर्थात सन् 2027 शुरूआतमै चन्द्रयान प्रक्षेपण गर्ने गरी तयारी तीव्र पारेको छ। आफ्नै स्वदेशी हाइब्रिड इन्जिन प्रविधि जडान गरिएको चन्द्रयान प्रक्षेपण गर्ने योजना त्यहाँका प्रविधि मन्त्रीले हालै सार्वजनिक गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। टर्कीले आफ्नो पहिलो चन्द्रयान प्रक्षेपणको योजना सार्वजनिक गरेको हो। मन्त्री मेहमेट फतिह कासिरले यो मिशनलाई विश्वका सीमित देशहरूसँग मात्र रहेको उच्च प्राविधिक क्षमता हासिल गर्ने दिशामा टर्कीको एउटा ठूलो कदमका रूपमा चित्रण गर्नुभएको छ। हामी छिट्टै अन्तरिक्ष यान मार्फत चन्द्रमामा पुग्दैछौ, मन्त्री कासिरले भन्नुभएको छ। यसका साथै टर्कीले सोमालियामा आफ्नै अन्तरिक्ष केन्द्र स्पेस पोर्ट निर्माण गर्ने योजना पनि अघि सारेको छ। भूमध्य रेखाको निकटताका कारण सोमालिया अन्तरिक्ष पहुँचका लागि भौगोलिक रूपमा अत्यन्तै उपयुक्त क्षेत्र मानिन्छ। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने घोषणा गरेको छ। न्यूजील्याण्ड फुटबलले फिफाको फिफा फवार्ड इन्टरप्राइज स्कीम अर्थात एफएफई योजनाको विकास प्रक्रियामाथि स्वतन्त्र समीक्षा हुनुपर्ने माग समेत गरेको छ। फिफाभित्र भएका केही निर्णय र गतिविधिले विश्वासमा कमी ल्याउनुका साथै अन्तर्राष्ट्रिय फुटबल विभाजन बढ़ाएको न्यूजील्याण्ड फुटबल संघले जनाएको छ। न्यूजील्याण्ड फुटबलका प्रमुख कार्यकारी एन्ड्रयू प्राग्नेलले आफूले आन्तरिक रूपमा मात्रै गरिने औपचारिक समीक्षाभन्दा स्वतन्त्र समीक्षा चाहेको बताउनु भएको छ। इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकारको 20% हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारेपछि विवादित हुनुभएको छ। त्यसपछि फिफाले यो प्रस्तावलाई भने फिर्ता लिएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि जारी, नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था, पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने, बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो, काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक, भारतले आज 80 औं स्वतन्त्रता दिवस मनाउँदै लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन, र फिफा अध्यक्ष इन्फान्टिनियोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
7: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845403998 0845403998
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली
10: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
6: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
10: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
6: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
10: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
6: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
3: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट मलाई साथीहरू भएको छ श्रीराज महत, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आज शनिबारको बसाई, आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। आजको बसाईमा चाहिँ तपाईँको रोजाईको गीत बज्नेछ, तपाईँलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 04:44:00 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत रहेको छ उनको त कुरै छोरो भने किस्मत चलचित्रको गीतबाट, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम का एकदमै मेच्योर चलचित्रको गीत हिम्मत सरी किस्मत चलचित्रको गीत रहेको थियो। कता कुरा छोडौं भने एकदमै मेच्योर गीत रहेको थियो। आवाजमा रहेको छ उदित नारायण झा भने राइटरमा रहेको छ विकास आचार्य र प्रड्युसरमा रहेको छ डिजेन्द्र साक्य भने डिरेक्टरमा रहेको छ उज्जवल घिमिरे। गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ आजको बसाईमा तपाईँको सहयोग गीत बज्नेछ 0848 40 0026 मा फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: रुख मिठो बोल्दा बोल्दै रुखो वचन किन हुन्छ, कोमल हुनुपर्ने कठोर मन किन हुन्छ, मिठो बोल्दै रुखो वचन किन हुन्छ। मैले नबुझेको यो संसारमा एउटै मात्रै कुरा छ, मैले नबुझेको यो संसारमा एउटा मात्रै कुरा छ, छोरी चेलीको घरसँगै थर परिवर्तन किन हुन्छ, छोरी चेलीको घरसँगै थर परिवर्तन किन हुन्छ।
0: नमस्कार अत्यानजी, के छ खबर? आरामै हुनुहुन्छ? एकदम धेरै मुक्तकहरू लेखिरहनु भएको छ है।
1: मेरो सिलसिलाबद्ध तयारीले नै अब अघि बढिरहेछ।
0: अगाडि बढ्दै जानु सबैभन्दा धेरै शुभकामना छ हजुरलाई। अनि के छ त्यतातिरको मौसम? हाल चाहिँ अहिले कता हुनुहुन्छ?
1: अहिले म गाउँघरतिरै छु, उदयपुरगढीमै छु।
0: उदयपुरगढी हुनुहुन्छ? ठिक छ, गाउँघरतिरै हुनुहुन्छ र भुक्तमा पनि एकदम ध्यान दिइराख्नु भएको छ अध्ययनजीले, खुसी लाग्छ। अनि आज चाहिँ कार्यक्रम सुन्नु भएको छ कि छैन त?
1: सुन्दैछु म कार्यक्रम,
0: यो समय सुन्दै हुनुहुन्छ है। ल, आजको विषयवस्तुमा त तपाईँलाई थाहा छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने?
1: हजुर, थाहा छ। न्यानो न्यानो एउटा गीत छ, न्यानो न्यानो हुन्छ नि भन्ने गीत छ, पहिलो पहिलो माया
0: चलचित्र हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो। एकदम मुक्त धेरै लेख्नुहुन्छ र भाषण पनि गर्नुहुन्छ, एकदमै मिठो आवाजको धनी पनि हुनुहुन्छ। उहाँको रोजाईको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत रहेको थियो, न्यानो न्यानो हुन्छ नि पहिलो पहिलो माया, पहिलो पहिलो रहेको थियो, पहिलो पहिलो माया चलचित्र गीत रहेको थियो, गीत पनि राखिसकेका छौ र आवाजमा रहेको छ सिङ्गर हुनुहुन्छ दीपक लिम्बू, लिरिक्समा रहेको छ डियर कृष्ण हरि बराल रहेको छ भने लिरिक्समा हुनुहुन्छ उहाँ र त्यसै गरी म्युजिकमा हुनुहुन्छ महेश खड्का हुनुहुन्छ, कास्टमा हुनुहुन्छ राजवल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती रहेको छ सकेत हामीले कार्यक्रममा राखिसकेका छौँ। यो गीत चाहिँ हाम्रो अत्यन्तले रचाइमा पार्नुभएको थियो, छोटोमिठोमा राखिसकेका छौँ। अब पनि पालो त पाएको रहेको छ, 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसक्यो कि जस्तो लाग्यो, ठिकै छ, तपाईँले फेरि पनि फोन डायल गर्नुहोला, फोन लाग्छ, फोन लागेसम्म तपाईँसँग हामी कुराकानी गर्नेछौँ र आज तपाईँको रोजाइको गीत कार्यक्रममा पनि बस्नेछ। 0840404026 फोन गरेर आउन सक्नुहुनेछ र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीहरूले सुन्दैछु भन्दैहुन्छ र साथीसँगलाई पनि सम्झना सन्देश लेखेर पठाउनु भएको छ। अन्जान थुलुङ हुनुहुन्छ, नमस्ते, म अन्जान थुलुङ युएबाट चाहिँ कार्यक्रम सुन्दैछु, सदा माया गर्ने साथीहरू डियर विष्णु म गर्ने हुनुहुन्छ, हिर्सु चामलिङ राई, पवित्र राई, अल्सना कुलुङ राई, छोरी चामलिङ ने, अभिका राई, सिम्पल सरिना, करिश्मा राई, सुस्मिता लिम्बु, अनिता नखोक, यशोदा गदार मगर हुनुहुन्छ, त्यसै गरी कल्पना थाम्पाङ, सुशीला विश्वकर्मा, जुनिता चामलिङ राई, सपना चुङबाङ, जुनिता चामलिङ राई हुनुहुन्छ, रोमिल लोहाती हुनुहुन्छ, उहाँलाई पनि सम्झना गर्नुभएको छ, उहाँले विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ भन्दै त्यही भाइटिनु भइसकेको छ, फोन लाग्छ भने तपाईँले सभागत सुनाउन सक्नुहुनेछ आजको अवस्थामा, आफूलाई मनपर्ने चलचित्र गीत रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट, विनोद बरुवाल हुने, हाल चाहिँ अहिले काठमाडौँतिर छु है भन्ने हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ मिनु लम्तरी मगरजी हुनुहुन्छ, नमस्ते, नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ सुना कन्दुङबाजी हुनुहुन्छ, सेवा नमस्कार, आज सम्झना शेष हजुर, म सुना कन्दुङबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ टिकाराम सुनवार, लेखक पान्तवा राई, सुस्तानी बुजे लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगज मेरो, सरस्वती खत्री, हिराबहादुर लगाई, लीलाराज काम्बाङ, अन्जान थोलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिसा लामा, बिना मगर, सिलसिला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवाकर, घिउ, रिमिला दियाली, लालमाय थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन छेत्री, क्रिस रुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर रञ्जन, समीर सर्गी, किरात आर्ज, जीवन सामी, राई बेलिया, सामी बिना, किस्तिङ रत्न, शमशेर थापा, सुनिता युङमे कुलुङ, सबै सबैलाई आयो भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ राई सफल आयुषजी हुनुहुन्छ, उहाँले पनि हेलो दर्शन हजुर।

0: वेली अन्चार र सफल आयुष हो भन्दै हुनुहुन्छ। नेपाल घर 13 थुम भए हाल चाहिँ अहिले युएबाट चाहिँ कार्यक्रम सुन्दैछु, सम्पूर्णलाई मिस यु भन्नुभएको छ। आयुषजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मिलन खाइल मोटोजी हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ, गुड आफ्टरनुन भइसक्यो है सिस्टर भन्नुभएको छ। अनि म पनि सुन्दैछु है अपकमिङ सङ डेडिकेट अर फ्रेन्डको लागि दोहा कतारबाट भन्दै हुनुहुन्छ। दोहा कतारदेखि नै उहाँले सुन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ त्यो बेला सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz र साथै तामाको सेफएम 95 MHzबाट पनि सुन्दै हुनुहुन्छ। कार्यक्रममा आजको बसाई शनिबारको बसाई छ, तपाईँ घर भाइ हुनुहुन्छ होला, सरसफाइतिर पनि ध्यान दिँदै हुनुहुन्छ होला, होइन कालीबाट अलि पञ्चाङ चौतारी गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्ता मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने पनि आशा लिएका छौँ। कतिपय साथीसंगीहरू एकदमै व्यस्त पनि हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि कार्यक्रममा सहभागिता हुने हुँदाहुँदै पनि हुन सक्नु भएको, सहभागिता हुन सक्नु भएको छैन भने पनि लागिरहेको छ। ठिक छ, आजको बसाईमा सहभागिता कमै भए पनि अन्य बसाईमा तपाईँको सहभागिता धेरै नै छ र तपाईँसँग पनि हामी कुराकानी गरिराखेका छौँ। कार्यक्रममा कस्तो लाग्छ, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। र यति बेला पनि साथी हुनुहुन्छ सम्पर्कमा, को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीबाट अन्तरमतिर भन्नुपर्छ है।
0: अनिताजी बोल्नुभयो, के छ अनिताजीको खबर, आरामै हुनुहुन्छ?
1: एकदम ठिक छ दिदी, अनि के छ त्यताको हाल
0: खबर? ल, यता रानी साथतिरको खबर पनि एकदम ठिक छ, राम्रो रमाइलो छ, बच्चाले घाम लागिरहेको छ भन्नुपर्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: नै आज मैले सुन्न पाएन, म त यता मेलातिर भन्नुपर्छ।
0: मेलातिर हुनुहुन्छ?
1: हजुर, मेलातिर छु, एकछिन बहना थकै मारेको थिएँ त्यही भएर फोन गरे लगाइहालो। अनि आज के हो अनि थाहा दिदी?
0: आज चाहिँ चलचित्र गीत रोजाइमा पार्नुपर्ने हुन्छ अनिताजी।
1: गीत गाउनु त पर्ने होइन नि दिदी?
0: आज गीत गाउनु पर्दैन, चलचित्रको गीत चाहिँ तपाईँले सुन्न मन छ नि, रोजाइमा पार्न सक्नुहुनेछ। कुन गीत सुन्न मन छ चलचित्रको है?
1: हुन्छ, तपाईँको आफैले रोजेको गीत राख्न है मलाई।
0: ल, हाम्रो रोजाइको आज त झन् हाम्रो अन्य बसाईमा त हाम्रो रोजाइको पनि बजिहाल्छ नि, तपाईँहरूको रोजाइको गीत राख्ने भन्दै छ। हुन्छ,
1: मलाई त यहाँ गीत रोज्नै आउँदैन दिदी।
0: हो र, ल त्यसो भने अब चलचित्रको बारेमा केही कुराहरू चाहिँ अलि जानकारी छैन भन्नुभयो।
1: हुनुहुन्छ दिदी?
0: हजुर,
1: प्राविधिकमा चाहिँ को हुनुहुन्छ नि?
0: प्राविधिकमा हुनुहुन्छ श्री राज महत हुनुहुन्छ।
1: तपाईँले नि रोजेर मलाई बजाइदिनु है।
0: ल ठिकै छ, अनि साथी योभन्दा पछिल्लो समय अर्को साथी आउनुभयो भने उहाँको रोजाइको गीत बज्नेछ, यदि आउनु भएन भने हामी आफ्नै रोजाइको गीत राख्नेछौँ। साथीसँगलाई सम्झनुहोस् है। त
1: थपल दिदीहरूको लागि, टेक्निसमा रहने श्री राजमतको लागि, सुन्दै हुनुहुन्छ ललिता दिदीको लागि, सुन्दै हुनुहुन्छ भाइ बहिनीको लागि, दाई भाजीको लागि भन्दै छुट्टिन्छु। नमस्ते भाइ।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो, सिन्धुलीदेखि मेलामाथि एकछिन थकै मार्दै कार्यक्रममा फोन गरेको भन्दै हुनुहुन्थ्यो। उहाँले चाहिँ गीत रोजाइमा पार्नु भएको छैन, कोही साथीले रोजाइमा पार्न मन छ भने, सुन्न मन छ भने उहाँ साथीले चाहिँ सम्पर्क गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हजुर नमस्कार। हजुर
0: नमस्कार, विक्रम सेवाजी बोल्नुभयो खाना देवीबाट।
2: एकदम हजुर, एकदम।
0: ल, नाम त सधैँभरि हाम्रो दिमागमा त सेभ भइराखेको छ। के छ अनि हजुरको खबर सुनाउनुहोस्?
2: खबर सुनाउनु पर्दा हजुर सिस्टर राम्रै छ, पानी पर्न पर्न लाग्यो, अब यस्तै छ, धमा धुमा जस्तो छ, अब समग्रमा अरू त राम्रै छ हजुर।
0: एकदम राम्रै छ, तर हाम्रो यता रामेछापतिर त यस्तो चर्को घाम लागेछ, कस्तो गर्मी गर्मी महसुस भइरहेको छ त नि।
2: अब यो चाहिँ गर्मी र देवीले चाहिँ हामीलाई चाहिँ एकदम मिलाएर राखेको छ, यहाँ चाहिँ ठिक ठिकै जस्तो छ। अहिले चाहिँ अब गर्मी हुन्छ पनि त्यति गर्मी हुँदैन, तर अहिले चाहिँ समग्रमा राम्रो छ मौसम।
0: अब यति राम्रो मान्छे हुनुहुन्छ, सोच विचार राम्रो भएको, मिलनसार मान्छेहरू भइसकेपछि त्यो बस्तीमा पनि मौसमले पनि साथ दिएको होला नि, होइन? ठिकै छ, मौसमले पनि साथेको छ, एकदम पानी पर्ला जस्तो भएको छ, शीतल शीतल छ भन्नुभएको छ, कति लाग्यो? अरू सबैमा सबै ठिकठाक छ है? त्यसो भए ल, खुसी लाग्यो धेरै समय पछि पनि आउनुहुन्छ, एकदमै खुसी लाग्छ। हजुरको आवाज हामीले हाम्रो कानमा चाहिँ गुन्जिरहेको छ, यो आवाज सुन्ने बित्तिकै विक्रमजीको है भन्ने चाहिँ ठ्याक्कै थाहा हुन्छ, होइन? आज चाहिँ गीत रोजाइमा पार्नुपर्छ, कुन गीत सुन्न मन छ हजुरलाई?
2: अगाडिको सिस्टरले गीत रोज्नु भयो होइन, त्यो नेपाली बाबुको म हुँ नेपाली बाबु मेड इन नेपाल भनेर चाहिँ बधाइदिनु होला है, नेपाली
0: ल ठिक छ, हामी कार्यक्रममा राख्छौ, हजुरले छोटो मिठोमा साथी सङ्गीलाई सम्झाउनुहोस् है त।
2: छोटो मिठोमा पर्दा चाहिँ हजुरहरू टिम सबैलाई अनि विक्रम सेवा भनेर चिनिन तिमी सबलाई भन्दै छोड्छ कि, धन्यवाद।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो विक्रम सेवाजी हुनुहुन्थ्यो, खाडादेवीबाट एकदमै मिठो पुरानो चलचित्र गीत रोजाइमा पार्नु भएको छ, म हुँ नेपाली बाबु मेड इन नेपाल भन्ने एकदमै मिठो गीत रहेको छ, आवाजमा उदित नारायण झाको रहेको छ, सो गीत हामी कार्यक्रममा राख्नेछौ, त्यसपछि हामी अन्य साथीहरू सहायको गीत लिएर आउने नै छौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत विक्रम सेवाजीले रसाईमा पार्नु भएको थियो। कालो टोपी भात गौले रहेको थियो। सिंगरमा रहेको छ उदित नारायण झा, लिरिक्स र म्युजिकमा रहेको छ सम्भोज देतवास कोटा रहेको छ। चलचित्र भोगिरहेको छ नेपाली बाबु सुकेत। हामीले कार्यक्रममा राखिसकेका छौं। म भने पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मैले आवाज बीचमा कटेर आयो, त्यो भएर चाहिँ तपाईँको पुरा आवाज नसुनेको हुनाले तपाईँको नाम चाहिँ मैले होइन भन्न सकिनँ, तर चिनेकै नाम हो। अनि हाम्रो ज्ञान बहादुरजीको खबर के छ?
1: ठिकै छ
0: ठिकै छ है,
1: लागिरहेछ। अनि शीतल पनि शीतल ठिकै छ।
0: पानी परिरहेको छ भन्नुभयो?
1: छैन, पानी परेको
0: पानी परेको छैन। अनि समय के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बस्नु भएको छ कि कार्यक्रम सुन्दै अनि काममा पनि व्यस्त हुनुहुन्छ?
1: गोठालातिर दिदी।
0: गोठालातिर हुनुहुन्छ है?
1: हजुर।
0: ल ठिक छ, गोठाला गर्दै कार्यक्रम सुन्दै बसिराख्नु भएको छ।
1: हजुर।
0: ल कार्यक्रममा आउनुभयो, अरू सुनाउनुहोस् न, त्यतातिरको नयाँ नौलो खबर के छ सुनाउनुहोस्।
1: त्यस्तो केही पनि छैन दिदी अहिले त।
0: अहिले खासै त्यस्तो केही छैन, भएछ भने पनि हामीलाई सुनाउनुहुन्छ है?
1: हजुर।
0: ठिक छ, आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: माइली फिल्मको गीत, त्यही चलचित्र।
0: माइली चलचित्रको गीत भन्नुभयो?
1: हजुर।
0: माइली गीत पनि त्यही छ?
1: हजुर हजुर।
0: ल ठिक छ, हामी कार्यक्रममा राख्छौँ। साथीसँगले छोटो मिठोमा सम्झनुहोस् है त।
1: हजुर हुन्छ। सबभन्दा पहिला दिदी हजुरको लागि अनि मेरो अनि भान्जा शरणको लागि अनि भान्जा अनि कान्छारामको लागि भन्दै अनि धेरैभन्दा धेरै साथीहरूलाई सुन्ने नसुन्ने अघि पछि फोन गर्ने सबैको लागि भन्दै छुट्टिन्छु दिदी। हजुर नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो ज्ञान बहादुर पहरीजी हुनुहुन्थ्यो कार्यक्रममा। उहाँले आफूलाई मनपर्ने चलचित्र गीत रोसाईमा भए पार्नु भएको छ। माइली चलचित्र गीत रहेको छ, सो गीत हामी कार्यक्रममा पनि राख्नेछौँ र कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ। हामी तपाईँबाट छुटेर जानुपर्ने समय भइसकेको छ र अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। कार्यक्रममा अवधि भएर मिठा रमाइला चलचित्र गीतहरू राख्यौँ हामीले र विशेष उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी तपाईँहरूले चाहिँ फेसबुक पेजबाट पनि कार्यक्रम सुन्नुभयो, साथी सङ्गीलाई सम्झना सन्देश पनि राख्नुभएको छ, आफूलाई मनपर्ने चलचित्र गीत पनि तपाईँले चुज गर्नुभयो होइन, त्यो गीत पनि हामी कार्यक्रममा राख्नेछौँ। अन्तिम हाम्रो ज्ञान बहादुर पहरीजी हुनुहुन्छ, उहाँको रचाइको गीत पनि राख्नुपर्ने हुन्छ र केही मेसेजहरू पनि बाँकी छ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै उहाँको रचाइको गीत हामी राख्दै बिदा हुनेछौँ। हुनुहुन्छ छेत्री आयुषजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। विष्णु परियारजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते नमस्कार हजुरलाई पनि। जनक रजाली मगरजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। र प्रेम नगीमा शेर्पाजी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। र त्यसै गरी वनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ, हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी दुर्गा साईजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि दुबईबाट चाहिँ दुर्गा साई हो, घर चाहिँ रामेछाप आठ भाव्य घरको हो। फेसबुक लाइभ मार्फत चाहिँ कार्यक्रम सुन्दैछु है, कार्यक्रम एकदमै राम्रो लाग्छ भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई। त्यसै गरी अर्को साथी हुनुहुन्छ सोना कन्दङबाजी हुनुहुन्छ, मायालुको मुहारै हँसिलो झरना खोला भन्दा नि भोलि रसिलो है, सत्री राम राम भन्ने गीत चाहिँ राखिदिनुहोस् न भन्दै हुनुहुन्छ। सोनाजी आज चाहिँ प्रत्यक्ष साथीहरूले रोसाईमा पार्नु भएको छ, अन्य व्यवसायमा तपाईँको रोसाईको गीत बज्छ, मन नदुखाउनुहोला है भन्न चाहन्छु। र त्यसै गरी फिकल आर्यन गाउँलेजी हुनुहुन्छ, नमस्ते नमस्कार है, सुन्दैछु फिकलबाट आर्यन मगर हो, लभ यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छ। अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट पनि कार्यक्रम सुन्नुभयो। सम्पूर्ण कार्यक्रम सुनेर साथी नै साथी कार्यक्रममा सहभागी सुनाउने साथी सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा सहभागिता जनाउनु भयो, फोन लागेन मन नदुखाउनु होला, अनि बसाइ भन्ने लाग्नेछ। र फेसबुक पेजबाट आफ्नो दर्जन साथीसँगलाई सम्झना सन्देश पठाउनु हुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र अन्त्यमा हाम्रो साथी हुनुहुन्थ्यो ज्ञान बहादुर पहरीजी हुनुहुन्थ्यो, उहाँले चाहिँ माइली चलचित्र गीत रोजाइमा पार्नुभएको छ, उहाँले लेख्नु पार्नुभएको छ। सबै गीत हामी कार्यक्रममा राख्दै अब चाहिँ भने छुटिनु पर्ने हुन्छ। आवाजमा रहेको छ कति आउली आउली भई भन्ने सङ रहेको छ भने भोकलमा कविता रहेको छ, लिरिक्समा सुरेन्द्र राणा रहेको छ, म्युजिकमा सम्भुजित बासकोटा रहेको छ, चलचित्रमा माइली रहेको छ। सकेत हामी कार्यक्रममा छोड्दै प्रविधि संयोजनबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मलाई त्यति धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्के पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: अहिले दिउँसोको एक बजे
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048545562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर एकको कार्यालय डुडभन्ज्याङ सिन्धुली।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सह जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटीआईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
6: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
8: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
9: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 मा सम्पर्क गर्नुहोस्।
8: जिल्ला अस्पताल रामेछाप।

राम राम राम होइन अर्काको घरमा दिने पछि मै पैँचो माग्न भनेर आउने अनि अर्काको स्वास्नीलाई चिमोट्ने कृमा गति छाडा

बन्को लाग्या भन्छ डाक्टरलाई देखाउँदा भिटामिन खा भन्छ मलाई चाहिँ छिट्टै अर्की

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरे भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्र हो र मुखिया बा, यसले मेरी स्वानीलाई आँखा पनि झिम्क्याउँछ क्या।

0: ए खड्के भाइ नरिसान है, एकचोटिलाई माफ त गरिदेन हौ। ए मुखियामा यो खड्केलाई सम्झाइदिनुहोस् न, आज उपरान्त कहिले यस्तो गर्दिन क्या।
1: लु भइगयो त भइगयो ए खड्के, अब यो धने पनि जवानीमै स्वास्नी पहिला गएको मर हो, अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो, लु माफ गरिदे। लु तैँले पनि अब मजाले मुनले माफ माग।
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्के हो, गल्ती भयो एकचोटिलाई नरिसा नपड्के हो, माफी दे नपड्के हो।

0: हजुरको रेडियो 102.1 MHz।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: आज भोलि तैले मलाई निकै झिक्याउँछस्, जता जान्छु त्यतै त किन पछ्याउँछस्, गन गन गन गन गर्छ त तँलाई के भयो, दस कक्षा पढेको बुद्धि कहाँ गयो, भनै पाजी तँलाई अब के चाहियो,
1: दुनियाँका छोरा बाउ भइसके
0: हो र

0: नातिकेता बिहे गर्ने रहर त गरिस, बढी खोज्दौ भन्दै मलाई कर त गरिस। आज भोलि स्वास्नी पाल्न गाह्रो छ बाबु, एक वर्षमै तँलाई बनाउँछन् काबु। कुरा गर्दा के भन्छन् घरका बाबु,
1: घरका बाले हेर्दै हेरेनन्, जति कर गरे पनि टेर्दै टेरेनन्।
0: किन त
1: बिहे गर्छु भनेको त रिसाउन पो थाले, दुईटै बुहारी भित्रै सके रामसिंह बाले।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरपुर रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
6: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
12: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150 मा?
13: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठूलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी।
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर। फोन 0485402349 0485402353 र 98540402349। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
9: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
15: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
16: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
15: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
17: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
17: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
17: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
17: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
17: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
17: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

नमस्कार दिउँसो दुई बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो वेक्स दुई थोप्लेकी मेगाहर्ज साथै तपाईँको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताब खानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकोले पर्सी भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्ने भएको छ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अघि बढ़ाइएको उहाँले जानकारी दिनुभएको छ। अहिले विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा आर्काइभ अर्थात अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ। जनगुनासो सम्बोधनको सन्दर्भमा हेलो सरकारमा साउले 1 गते यता प्राप्त गुनासो र तिनको फर्जीउट दर उत्साहजनक रूपमा बढ़िरहेको पनि अर्यालले बताउनु भएको छ। बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ। प्रदेश मन्त्री परिषदको पछिल्लो बैठकले गाभिएको मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवालयलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला कानून तथा सहकार्य मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिएको छ। त्यसै गरी उद्योग वाणिज्य पर्यटन श्रम तथा यातायात मन्त्रालय जीवनलाल भूषाललाई उद्योग तथा वाणिज्य क्षेत्र अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत गीता कुमारी उमाकाईलाई युवा तथा खेलकुद क्षेत्र डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी तोकिएको छ। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय अन्तर्गत डाक्टर केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले बताउनु भएको छ। यो जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पादन नभएसम्म कायम रहने प्रवक्ता तामाङले बताउनु भएको हो। सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 2076 दफा 62 उपदफा 4 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकेको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार पन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमालाई उल्लेख गरिएको छ। यस्ता शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय घरेलु तथा साना उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग
स्टार्ट अप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द छ। पहिरोले सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात पनि ठप्प रहेको छ। बाह्र विषय कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध छ। बाह्र विषय कोदारी खण्डको कुल लम्बाई 26 किलोमिटर छ। भोटे कोशी गाउँपालिका दुई कोदारी इको क्षेत्रको सड़क खण्डमा गएको असार 31 गते आएको पहिरोले सड़क भाँचिएपछि नेपाल चीन दुई देशबीचको सड़क सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सीमा नाकाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग पनि हो। अरनीको राजमार्ग दागलाङमा साउन 3 गतेदेखि लिपिङ बजार नजिकै साउन 19 गतेदेखि वर्षाका कारण सड़क अवरूद्ध भएको छ। तातोपानी बजार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्र नसकेका छैनन्। भन्सार कार्यालयका अनुसार अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार सड़क अवरूद्ध हुँदा मुख्य चाड़पर्व दशैं तिहार लसकेट सामान स्याउ लसुन जस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे लाहासा र न्यालम लगायतका शहरमा रोकिएका छन्। झण्डै 500 कन्टेनर चिया क्षेत्रमा र नेपालतर्फ कोदारी माथि 46 कन्टेनरमा झण्डै 20 अर्बको सामान रोकिएको छन्। तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको सिन्धुपाल्चोकको उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनु भएको छ। व्यवसायी संघै 640 संख्यामा मजदूर र ट्रान्सपोर्ट तथा भन्सार सम्बन्धी काम गर्ने 300 कामदारको काम समेत ठप्प रहेको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ नेपाल हिमालय सीमा पार वाणिज्य संघ लगायतका व्यापारिक संघ संस्थाले छिट्टै उत्तरी नाका खुलाउन अनुरोध गरेका छन्। हिमालयन सीमा पार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले सरकारले नाकालाई सहज बनाउन ध्यान नदिएको गुनासो गर्नुभएको छ। नुवाकोटको थाना भन्ज्याङमा बसले ब्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। अरू 3 घाइते भएका छन्। शिवपुरी गाउँपालिका साथ थाना भन्ज्याङको टोखा सहरी सड़क खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गुड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डीएसपी इकबाल अवारीले जानकारी दिनुभएको छ। दुर्घटनामा घाइते भएका 5 उपचारको लागि काठमाडौँ ल्याएकोमा 2 अस्पतालमा पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका 8 54 वर्षीय कृष्ण माया प्रजापति डंगुल र रामेछापको खाडादेवी गाउँपालिका 2 65 वर्षीय उदय माया खत्री भएका छन्। यस्तै सर्लाहीको लालबन्दी नगरपालिका 9 घर भई काठमाडौँ बस्ने 25 वर्षीय सुजाता पोखरेल, बनेपा नगरपालिका 10 42 वर्षीय शर्मिला श्रेष्ठ र दोलखाको बेलुम गाउँपालिका 6 घर भई काठमाडौँ बस्ने 60 वर्षीय ज्ञानु श्रेष्ठ घाइते रहनु भएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदैछ। लाल किल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदैछ। दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ। लाल किल्ला पुग्नु अघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले विगत 12 उपलब्धि प्रस्तुत गर्दै सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। विगत 12 25 करोड़ नागरिकलाई गरीबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री मोदीले लगातार 13 पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ।
हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै. हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ. त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु. नमस्ते.

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुत्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सुरक्षा भत्ता प्राप्त करने संपूर्ण लाभार्थीहरूलाई
2: अत्यन्त जरूरी सूचना। 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथामा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु भन्ने। साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.nको साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारिरहेको छ। आज शनिबारको बसाई, आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज चाहिँ हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौं। तपाईँले उत्तर दिनुपर्ने हुन्छ। यदि उत्तर मिलाउनु भयो भने साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ भने, मिलाउन सक्नु भएन भने कार्यक्रममा साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुन्न। र त्यसै गरी फेसबुक पेजबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ र साथी आफ्नो साथी संगीलाई छोटो मिठोमा सम्झना सन्देश पनि लेखेर पठाउन सक्नुहुनेछ। र कार्यक्रममा अवधि बढी एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो दिउँसोको समय छ। तपाईँको आलुराली भन्ज्याङ चौतारी मुलापात गरिराख्नु भएको छ होला, घरमै बसेर कार्यक्रम सुन्ने तरघर पनि गरिराख्नु भएको छ होला, सरसफाईमा पनि ध्यान दिँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ अवस्थ मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कसलाई थाहा छैन र अनि एकदमै मिठो गीत बजिसकेको छ, भोकलमा रहेको छ हिमाल सागर भने स्मिता दाहाल रहेको छ, लिरिक्समा रहेको छ एदब लम्साल भने, म्युजिक एरेन्जरमा रहेको छ अर्जुन पोखरेल रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ, यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँको माझमा हामी राख्दै अगाडि बढ़िराखेका छौँ र आजको बसाइमा हामीले गाउँ खाने प्रश्नहरू कथाको प्रश्नहरू चाहिँ लिएर आएका छौँ। कति साथीहरूले चाहिँ धेरै सुन्नुहुन्छ, मन पराउनुहुन्छ, कार्यक्रममा पनि सहभागिता जनाउनुहुन्छ, उहाँको लागि हामीले आज लिएर आएका छौं। एकदमै सजिलो पनि रहेको छ र तपाईँले सहभागिता पनि जनाउन सक्नुहुनेछ 0840 40 00 26 मा। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भनेदेखि साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फालो तपाईँको 0840 40 00 26 मा फटाफट फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले नियमित सुन्नुहुन्छ, तपाईँ कालीबुढाली गर्दा भन्ज्याङ चौतारी गर्दा होइन सुनिराख्ने भएको चाहिँ कार्यक्रम रहेको छ, एकदमै मन पराउनु पनि हुन्छ, माया पनि गरिराख्नु भएको छ र साथसाथै कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिइराख्नु भएको छ। तपाईँको सल्लाह सुझाव प्रक्रियाले नै हामी अगाडि बढ़िराखेका छौं र तपाईँको साथ सपोर्ट हामीलाई सधैँभरि आवश्यक पर्ने पनि रहेको छ र तपाईँले कुन कुराहरू चाहिँ सुधार्नु पर्नेछ होइन त्यो कुराहरूलाई पनि हामीलाई सपोर्ट गर्दै भन्न सक्नुहुनेछ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई छोटो मिटोमा सम्झना सन्देश पठाउन पनि सक्नुहुनेछ भन्न चाहन्छु। यो अहिले 2:28 गइसकेको छ, साथीहरू कार्यक्रममा सहभागिता जनाउने प्रयास गरिराख्नु भएको छ, फोन बीचमै कटेको छ, केही छैन, कार्यक्रममा अब टेलिफोन सम्पर्कले पनि साथ दिएन भने पनि कार्यक्रममा एकदमै मिठाई गीत संगीतहरू बस्छ र सकेसम्म तपाईँले प्रयास गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार साथी हुनुहुन्थ्यो, उहाँ पनि बाहिरिनु भइसकेको छ। हाम्रो टेलिफोन सम्पर्कमा आज केही समस्या हो कि जस्तो पनि लागिरहेको छ है, साथीहरूको सहभागिता भइरहेको छ र उहाँको कल अनियर भइसकेपछि हामीले आवाज सुन्न सक्दैनौ र उहाँको फोन कटिरहेको छ, यो समस्या छ। समस्याको बावजुद पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ, जति साथीहरूलाई चाहिँ कार्यक्रममा गाउँ खाने कथाप्रति इच्छा चाहना रुचि छ उहाँ साथीहरूले कार्यक्रममा सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीहरूले सम्झना गर्नुभएको छ, विष्णु परियारजी हुनुहुन्छ, हेलो नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु, नमस्कार।
1: नमस्कार दिदी हजुर, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँ देखि को बोल्दै हुनुहुन्छ? मन्जुजी बोल्नुभयो, के साह्रै हुनुहुन्छ? म लगायत हाम्रो रामेछापतिर पनि खबर एकदम ठिक छ, मौसमको कुरा गर्नुपर्दा घाम लागिरहेको छ भन्नुपर्छ, अनि त्यताको के कस्तो छ सुनाउनुहोस् न? ठिक छ, त्यता पनि घाम लागिरहेको छ, यता पनि घाम लागिरहेको छ, अनि हाम्रो खाजा भयो कि बाँकी छ त? मेरो पनि अब खाना ढिला खाएको, खाजा चाहिँ अहिले खान मन छैन, तर पनि हामी केही समयपछि खाजा खान्छौँ। र कार्यक्रम सुन्दै हुनुहुन्छ हाम्रो मन्जुजीले? मन्जुजीले कार्यक्रम सुन्दै हुनुहुन्छ, हामी कार्यक्रमतर्फ लागौँ है त। फलफूल होस् नहोस् पात झुल्छ, त्यही पात पूजा आजामा चल्छ, के हो? फल फूल होस् नहोस् पात झुल्छ, त्यही पात पूजा आजामा चल्छ, के हो? अनि अर्को पनि एन्सर रहेको छ है, बर पिपल भन्नुभएको छ र तर अर्कै त्यो पनि हो होइन, तर पूजा आजामा एकदमै चाहिने भनेको छ, एउटा चाहिँ मिलाउनु भइसकेको छ, अर्को पनि रहेको छ, लगभग मिलाउनु भएको छ, अर्को के हुन सक्छ? ठिक छ, के भने म यसको तर एउटा चाहिँ यो रहेको छ होइन, अब मिलाउनु भएको छ, बर पिपल पनि रहेको छ होइन, हामीलाई अति आवश्यक पनि पर्छ, अर्को चाहिँ बेलपत्र रहेको छ है त, ल मिलाउनु भएको छ एउटा चाहिँ, अब तपाईँले छोटो मिठोमा साथीलाई सम्झाउनुहोस् है।
1: हजुर, हुनुहुन्छ, फर्स्ट अफ अल त स्वीट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि, टेन्सनमा रहने दिदीको लागि, कामी सबतिर रहेर सुन्दै हुनुहुन्छ होला, प्यारा विष्णु परिवारको लागि, मामुको लागि, बाबाको लागि, भाइको लागि पनि भन्न चाहन्छु, र मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि, यहाँ सुन्दै हुनुहुन्छ साथी समेत परिवारको लागि, छोरी युनिसाको लागि, केही साथीहरूको पर्दा सङ्गीता रम्तेल, शर्मिला रम्तेलको लागि, सपना नेपालीको लागि, सुनमाया तामाङको लागि, रमिला तामाङको लागि भन्दै छुट्टिन्छु। ओके बाबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मन्जु परियारजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0-48-40-00-26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, सोभनाल
1: गीताको दान
0: गीताजी आउनुभयो।
1: हजुर, म एकदमै अब आरामै छु भन्नु पर्यो। अहिले त म त त्यस्तै हो।
0: अहिले के गर्दै हुनुहुन्छ त?
1: म यता बारीतिर गह छर्न लागेको छु भन्नुभयो चाहिँ।
0: बारीतिर गह छर्दै हुनुहुन्छ?
1: हजुर।
0: मौसम कस्तो छ? गर्मी चाहिँ काम लागेको छ कि शीतल शीतल धुम्म भइगयो छ?
1: गर्मीलाई त काम गर्नु हुँदैन, धुम्म भएको बेलामा काम सुरु गर्नु थालेको।
0: ठिक छ, एकदम मौसम शीतल छ, त्यही भएर चाहिँ गह छर्नको लागि तयारी।
1: हजुर,
0: ठिकै छ। कार्यक्रम सुन्नु भएको छैन होला त्यसो भए त है?
1: मैले सुन्नु भएको छैन, रेडियो पनि लिएको छैन भने चाहिँ।
0: ल ठिक छ, आज के गर्नुपर्छ भन्ने विषय वस्तु त थाहा छ।
1: गीत गाउनु भएको छैन दिदी?
0: गीत गाउनु होइन नि, आज त हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौँ, प्रश्न सोध्छौँ, उत्तर दिनुपर्ने हुन्छ।
1: ए हुन्छ हुन्छ।
0: ल ठिक छ, कतिको मनपर्छ गाउँ खाने कथाहरू?
1: मलाई एकदम पर्छ, 5 वर्ष सिता दिदीले ल्याउनु हुन्थ्यो, अहिले ल्याउनु हुन्छ, धेरै भयो, एकदम मनपर्छ, हामी चाहिँ अलिक सुन्थ्यौँ भन्छ माई।
0: ल ठिक छ, त्यसो भए हामी प्रश्नोत्तरै लागौ।
1: हुन्छ।
0: ल गीत गाउनु होइन नि, आज त हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौँ, प्रश्न सोध्छौँ, उत्तर दिनुपर्ने हुन्छ।
1: ए हुन्छ हुन्छ।
0: ल

0: ए हो ढोका एउटा कोठा पाँच जाडोमा चाहिन्छ बेलैमा सास के होला गीताजी हेलो हेलो गीताजी हुनुहुन्थ्यो उहाँलाई हामीले प्रश्न सोधेका थियौं उहाँको आवाज सुन्न सकेनौ अलिकता समस्या पनि देखाएको जस्तो लागिरहेको छ हाम्रो टेलिफोनमा भन्न चाहन्छु र तपाईँको सहभागिता जनाउनुहोस् सकेसम्म हामीले समयले साथ दिएसम्म भन्दा पनि टेलिफोन सम्पर्कले साथ दिएसम्म तपाईँसँग कुराकानी गर्नेछौ यति बेला अर्को साथी आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर शुभनाम सीता कोइराला बोल्नुभयो के छ अनि धेरै समय पछि आउनुभयो त हाम्रो सीताजी
1: फोनै लाग्दैन दिदी हतपत आज चाहिँ कताबाट फोन लाग्यो
0: आज चाहिँ झुक्किएर लागेको हाम्रो अब सीताजीलाई कति झुल्याइराख्नु आज चाहिँ म फोन लाग्दिन्छु भनेर हाम्रो फोनले पनि होइन साथ दिए जस्तो छ ठिक छ अब कहीँ कतिपय साथीहरूको आवाज पनि नसुनेर बीचमा कटिने पनि भएको छ तर तपाईँको आवाज एकदम प्रष्ट सुनिरहेको छु कार्यक्रम सुन्दै हुनुहुन्छ हामीले योभन्दा अगाडि एउटा साथी हुनुहुन्थ्यो गीताजीले प्रश्न राखेका थियौं उहाँबाट कि आवाज हामीले सुन्न सकेका छैनौ होइन उहाँको फोन कटेको छ त्यसै प्रश्न राख्छौ हजुरले सुन्नु भएको छ कि छैन त्यसलाई फेरि रिपिटेट गर्नुपर्नेछ ढोका एउटा कोठा पाँच जाडोमा चाहिन्छ बेलैमा सास हजुर सिरक भन्नुभयो सिरक होइन त्यो हाम्रो हाम्रो शरीरमा बडीमा चाहिन्छ हामी जतासतै जाँदाखेरि पनि चाहिन्छ लगाउँछौ पनि होइन सिरक त हामी जतासतै जाँदाखेरि लगाउनु मिल्दैन होइन अब त्यो चाहिँ अब यस्तो सोच्नुहोस् न ढोका चाहिँ एउटा हुन्छ है अनि त्यसको कोठा चोठा चाहिँ भन्ने पर्यो अब पाँचवटा हुन्छ क्या अनि त्यसले चाहिँ अब जाडोमा चाहिँ अति नै आवश्यक पर्छ त्यो भएर साँचेर पनि राख्नुपर्ने हुन्छ भन्छु जी सरी सीताजी गाह्रो भयो भन्नुहुन्छ हामीले ल प्राइज हामी कस्तो हात टेट्यायो के भनेर पनि लगाउँछौ त नि मैले भने त अब त्यत्रो हिंस दिइसकेपछि पनि त के भनेर हामी त्यो भनेपछि त मैले अति नजिक ल्याइदिएको छु तपाईँलाई सहज हुन्छ भनेर सरी भन्नुभयो ठिक छ सोही प्रश्न हामी अर्को साथीलाई पनि सोध्छौ र अहिलेको बसाइबाट हामी छुटौँ है हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो चिता कोइरालाजी हुनुहुन्थ्यो कोलकोटदेखि उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ फटाफट फोन गर्नुहोला साथीले उत्तर मिलाउनु भएको छैन यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: नमस्कार दिदी हजुर
0: नमस्कार देवजी आउनुभयो
2: हजुर पक्कै पनि मलाई त
0: ल कार्यक्रम सुन्दै हुनुहुन्छ
2: एकदम नसुन्ने त कुरै हुँदैन नि दिदी
0: एकदम सुन्नुहुन्छ थाहा छ मैले सोधिहालिदिएको मात्रै होइन
2: हजुर
0: अनि के छ त्यताको खबर अनि हाम्रो देवजीको खबर सुनाउनुहोस् न
2: मेरो खबर एकदम ठिक छ दिदी हजुर आज अलि अस्वस्थ भएर आज कहीँ पनि सकिएन आज बिहानदेखि नै घरमै रेडियो सुनेर बसिरहेको छु भन्नुपर्छ है दिदी हजुर
0: ल के भयो त हाम्रो देवजीलाई फेरि आज खुट्टा चाहिँ दुखिएको कारणले गर्दाखेरि तपाईँले कतै जान सक्नु भएन अनि सन्चो भएको रहेनछ ज्वरो पनि आइरहेको छ टाउको पनि दुखिरहेको छ भनेपछि त हस्पिटल जानुपर्छ नि

ला ठीक छ, अब अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना छ हाम्रो देवजीलाई। योभन्दा अगाडि मैले एउटा प्रश्न राखेको थिएँ, अर्को साथीले भन्नुभएको छैन, हजुरलाई अर्को प्रश्न राखौं कि यही प्रश्न राखौं? ल ठिक छ, प्रश्न भन्नुपर्छ या तपाईँले सुनिसक्नुभयो? ल ठिक छ, ढोका एउटा, कोठा पाँच, जाडोमा चाहिन्छ, बेलैमा साँच, के हो? पन्जा भन्नुहुन्छ, साई यही उत्तरलाई मान्नुहुन्छ? ल यो मलाई अलिकति छोटो उदाहरण दिनुहोस् न, कसरी छोटो उदाहरण दिनुहोस् न, कसरी हो? ल यो चाहिँ यस्तो हो है, होइन, एउटा हामीले जुन हातलाई घुसार्छौँ नि त्यो एउटा ढोका त एउटै हुन्छ होइन, अनि त्यसपछि चाहिँ अब फिजारिन्छ होइन, पाँचवटा कोठा त हुन्छ नि हाम्रो अम्ला छिर्ने हो, त्यो कारणले गर्दाखेरि पनि ठ्याक्कै मैले अर्को योभन्दा अगाडिको साथीलाई भनेको थिएँ, हामीलाई हात टेराउँछ त्यो भएर पनि लगाउँछौ भनेर भन्दा पनि उहाँले भन्नुभएको थिएन, हजुरले मिलाउनु भएको छ, हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, साथीसँगलाई सम्झाउनुहोस् है त। हवस् त, नमस्कार, उहाँ हुनुहुन्थ्यो देवजी, चारजनाले रातमाटोबाट हुनुहुन्थ्यो, अलि अस्वस्थ पनि छु भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद, यो अस्वस्थ भएर पनि कार्यक्रममा सहभागिता जनाउनु भयो, उत्तर पनि धेरै छुटिसक्नु भएको छ, देवजीलाई धेरै धेरै धन्यवाद। यति बेला चाहिँ हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लागौं कि जस्तो पनि लागिरहेको छ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला अनि फोन डायल पनि गर्दै गर्नुहोला।

0: हुने होला, मनि कसको हुने होला, नछुटी नै त भन्छौ हामी है, छुटी कति रुने होला। एकदमै मिठो गीत आवाजमा रहेको थियो, स्वरूप राज आचार्य, अन्जु पन्त रहेको छ भने लयमा रहेको छ, देवान किशोर रहेको छ भने म्युजिकमा पनि रहेको छ, देवान किशोर रहेको छ, आर्टिस्टमा रहेको छ, शिल्पा पोखरेल, श्रवण रेग्मी रहेको छ, एल्बम सम्झौता रहेको छ भने एडिटर निशान किमिरे रहेको छ, डिरेक्टर मुनाल शिशिर कोइराला, अडियो भिडियो पशुपति म्युजिक रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेको छु, फाल तपाईँको रहेको छ, समय पनि सकिन लागिसकेको छ, कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार। हेलो, आवाज एकदमै मैले सानो सुनिरहेको छु, कहाँदेखिको बोल्दै हुनुहुन्छ? सिलगढीबाट समीर परियार भन्नुभयो।
1: हजुर,
0: के छ नि समीरजीको खबर?
1: मेरो लगायत त अब तिजोरतिरको राम्रो छ, रमाइलो छ, घाम लागिरहेको छ। अनि दिदी हजुर रमेश थापतिरको के छ?
0: ला, त्यता र यता मौसमको कुरा गर्नुपर्दा सेम टु सेम उस्तै छ भन्नुपर्छ है त।
1: हजुर,
0: अनि खाजा लिनु भयो त?
1: खाजा भएको छैन, अनि दिदी हजुरको खाजा भयो त?
0: मेरो पनि बाँकी नै छ त, सँगै खानुपर्छ। यता रमेश थाप फेरि आउनुहोस् है समीरजी।
1: हुन्छ, कुनै दिन आन
0: ल, कुनै दिनको फाकामा राख्नुभयो। ठिकै छ, अब हामी त आउनु हुन्थ्यो, के गर्ने, अब त्यो पनि हामीले समय नै मिलाउनु पर्नेछ होइन। कुनै दिन तपाईँले भने जस्तै कुनै दिन समय मिलेछ भने पक्कै पनि हाम्रो समीरजीको घरसम्म आउने प्रयास गर्छौँ है। कार्यक्रम सुन्दै हुनुहुन्छ नि? ठिक छ, आज एकदमै सजिला गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौँ। कतिको रुचि छ हजुरलाई? धेरै मनपर्छ समीरजीलाई। हामी प्रश्नतर्फ
1: लागौँ।
0: भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम जान्नलाई छैन त्यति गाह्रो, के हुन्छ? भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम जान्नलाई छैन त्यति गाह्रो। कल भन्नुभयो, त्यो कल चाहिँ भन्न मिल्दैन, अरू नै रहेको छ है। हाम्रो घरतिर युज गर्ने हो प्राय जस्तो, हामीले युज गरिरहेका हुन्छौँ। अहिले चाहिँ अलि नयाँ होइन सामानहरू आएर चाहिँ त्यति साह्रो युज गर्दैनौ, तर हाम्रो घर चाहिँ किचनतिरै पाइन्छ, भान्सामै हुन्छ। हामीलाई खाना खाएपछि अति आवश्यक पनि पर्छ, हामी त्यसमा खाने गर्छौँ। के भन्नुहुन्छ? ठ्याक्कै त्यसको अर्को नाम के हुन्छ भन्नु न, त्यसलाई चाहिँ के भन्छ? त्यो
1: जग हो त दिदी?
0: जग भन्न मिल्दैन, भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम जान्नलाई छैन त्यति गाह्रो।
1: करुवा भन्छ है दिदी?
0: करुवा भन्नुहुन्छ, सही उत्तर नै यही हो। झटारो हान्नुभयो है? यसो झटारो हान्दाखेरि पनि कसरी चाहिँ यही हो भन्ने अनुमान गर्नुभयो?
1: भित्र हेर्दा इनार जस्तै हुन्छ नि, मुख सानो हुन्छ, तल इनार जस्तै देखिन्छ,
0: अनि
1: धारो पनि हुन्छ, त्यही
0: करुवा नै भन्नुहुन्छ है। ला समीरजी, थ्याङ्क यू सो मच, हजुरले मिलाउनु भएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, हामी अन्तिम चरणमा छौँ र साथी सङ्गीलाई छोटो मिठोमा सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल त मिठो भइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि, प्राविधिकमा रहनुहुने दिदीको लागि, र सुनिरहेको छ साथी मन्जु परिवारको लागि, रामेश साथी र सुन्दै हुनुहुन्छ होला दाई विष्णु परिवारको लागि, मामु बुवाको लागि, र मम्मी मम्मीको लागि, बाबाको लागि, छोरी उनिसा परिवारको लागि, बहिनी जेनिसा परिवारको लागि, दिदी सीता परिवारको लागि, धेनाजु परिवारको लागि, भान्जी

जोडे सोहाङमा लिम्बु लगायत सम्पूर्ण साथीलाई भन्नुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सिम्पल सरिनाजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, के सर म पनि मोरङबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। अब बस्ने गीत मार्फत साथीहरू हुनुहुन्छ घायल रमा राई, त्यसै गरी युक्तप्रसाद श्रेष्ठ, पूर्वेली आकाश राई, ढकाल धर्मराज, हर्पल रोशनी, समिश्र लिम्बु, सन्दीप बान्तव राई, त्यसै गरी देवान दिवान भूमिक राई, भूमिका राई हुनुभएको छ, कविता मगर, चन्द्र बस्नेत, कुमार फर्जा, प्रतीक्षा राई, मिडिया प्रेमी राई, अनिसा, दुर्गा कटरल, मिलन घायल मोटु, रोमन मुक्तान तामाङ, कुमार फर्जा, प्रतीक्षा राई, प्रकाश विटिल भन्नुभएको छ, त्यसै गरी सुशीले भन्नुभएको छ। अर्को साथी हुनुहुन्छ देवान दिवान भूमिका राई, सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर अन्जानजी हुनुहुन्छ, रिस उठ्यो भन्दैमा कहिले पनि नराम्रो शब्द नबोल्नुहोस्, रिस केही समयपछि शान्त हुन्छ, तर रिसको आवेगमा बोलेका शब्दले मनमा बनाएको घाउ सजिले मेटिन सक्दैन, कहिलेकाहीँ एउटा कठोर शब्दले वर्षौंको विश्वास तोडिदिन्छ अनि सम्बन्ध फेरि पहिले जस्तो बन्न सक्दैन, त्यसैले बोल्नु अघि एकछिन सोच्नुहोस्, किनकि रिस त केही छेडको हुन्छ तर बोलेको शब्द असर शब्दको असर जीवनभर रहन सक्छ। देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद पक्कै पनि हो। र त्यसै गरी विष्णु परियारजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, के छ खाजा खानुभयो, म पनि सुनिरहेको छु है, म सफारीबाट, सबैलाई मिठो माया सम्झना छ भन्नुहुन्छ। त्यसै गरी कुमार प्रजाजी हुनुहुन्छ, नमस्ते हजुर सुन्दैछु है, कुमार प्रजा चेतनबाट मिसु अल भन्नुभएको छ, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेल नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है, सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। भावना मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो दिदी नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, मिस यु अल भन्नुभएको छ। बुद्ध वज्राचार्यजी हुनुहुन्छ, सुन्दैछु है म्याम भन्नुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि। भावना मगरजी हुनुहुन्छ, नमस्कार दिदी, म पनि ओखलढुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबियाबाट चाहिँ रियादबाट चाहिँ सुन्दैछु है, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी सत्यकला ईश्वराजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, सन्देश घिसिङजीले पनि मिस यु अल भन्नुभएको छ, रामजी घिमिरेजीले पनि नमस्कार सुन्दैछु है भन्दै हुनुहुन्छ। अभिषेक कुमार धनुकीजीले पनि हेलो नमस्कार है, म पनि दोलखाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी सोना कन्दङ्गाजी हुनुहुन्छ, नमस्कार है, सेवा र सम्झनाशिष, म पनि सुन्दैछु कार्यक्रम भन्दै हुनुहुन्छ, मिठो माया सम्झना सर, टिकाराम सुनवार लेखक पान्तवराई, सस्तानी भोजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु घसमेर, सरस्वती खत्री, हिराबहादुर लगाई, लेराराज कम्बाङ, अन्जान थोलुङ, पवित्र तामाङ, अनिता राईले, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, पिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सृजना युहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मह, दिवक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्की, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष नियमिन छेत्री, कृष्ण ढुङ्गाना, हिमत खड्गी, सुप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल घायल, अभिरमान देवेन किशोर अन्जान, समीर सहकी किराता, आर्ज जीवन चामलिङ राई, बेले आठमी मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता इग्नी गुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी प्रमिसा चामलिङ भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद, म पनि सुन्दैछु भनिदिनु छ। दीपिका पूर्व स्थानीय मगरजी पनि नमस्ते, म पनि सुन्दैछु है, टिम काठमाडौँबाट भनिदिनु छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु। हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, कार्यक्रममा जो जति साथीहरू सहभागिता जनाउनुभयो, कारखाने कथाको प्रश्नहरूको उत्तर दिने प्रयास गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै आजको बसाई गाउँ खाने कथाको बसाईबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: खबरमा तपाईलाई स्वागत छ। सुभाष पहिले नुवाकोटमा रोकिरहेको बस उडेर भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो, तीनजना घाइते। गएको वैशाखदेखि मौसमी विपदका कारण ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली कांग्रेस उत्तर पक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% वृद्धि, कर्जा लगानी नबढ्दा 13 खर्ब रूपियाँ भन्दा बढी रकम थन्कियो। इण्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो। खोजी तथा उद्धार चल्दै सुनामीको समेत चेतावनीको सूचना भने हट्यो। र हेज लौड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने। नेपाल खबरमा अब पूरा खबर। नुवाकोटको थाना बन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना बन्ज्याङको टोखा सहरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 बजेर अचानक गुड्दा बस भन्दा अगाडि रोकिरहेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकुबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 की 54 वर्ष कृष्णमाया प्रजापति डंगुल, रामेछापको खाडाबेरी गाउँपालिका 2 की 65 वर्षीय उदय मायापति रहेका छन्। यस्तै सर्लाहीको लालबन्दे नगरपालिका 9 घर भई काठमाडौँ बस्ने 25 वर्षीय सुजाता पोखरेल, बनेपा नगरपालिका 10 की 42 वर्षीय प्रमिला शेष्ट, भरोसाको मेलु गाउँपालिका 6 घर भई काठमाडौँ बस्ने 60 वर्षकी ज्ञानु श्रेष्ठ घाइते भएका छन्। रोल्पामा पहिरोमा परेर 2 दिनमै 15 जनाले ज्यान गुमाएका छन् भने 2 जना विपत्ता भएका छन्। यस्तै अरू 2 जना गम्भीर घाइते भएका छन्। मुसलधारे वर्षाका कारण पूर्वी रोल्पाका थवाङ र सुनछहरी गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको हो। गएको बुधबार थवाङ गाउँपालिका 5 कोटल 12 मा बस्ती नै बगाउँदै 11 जनाको ज्यान गयो। यस्तै सुनछहरी गाउँपालिका 2 को फलबाङ र गिठेमा गएको पहिरोले थप 4 जनाको ज्यान दिएको छ। दुवै पालिकामा गरी अझै 2 जना विपत्ता रहेका छन् र उनीहरूको खोजी भइरहेको छ। घाइते 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। यसैबीच नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको ज्यान गएको छ भने 5 जना विपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो वर्ष गएको वैशाख 1 गतेदेखि आज बिहानसम्मको अवधिमा विश्वभर कुल 4,659 विपद घटना भएका छन्। यी घटनाहरूमा परि 229 जनाले ज्यान गुमाएका छन् भने 9 जना अझै बेपत्ता रहेका छन्। यस्तै 1,463 जना घाइते भएका छन्। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टी यसैगरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरेका यी प्रतिवेदनहरूमाथि 7 प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशनको सांगठनिक अन्यल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोड़दार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार आज दिनभर विषयगत प्रतिवेदनमाथि सहभागीहरूले सुझाव दिने क्रम जारी रहनेछ। प्राप्त सुझावहरूलाई समेटेर भोलि भेलाको अन्तिम दिन काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला समापन गर्ने तयारी आयोजकले गरेको छ। ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढ़ेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले 69.78 अर्ब रूपियाँ नाफा कमाएका छन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैंकहरूले कुल 52.88 अर्ब रूपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैंक मध्ये 19 नाफामा रहँदा प्रभु बैंक भने 24 करोड़ रूपियाँले नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकले 7 अर्ब 90 करोड़ रूपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढ़े पनि मुख्य आमदानी मान्ने खुद ब्याज आमदानी भने 1% बढ़ेर 1.92 अर्ब 32 करोड़ रूपियाँ मात्र पुगेको छ। कर्जा लगानी बढ़न नसक्दा र ढिल किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 खर्ब रूपियाँ भन्दा बढ़ी रकम लगानी हुन नसकि थन्किएको छ। यस अवधिमा बैंकहरूको औसत खराब कर्जा 4.51% बढ़ेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढ़ी 38.32% रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।
9: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। पछिल्लो सूचना अनुसार नेपालसहित हाइटी, सिरिया, येमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, बर्मा, सोमालिया र इथोपियाका नागरिकको टीपीएस अन्त्य हुनेछ। 2072 सालको विनाशकारी भूकम्प भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिएको थियो। यस सुविधा अन्तर्गत नेपालीले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले स्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका र अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्। विदेशको खबर। इण्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा 20 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन्। शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इण्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2,000 मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकोले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने खबरमा उल्लेख छ। बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ। अब खेल खबर। जोस हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बनेका छन्। घरेलु मैदान डार्विनमा बंगलादेशसँगको पहिलो टेस्टमा 6 विकेट लिएसँगै 35 वर्षका बलरले यो उपाधि हासिल गरेका हुन्। हेजलवुड आफ्ना सहकर्मीहरू नाथन लियोन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै टेस्ट 300 क्लबमा सामेल भएका छन्। यी चार खेलाड़ी 300 विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासमै एकमात्र टोलीका सदस्य हुन्। टेस्ट क्रिकेटमा 300 विकेट लिने 9 जना अस्ट्रेलियाली बलर मध्ये ग्लेन म्याकग्रा, कमिन्स र डेनिस लेले मात्र हेजलवुडको 24.02 औसतभन्दा राम्रो औसतमा यो उपलब्धि हासिल गरेका छन्। यसैबीच डार्विनमा चलिरहेको टेस्टमा तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो पारीमा 4 विकेट गुमाएर 161 रन बनाएको छ। अस्ट्रेलिया अझै 67 रनले पछि छ। पहिलो पारीमा बंगलादेशले 426 र अस्ट्रेलियाले 198 रन बनाएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटमा रोकिरहेको बस गुडेर बिहानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गयो, 3 जना घाइते भएको। वैशाखदेखि मौसमी विपदका घटनामा ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% बढ़्यो। कर्जा लगानी नबढ़दा 13 खर्ब रूपियाँ भन्दा धेरै रकम थन्कियो। इण्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो। खोजी तथा उद्धार चल्दै सुनामीको चेतावनीको सूचना भने हट्यो। र हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने।
1: हजुरको रेडियो 102.1 मेगा।
6: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
11: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
12: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964141788।
12: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
13: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
14: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नवीकरणका लागि आवश्यक कागजातहरू:
14: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
13: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
14: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
13: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
14: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
13: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
14: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
13: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
14: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
13: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
15: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
11: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोलिस्टर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
16: हजुर, रामेछाप मिट सप एन्ड पोलिस्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
13: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोलिस्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
13: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
14: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नवीकरणका लागि आवश्यक कागजातहरू:
14: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
13: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
14: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
13: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
14: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
13: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
14: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
13: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
14: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
13: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोकुलगुङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
17: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पातिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 0485545562, 0492-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: हजुरको रेडियो 102.3।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540482। र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी

0: मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बाँसेश्वर सिन्धुली। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 कार्यालय खुरकोट सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार, रामेछाप। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन

0: फल जोगाउ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
0: आउनुहोस् मुहान जोगाउँ पानी बचाउँ जीवन बचाउँ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz
3: It's a big, big ray. What do you say? 'Cause he's gonna get you big today. Hey, ray. What do you say? 'Cause he's gonna get you big today. So we get you for selection. Mirror nine boy, raw nine boy, raw. Any ramen can boy, raw. Sahin chow malai. Miss Mata Maya, just enough for food.

0: देखेको छ मेरो मन रोएको आफ्नो देखा आफैमा लुकेको छ यो बेता संसारलाई किन देखाउनु छ आज हामी सबै यहाँ नाच्न आएको साथीभाइ सबैजना रमाइलो गर्न आएको म किन पोख्दैछु आफ्नो मनका भावना सबैको यो साल रमाइलो गर्ने चाहना त्यसैले म भन्छु सबैलाई आऊ साथीभाइ साथ दिउ सबै मलाई हामी सबैजना मन सुर मिलाए Hey Ray, what do you say? Cause it's gonna kick you get today.
1: कालो कालो रातो पनि फिक्का लाग्छ किन हो यो आफ्नो छाना बिरानो लाग्छ यो प्राण नै अब चालु जस्तो लाग्छ आफ्नो जीवन देवार लाग्छ जस्तै लाग्छ भावी नै त्यसले पुग्यो यो मेरो निधारमा आजकल फरक पाउँदैछु तिम्रो व्यवहारमा खान पुगे म खेछु तिम्रो नजरमा अहिले म रुदैछु सुमेको आधारमा मलाई छाडिदियो जो बाटोमा किन गाह्रो हुनु रहेको छ माया लुदिन बिसालमा नआउँछु मेरो सपनीमा सताउन तिमीसँग बिताएका समय पनि बेसिन मनमा लुखाउनै सक्छु न त तिमीलाई भन्नै सक्छु तिमीलाई कति चाहन्छु भने तिमीलाई नै म रोज्छु भने तिमी हिँड्ने बाटोमा नयाँ बिछाउन चाहन्छु

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको लिखु तामाकुसी गाउँपालिकाले एक वर्षभरिमा 73.75% बजेट खर्च गरेको छ। हिजो गाउँपालिकाले गत आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रभावबारे जानकारी गराएको हो। गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष जोशीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार चालुतर्फ 43,20,74,772 रूपियाँ विनियोजित, बजेटमध्ये 35,18,65,760 रूपियाँ अर्थात 81.44% खर्च भएको छ। पुँजीगततर्फ 24,86,37,560 रूपियाँ बजेट विनियोजन भएकोमा 15,02,11,685 रूपियाँ अर्थात 60.41% रकम खर्च भएको छ। चालू पुँजी दुवै गरी 68,07,12,332 रूपियाँ बजेट विनियोजन भएकोमा 50,20,77,446 अर्थात 73.75% वित्तीय प्रगति हासिल भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले प्रश्न जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए। नागरिकले शिक्षा, स्वास्थ्य, कृषि, सड़क, पशुपालन र विकास निर्माणका कामहरूसँग सम्बन्धित प्रश्नहरू गरेका हुन्। नागरिकहरूले सोधेको प्रश्नको जवाब गाउँपालिकाका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाखरिन लगायतले दिएका थिए। उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले सुझाव सहितको मन्तव्य राख्दै पालिकाले गर्ने हरेक कामहरू निष्पक्ष र पारदर्शी हुनुपर्ने बताएका छन्। सान नेपालको सहजीकरणमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार, पालिकाका कर्मचारी, विद्यार्थी र नागरिकहरूको उपस्थिति रहेको थियो। रामेछापको माकुण्डा गाउँपालिकामा आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखा प्रतिको आयोजनामा उक्त समीक्षा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गर्नुको साथै उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई पुरस्कृत समेत गरिएको छ। मूल्यांकनको आधारमा उत्कृष्ट सेवा प्रवाह गर्दै प्रति अस्पताल तालिकाभरिमै प्रथम भएको बताइएको छ। यसै गरी उमागुण्डा गाउँपालिका वडा नम्बर 5 रहेको प्रति स्वास्थ्य चौकी दोस्रो र वडा नम्बर 7 रहेको भोजी स्वास्थ्य चौकी तेस्रो भएको छ। समीक्षा कार्यक्रममा पालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रगति विवरण, चुनौती र आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने रणनीतिबारे विस्तृत छलफल गरिएको स्वास्थ्य शाखाले जनाएको छ। बागमती प्रदेश सरकारको लगानीमा सिन्धुली जिल्लामा सञ्चालन भइरहेको आधा दर्जन भन्दा बढ़ी पूर्वाधार आयोजना रूग्ण अवस्थामा पुगेका छन्। सड़क, पुल, खानेपानी तथा भवन निर्माणसँग सम्बन्धित आयोजना लामो समयदेखि अपेक्षित गतिमा अघि बढ़न नसक्दा स्थानीय नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि त्यहाँ सञ्चालित कतिपय महत्वपूर्ण योजना अधूरै छन्। पूर्वाधार विकास कार्यालय तथा शहरी विकास एवं भवन कार्यालय मार्फत कार्यान्वयनमा ल्याइएका आयोजनामा स्रोत व्यवस्थापनको कमजोरी, निर्माण व्यवसायको लापरवाही र प्राविधिक जटिलता देखिएको बताइएको छ। कतिपय निर्माण व्यवसायीले काम बीचमै छोडेर कानूनी उपचारको बाटो खोजेका छन् भने सम्झौता अनुसार काम सम्पन्न नभएका केही आयोजनामा सरकार ठेक्का अन्त्य गर्ने प्रक्रियामा पुगेको छ। यस अवस्थाले निर्माण सम्पन्न हुने समय अनिश्चित बन्नुका साथै सार्वजनिक सेवा र आवागमनमा समेत असर परेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो मन्त्रालयको तथ्याङ्क अनुसार सिन्धुली जिल्लामा सञ्चालित केही आयोजना पूर्ण रूपमा रोकिएका छन्। पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक नवीन सिंहका अनुसार ठेकदारको कार्य सम्पादनमा देखिएको कमजोरी र प्राविधिक तयारीको अभावले विकास निर्माणको काम अघि बढ़न नसकेका हुन्। सिन्धुलीको दुधौली नगरपालिका 5 स्थित कुलुवा दोभानमा पौडी खेल्ने क्रममा खोलाले बगाएका एक युवकको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ। दुधौली नगरपालिका 12 जिनाखो निवासी कुमार योन्जनका 18 वर्षीय छोरा अशोक योन्जन शुक्रबार अपरान्न पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। उनी आफ्ना साथी रोशन योन्जनसँग बालुवा
कुलुवा दोभानमा पौडी खेलिरहेका बेला अचानक खोलाको भावमा परेको प्रदेश प्रहरी कार्यालयले बताएको छ। खोलाले बगाएपछि स्थानीयवासीले अशोकलाई घटनास्थलबाट करिब 200 मिटर पूर्व दुधौली नगरपालिका 5 कै घारिए थुम्सी स्थित कमला खोलाको दोभानमा बीच दोभानमा फेला पारेका थिए। पानीको सतह कम रहेको स्थानमा उनी अचेत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। स्थानीयले अपरान्ह 4 बजे टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय डकालाई घटनाबारे जानकारी गराएका थिए। सूचना प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले अशोकलाई खोलाबाट उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पताल सिरथोली पठाएको थियो। अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने क्रममा अपरान्ह 5 बजे तिर अशोकलाई मृत घोषणा गरेको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। भरुवा बन्दुक सहित एक युवक पक्राउ परेका छन्। ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका 5 गोगुन डाँडा बस्ने 33 वर्षीय मोहन तामाङ भरुवा बन्दुकसहित पक्राउ परेका छन्। उनको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटेको प्रहरी टोलीले खानतलासीको क्रममा तामाङले घरमा लुकाइराखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको ओखलढुङ्गा प्रहरीले जानकारी दिएको छ। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर उक्त हतियार बरामद गरेको छ। एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने बारूद समेत बरामद भएकोले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। नुवाकोटको थाना भन्ज्याङमा बस र विद्युतीय गाड़ी ईबी दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान नुवाकोट शिवपुरी 7 थाना भन्ज्याङको टोखा 6 रे सड़क खण्डमा रोकिराखिएको बस अचानक बुढेर ईभीमा ठोकिएर दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। मृत्यु हुनेमा काभ्रे पलानचोकको बनेपा 8 का 54 वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 बस्ने 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। दुर्घटनामा 3 जना घाइते भएका छन्। घाइते हुनेमा लालबन्दी 9 घर भएर हाल काठमाडौँ काँडाघरी बस्ने 25 वर्षीय सुजाता पोखरेल, काभ्रेको बनेपा 10 बस्ने 42 वर्षीय शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ 6 घर भएर हाल काठमाडौँ काँडाघरी बस्ने 60 वर्षीय ज्ञानु श्रेष्ठ रहेका छन्। उनीहरूलाई विभिन्न ठाउँमा चोट लागेको छ। घाइते 3 जनाको ग्रीन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले बताएको छ। बस चालक काभ्रे 5 खाल 7 बस्ने 45 वर्षीय सीताराम आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खोटाङमा सर्पदंशको उपचार नहुँदा अन्यत्र जानुपर्दा स्थानीयवासीले शास्ति खेप्नु परेको छ। विभिन्न प्रकारका सर्पले टोकेपछि जिल्लामा उपचार हुन नसक्दा अन्यत्र जानुपर्दा स्थानीयलाई शास्ति भएको हो। आफूहरू सर्पले टोक्दा जिल्लामा सर्पदंशको उपचार हुन नसकेपछि उदयपुरको गाईघाट स्थित नेपाली सेनाको 18 नम्बर बाहिनी पुग्नु परेको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख विश्वास खत्रीले बताउनु भएको छ। उक्त ठाउँमा राम्रो उपचार हुने भए पनि त्यहाँसम्म पुग्नका लागि शास्ति खेप्नु परेको बताइएको छ। प्रमुख खत्रीलाई गत असार 32 गते राति दिक्तेल बजारमा हिँड्दै गर्दा सर्पले टोकेको थियो। खोटाङमा सर्पदंशको संख्या बढ़दो रहेको तथ्याङ्कले देखाएको छ। जिल्ला अस्पताल खोटाङका मेडिकल रेकर्डर नन्दराम घिमिरेले वर्षेनी सर्पदंशका बिरामी बढ्दै गएको बताउनु भएको छ। अवस्थ हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सकि साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्यापको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठा सुमी श्रेष्ठा र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाको सी गाउँपालिकाद्वारा जारी सन्देश।
4: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाशको

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
8: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
9: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याकको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 0485545562, 0492-4211-30 सम्पर्क गर्न सकिनेछ।
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: किसान को आली र फाली देखी उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा पता गो अब जन्म फायदा दुई रुपया पांच रुपया हदम बस बस्ने
1: भाव भाव चलने संबंधित मानी पाने पे बिचौलिया
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलू तीन करोड़ को बिक्री भएको थियो एउटा कालो गोदारी आलू को जिउ भनिन्छ छ करोड़ को आलू बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकार को जवाब
1: टमाटर साग सब्जी लिया बजार में बेचने दिन के चावल चीज लगाकर वजन करने मेरे काम तो किसान मुखी बजट लियाने पड़े हो देश में किसान ओवर नलागे देश में लगे
6: एटा तो नियमित बजट अंतर्गत 17 अरब जाता सरब को अर्क विशेष पैकेज आंत्री हूँ नाओ किसान को पक्ष मंत्र गीता पर अगड़ी बढ़ु
0: समृद्ध नेपाल सार्थक बनाने कृषि को साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्यधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा शहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू, त्यसै गरी केही चुनौती पनि हुन सक्छन्, किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आकारले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ। यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ, अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी केन्द्रित भएर छलफल गर्ने प्रयास पनि गरेका छौँ। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशक भन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रणालीका प्रबन्ध निर्देशक मित्रमणि बराल, विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुन्छ, रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, अन्यहरूलाई सिकाउने काम पनि गर्नु भएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाब गर्दैछौँ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुन्छ पछिल्लो समयमा मित्रमणि बराल, नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ, करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ, विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी ढिलानगरी उहाँलाई स्वागत गरेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
8: धन्यवाद।
7: आराम हुनुहुन्छ?
8: एकदमै।
7: अहिले के केमा व्यस्त हुनुहुन्छ?
8: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छ, म यो डिजिटल मार्केटिङ भनौँ यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन, यस विषयमा चाहिँ अनुसन्धानत्मक कार्यक्रमहरू नै गरिरहेका छौँ।
7: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई, बीचबीचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो, भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्ता जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है
8: अहिले एकदमै यो
7: यहाँहरूले पहिले आकलन गर्नुभएको थियो कि यो कुरा चाहिँ
8: यस्तो हो यो 2000 दशक भनौँ न यो बीसौं शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेर त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन अब सुरुवातदेखि नै हामीले हेरौँ होइन हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन त्यसपछि आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ क्या अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ
7: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन् अलिअलि ट्रायल भएका छन् डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ जस्तो ड्रोनको कुरा रोबोटले बाली रोप्ने मल हाल्ने फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ नेपालमा पनि सुरुवात भएको छ धेरै प्रकारका मेसिनहरू पनि आएका छन् प्रयोग र यसको लागत मूल्य अलिक महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन् यो कुरामा बुझ्नु भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी जोड्न सकिन्छ
8: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हात हातमा पुगिरहेको छ घर घरमा पुगेको छ होइन अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त उहिएर खेर गयो भनेर होइन तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ अथवा सोसियल मिडियाको प्रयोगले भनौँ अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या जसले गर्दाखेरि चाहिँ जुन उत्पादकको उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन अब यो त एउटा उदाहरण भयो सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन अब त्यस्ता रैथाने उत्पादनहरू तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई
9: वरन्ति यहाँले भनिराख्दा हामीलाई अलि बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो. आज सँगसँगै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले. तर यससँगै केही व्यतिथिका कुराहरू, केही अन्यलका कुराहरू, एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दैछ कि यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि केही मात्रामा चाहिँ त्यो गुनासो सुनिन्छ कि. अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ.
8: अब कस्तो भने कुनै पनि
9: विषय उठिराखेको छ
8: कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन
9: हुन्छ.
8: अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन. अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो, प्रयोग गर्दै गरेपछि यसको समस्याहरू पनि थाहा हुन्छ होइन. सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ. जस्तो भनौँ अहिले ब्लकचेन प्रविधिको कुरा आउँछ होइन. जुन ब्लकचेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन, स्याउ चाहिँ जुम्लाको कुन ठाममा फलेको हो अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन, यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ विषादी युग प्रयोग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या. अझ अनि त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो यो सबै इन्फर्मेसन पाउँछ. भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियौँ. अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन,
9: खुल्ला नाका,
8: खुल्ला नाका यस्तो समस्या कुरा आउँछ. यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या. अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल जाँदै हल हुँदै जान्छ. यो प्रयोग पनि धेरै भइरहेछ. जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लेटफर्म एग्री टेनेक्स भन्ने होइन, त्यसले गर्दा तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन, अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन्. अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन्. अब हामीले भनेको पनि त्यही बाटोमा छौँ, पक्कै पनि यस्ता समस्याहरू चाहिँ समाधान हुन्छ
9: सुरुवात भएको छ.
8: हो
9: हो, उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ, तर अहिले अन्यल पनि देखिन्छ कि जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा. यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है.
8: सकिन्छ. अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरै अवस्था छ होइन, यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो. तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने पनि त्यस्ता प्रविधिहरू पनि आउँदैछ, ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान मिल्छ.
9: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग, अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले. तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् नि, हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ, कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ.
8: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन, त्यो सिड्सको क्वालिटी कस्तो हो होइन, त्यसले चाहिँ कति चाहिँ उत्पादकता दिन उमार शक्ति कति छ होइन. यो त हामीले ऱ्यान्डमली रोपेको हुन्छ, कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन, उनीहरू त ठुलो घाटामा जान्छ होइन. अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन. सँगसँगै अब मौसमको कुराहरू, मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला, त्यहाँनिर अब
9: ग्यापिङ चाहिँ भयो,
8: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला, तर थाहा त इन्फर्मेसन त आयो नि त. अझ त्योभन्दा पनि डिटेल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ, ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म
9: अथवा सावधानका कुरा
8: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन. अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन अब अटोमेसनको कुराहरू जस्तो भनौँ रूपधारी अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो खालको चाहिँ प्रयोग भइरहेको छ होइन. अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्न
9: सक्छ. प्रविधिहरू धेरै आएका छन् मैले अगाडि पनि भनेको थिएँ कति ट्रायलको रूपमा छन् कतिपय प्रयोग पनि भएका छन् कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन् मेकानाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फर्को मारेको अवस्था देखिन्छ. यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ. हामी यतातिरको विषयमा नजाउँ हामी सम्बन्धित निकायहरूसँग यो विषयमा पटपटक कुरा पनि गरेका छौँ. अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो परिशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि. अनि अर्को चाहिँ विश्वासी र ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि त त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है.
8: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो. त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन. यसले गर्दाखेरि पनि अब फरक सिकाउनु छ सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ.
9: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि पर्याप्त पनि गरिराख्नु भएको छ. उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले.
8: अहिले जागरण भन्दा
9: अलिअलि सुरुवात मात्रै भएको
8: सुरुवात भएको छ. निराशा नै छ धेरै होइन. मलाई चाहिँ त्यो देख्छु अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन. तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ. तर अलिकति यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन. एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन. तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ. तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेछौँ कि होइन.
9: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15-18 प्रोडक्टहरू 1.5 दर्जन प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारिमा कारोबार गरेका छन्. अब निर्यात भएको छ कि मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले. यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको अब म ठ्याक्कै यो 15 वटा चाहिँ 15 भन्दा बढी कारोबार भएको मैले सठिकमा मात्रै भने यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विस्तृत उत्पादन भए भने अथवा हाम्रा निर्यात जन्ने बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भयो भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत बेच्न सकिने आधार त अझै बढ्ने पनि भयो नि है. बजार त प्राकृतिक बनाउन त सकिन्छ नि है.
8: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्व बढाउन पनि सक्यौँ होइन. र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउला होइन
9: त्यहाँ
8: अमेजनको कुराहरू आउला त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सक्यौँ कि उत्पादनहरू. त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसका महत्त्वहरू के हुनसक्छ. जस्तो हाम्रो हिमाली भेगमा भएका चिजहरूको चाहिँ छुट्टै महत्त्वहरू होला नि त होइन. यसका वैज्ञानिक आधारहरू होला नि होइन. यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासम्म पुर्याउन सक्छ.
9: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ.
8: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य.
9: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ. लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ. हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ. हामी चाहिँ साँच्चीको मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि. अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस् हामी यहाँहरूसँग सहकार्य गर्न तयार पनि छौँ.
8: धन्यवाद असिनजी. यो चाहिँ एकदमै राम्रो धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ हैन यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ
9: हामी कुराकानी अन्तिम खण्डमा छौँ अब अलिकति बाँकी कुराकानी हामी पुरै श्रृङ्खलामा कुराकानी गरौँला किनकि यो विषयलाई हामीले परपर उठाउनु पनि आवश्यक छ अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छ नि अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन् इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू अब स्याउका कुराहरू सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि जागरण चाहिँ देखिन्छ कि उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है
8: एकदमै यो चाहिँ एउटा जीएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसार पनि 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन अब यसको प्रयोगकै कारणले हुनसक्छ होइन उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नुभएको छ अघि पशुको कुराहरू गर्नुभयो पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त यो चाहिँ एकदमै राम्रो कुरा हो
9: एउटा चोपाड भयो अर्को चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढाउन सकिने जस्तो सम्भावना देखियो कि
8: हो एकदमै यो चाहिँ एकदम सकारात्मक कुरा हो जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ कृषि क्षेत्रमा पनि त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अलिक मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा नदिएको हो कि होइन अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
9: नजर नपुग्यो कि
8: हो कि होइन अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ
9: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई बिक्री गर्नेहरूलाई एउटा सुझाव जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त मूल्यको कुरा त फरक परिने कुरा हो त्यसमा चाहिँ ठ्याक्कै यो यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनै पर्यो मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो एउटा विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास चाहिँ दिलाउन चाहिँ सक्नु पर्यो है
8: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो अब
9: यो चाहिँ आवश्यक
8: हाम्रो उपभोक्ताले के कुरा खोजिरहेका छन् यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने बिचमा चाहिँ अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टीले त्यहाँ भए पछाडि मार्जिन त अभियसली पनि बिचको पक्षले पनि लिन्छ त्यसले गर्दाखेरि तपाईँको एउटा प्रफिट त लस हुने भयो अब यसमा पनि अलिकति कामहरू हुन चाहिँ आवश्यक छ जस्तो लाग्छ होइन यसमा सचेतनाको कुराहरू भनौँ अथवा यसमा चाहिँ पक्कै पनि समस्या चाहिँ छ
9: तर किसानलाई सिधा उपभोक्तासँग जोड्ने आधार चाहिँ डिजिटल प्लेटफर्म बन्दैछ पछिल्लो समय
8: त्यो पक्कै पनि बन्दैछ र किसानहरूमा पनि यो सचेतना चाहिँ अहिले कम होला तर यो बढ्ने नै वाला छ
9: कालान्तरमा यसको दिगो पनि हुन्छ अन्तिम खण्डमा छौँ जस्तो अब चाहिँ सरकारले चाहिँ के चाहिँ गरिदियो भने डिजिटल प्लेटफर्म यो मार्केटलाई चाहिँ किसान र उपभोक्तासँग जोड्न सक्छ अथवा चाहिँ यसलाई दिगो गराउन चाहिँ सरकारले कहाँनिर चाहिँ के चाहिँ फेसिलिटी गर्नु पर्यो
8: अब सरकारले भनेको चाहिँ जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन अब यो कृषिको कारणले उत्पादकको चाहिँ 20% वृद्धि हुन्छ अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ के भन्छ आयात बढिरहेको छ होइन अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो
9: उत्पादनमा फोकस गर्नु
8: हुनु पर्यो र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरीहरू हुन सक्लान् होइन त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन अथवा विभिन्न विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा चाहिँ कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन अब प्रिसिजनल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङ फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
9: परिभाषित गर्दै लानु
8: हो
9: भनेपछि समय सकिसकेको छ, हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार, लिङ्केज गर्न सकिने आधार चाहिँ छ, यही रहन्छ है?
8: हजुर
9: हुन्छ पराजी, हामीले समय दिनुभयो, हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ। कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु। नमस्कार।
8: हस् नमस्ते, यहाँलाई पनि
9: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेष तथा डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादनहरूलाई सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चीकै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँनिर चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतका विषय हामी कुराकानी गर्दै थियौँ। हामीसँग करिब करिब डेढ दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएका, डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो, नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो। हामी उहाँसँग छलफल गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने, अन्यहरू रहे भने हामी सिधा यहाँका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि बैनबी गर्छौँ। यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका कुराहरूलाई हामी तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी इकाइ मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध नै हुन्छौँ भन्दै असीम सापर्यहरूको मार्फत बिराख्ने अनुमति माग्छु।
7: गैराम नेपालको मध्य पहाड, भित्री मधेश र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिस गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत, उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक, सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका थानदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका

0: छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ, जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।
1: हजुरको रेडियो 102.1 मेगा
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो

0: काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका, वडा नम्बर 3 को कार्यालय, कठजोर, रामेछाप।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9, मन्थली, सम्पर्क नम्बर 0848-543-98, 0848-543-98।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभदायीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभदायीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलमजर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू,
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेदी रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0475-90-466, 9962-92-65-99-8।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू,
5: उडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धुबी बजार रानीछाप।
11: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
12: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
11: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
13: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: नमस्कार, हजुरको रेडियो 102.3 एक मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। काठमाडौँमा ग्यास किन्न नागरिकता अनिवार्य, उपभोक्तालाई अझै शास्ति। प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह। नुवाकोटमा बस दुर्घटना हुँदा रामेछाप र काभ्रेका 2 महिलाको मृत्यु। सुमोमा भेटियो 47 लाखको चाँदी, चालक सहित 2 जना काभ्रे पलानचोकमा पक्राउ। इण्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको ज्यान गयो र नेपाल भलिबल लिग आगामी भदौ 19 गतेदेखि 27 गतेसम्म आयोजना हुने।
1: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा।
0: अब पुरा समाचार। नेपाल आयल निगमले काठमाडौँको 5 स्थानबाट ग्यास बिक्री वितरण शुरू गरे पनि सहजै ग्यास नपाएको उपभोक्ताले गुनासो गरेका छन्। खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि 5 स्थानमा ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको छ। टेकुस्थित नेपाल आयल निगम परिसर, चावल स्थित यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरा स्थित राधास्वामी परिसर तथा बबरमल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको छ। निगमले तोकेको स्थानमा ग्यास लिन बिहानदेखि सर्वसाधारणको भीड लागेको छ। निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। खाना पकाउने एलपी ग्यासको लागि सर्वसाधारण नागरिकता बोकेरै घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। सरकारले ग्यास किन्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र बोकेर आउन सूचना जारी गरेको छ। त्यसका आधारमा सर्वसाधारण आज बिहानैदेखि नागरिकता बोकेर लाइनमा बसिरहेका थिए। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्नुभएको छ। चीनको ग्वांगझाउ शहरमा आजदेखि शुरू भएको गैरारूसीय नेपाली संघ एनआरएनएको 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ। सरकारले लगानीको माहौल बनाइरहेको छ, देशमै रोजगारीको वातावरण सृजना गर्ने वातावरण भइरहेको छ। उहाँले भन्नुभयो, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको उहाँको भनाइ छ। त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीलाई उहाँले आग्रह गर्नुभएको छ। मन्त्री वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ। नगरपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको निर्वाचनमा बिहोरेको पराजयपछि पहिलो पटक गृह जिल्ला झापा पुग्नु भएको छ। अध्यक्ष ओलीलाई आज झापाको चन्द्रगढ़ी विमानस्थलमा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयहरूले स्वागत गरेका छन्। उहाँ राजनैतिक तथा सांगठनिक कार्यक्रममा सहभागी हुन झापा पुग्नु भएको हो। विमानस्थलको स्वागत पश्चात ओली सिधै इलामको फिकलतर्फ लाग्नु भएको हो। उहाँले आजै फिकलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटि बैठकलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। एमाले नेताहरूका अनुसार महासंघको बैठकलाई सम्बोधन गरेपछि ओली साँझ इलाम बजार पुगेर त्यहाँका अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गर्नुहुनेछ। इलामको भेटघाट तथा कार्यक्रम सम्पन्न गरी अध्यक्ष ओली भोलि बिहानै झापा फर्किने तालिका रहेको बताइएको छ। झापाको वृत्तामुड स्थित आइतबार शुरू हुने एमाले झापा जिल्ला कमिटिको पार्टी जागरण अभियानको अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधनपछि ओली आइतबार अपरान्ह 4 बजे काठमाडौँ फर्कने जनाइएको छ। बागमती प्रदेश सरकारको लगानीमा सिन्धुली जिल्लामा सञ्चालन भइरहेको आधा दर्जन भन्दा बढ़ी पूर्वाधार आयोजना रूग्ण अवस्थामा पुगेका छन्। सड़क, पुल, खानेपानी तथा भवन निर्माणसँगै सम्बन्धित आयोजना लामो समयदेखि अपेक्षित गतिमा अगाडि बढ़न नसक्दा स्थानीय नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि सिन्धुलीमा सञ्चालित कतिपय महत्वपूर्ण योजना अधूरै रहेका छन्। पूर्वाधार विकास कार्यालय तथा शहरी विकास एवं भवन कार्यालय मार्फत कार्यान्वयनमा ल्याइएका आयोजनाहरूमा स्रोत व्यवस्थापनको कमजोरी, निर्माण व्यवसायको लापरवाही र प्राविधिक जटिलता देखिएको बताइएको छ। कतिपय निर्माण व्यवसायीले काम बीचमै छोडेर कानूनी उपचारको बाटो रोजेका छन् भने सम्झौता अनुसार काम सम्पन्न नभएका केही आयोजनामा सरकार ठेक्का अन्त्य गर्ने प्रक्रियामा पुगेको छ। यस अवस्थाले निर्माण सम्पन्न हुने समय अनिश्चित बन्नुका साथै राजनीतिक, सार्वजनिक सेवा र आवागमन समेत असर परेको छ। भरुवा बन्दुक सहित एक युवक पक्राउ परेका छन्। ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका 5 गोगुन डाँडा बस्ने 33 वर्षीय मोहन तामाङ भरुवा बन्दुक सहित पक्राउ परेका हुन्। उनको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिएको थियो। खानतलासीको क्रममा तामाङको घरमा लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर उक्त हतियार बरामद पनि गरेको छ। एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने बारूद समेत बरामद भएकोले घटनाबारे थप अनुसन्धान भइरहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ। नुवाकोटको थाना भन्ज्याङमा बस र विद्युतीय गाड़ी ईबी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आज बिहान नुवाकोटको शिवपुरी 7 थाना भन्ज्याङको टोखा 6 सड़क खण्डमा रोकिराखिएको बस अचानक गुडेर ईबीमा ठोकिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे पलाञ्चोकको बनेपा 8 54 वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेसापको खाँडादेवी गाउँपालिका 2 बस्ने 65 वर्षीय उदयमाया खत्री रहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा 3 घाइते भएका छन्। घाइते हुनेहरूमा लालबन्दी 9 घर भएर काठमाडौँ बस्ने 25 वर्षीय सुजाता पोखरेल, काभ्रेको बनेपा 10 बस्ने 42 वर्षीय शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ 6 घर भएर हाल काठमाडौँ काँडाघरी बस्ने 60 वर्षीय ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइते 3 ग्रीन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। बस चालक काभ्रे 5 खाल 7 बस्ने 45 वर्षीय सीताराम आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको बताइएको छ। अछाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलसेन नगरपालिका 5 सड़कमा गुडिरहेको अटो अनियन्त्रित भएर पल्टिँदा एकजनाको ज्यान गएको छ। घटना आज बिहान 11:30 भएको प्रहरीले बताएको छ। स्थानीय लाछीमानाबाट मंगलसेन तर्फ जाँदै गरेको सुप्रह 01001H6113 नम्बरको अटो ओह्रालोमा अचानक अनियन्त्रित भएर सड़कमा पल्टिएको थियो। दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका 3 लाछीमानाका 48 निर्प बोगटी घाइते भएका थिए। घाइते भएका बोगटीलाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यति बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के
9: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
10: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्। तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। काठमाडौँमा एक युवकलाई अपहरण गरी बन्द बनाएर 18 लाख रूपियाँ फिरौती माग्ने घटनामा संलग्न बागमती प्रदेशका 4 7 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका 3 32 मनोज बुढाथोकी, काभ्रे पलाञ्चोको भुम्लो गाउँपालिका 8 23 देवबहादुर श्रेष्ठ, मकवानपुरको बागमती गाउँपालिका 5 20 निशान रूम्बा र चितवनको राप्ती नगरपालिका 2 24 अमित ओली रहेका छन्। यसैगरी घटनामा संलग्न सर्लाई लालबन्दी नगरपालिका 4 22 जेनिस चौधरी, ओखलढुङ्गाको लिखु गाउँपालिका 5 24 निमेश कार्की र अर्धखाँचीको मालारानी गाउँपालिका 3 22 प्रदीप पोखरेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले नियन्त्रणमा लिएको छ। काभ्रे प्रहरीले 47 लाख रूपियाँको बराबरको चाँदीको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ। काभ्रेको धुलिखेल नगरपालिका 9 काभ्रे भन्ज्याङबाट बिल बिजक नभएको करिब 47 लाख रूपियाँ बराबरको चाँदीको गरगहना तथा तयारीका सामानहरू सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका 6 बस्ने 36 वर्षीय पदम बहादुर विक र उर्लाबारी नगरपालिका 6 बस्ने 44 वर्षीय खगेन्द्र गजमेर रहेका छन्। उनीहरूको साथबाट 11 किलो 682 ग्राम तौल बराबरको चाँदी जस्तो देखिने गरगहना बरामद भएको प्रहरीले जानकारी दिएको छ। पोखरा वडा नम्बर 26 र 14 को सीमा सक्नेरी स्थित विजयपुर खोलामा दुईजना बालक बेपत्ता भएका छन्। वडा नम्बर 26 सक्नेरी भगवती हाइड्रो पावर नजिकै वडा नम्बर 14 विजय बस्तीबाट विजयपुर खोला तर्ने क्रममा दुईजना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको बताइएको छ। बेपत्ता हुनेमा स्याङ्जा घर भएर पोखरा बस्ने 14 वर्षीय निक्सन राई र नाम ठेगाना नखुलेका 15 वर्षीय अमन राई रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको खोजी कार्य भइरहेको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीडीले खोजी तथा उद्धार कार्य चलिरहेको र अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं पराकम्पले सो क्षेत्रमा भवनहरूमा क्षति पुर्याएका छन्। शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना हटाइएको बीबीसीले जानकारी दिएको छ। नेपाल भलिबल लीग आगामी भदौ 19 गतेदेखि 27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडीआर ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि सञ्चालन हुने जनाएको छ। यसअघि प्रतियोगिता भदौ 12 गतेदेखि शुरू हुने बताइए पनि आयोजकले आधिकारिक रूपमा मिति घोषणा गरेको थिएन। अब भने प्रतियोगिता भदौ 19 गतेदेखि 27 गतेसम्म सञ्चालन हुने निश्चित भएको छ। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाड़ी अक्सन समेत सम्पन्न भइसकेको छ। नेपाल भलिबल लीग केडीआर ग्रुपको आयोजनामा हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता हो। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15 गतेदेखि 24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला कवड हलमा हुने जानकारी दिएको छ। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगको रूपमा परिचित सो प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाक। काठमाडौँमा ग्यास किन्न नागरिकता अनिवार्य, उपभोक्तालाई अर्धै शास्ति, प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह। नुवाकोटमा बस दुर्घटना हुँदा रामेछाप र काभ्रेका 2 महिलाको मृत्यु, सुमोमा भेटियो 47 लाखको चाँदी, चालक सहित 2 जना काभ्रे पलानचोकमा पक्राउ। इण्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको ज्यान गयो र नेपाल भलिबल लीग आगामी भदौ 19 गतेदेखि 27 गतेसम्म आयोजना हुने। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरि दिशा प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630243422।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845410106, इमेल sinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
7: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
8: काका तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
11: अहिले साँझको 7 बजे

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 6 भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब समग्र लगभग उठेका कुराहरू गोलन्जर गाउँपालिकामा हामीले दिएको सेवाहरू भन्नेहरूमा थोरै सचिवजीहरू पनि आइरहेको। मलाई सन्तुष्ट लाग्छ, अन्य वडा भन्दा कुनै पनि सेवा दिने हकमा हामीले कन्जुसै गरेको छ जस्तो लाग्दैन मलाई। चाहे वडामा दिने सुविधा रहोस्, चाहे टोलमा दिने सुविधा रहोस्, चाहे जिल्लामा गएर दिने सुविधा रहोस्, चाहे केन्द्रमा गएर दिने सुविधा रहोस्, हामी फोनको भरमा प्रत्येक व्यक्तिलाई हामीले दिएको छु जस्तो लाग्छ। होला के साथीहरू, मैले कतै कतै गुनासो नै सुनेको छु, वडा कसरी सिफारिस दिँदैन अरे भन्ने खालको कुरा सुनेको छु। हो, मैले कस्तो खालको व्यक्तिहरूले सिफारिस दिएको छुइनँ भनेदेखि, तपाईँको जो व्यक्ति आर्थिक अवस्था आर्थिक रूपमा सम्पन्न छ, जसको काठमाडौँमा घर छ, तपाईँले पूजा चाहना गर्छ, उहाँले चाहिँ यहाँ वडामा आएर चाहिँ म चाहिँ विपन्न आर्थिक अवस्था कमजोर भएको हजुर मलाई पढ्नको लागि सिफारिस दिनु पऱ्यो भन्नुहुन्छ। उहाँको अवस्था हामी रोकेकै छु। जस्तै है भने जस्तै 4-5 काठमाडौँमा घर छ, म आर्थिक अवस्था कमजोर, म गरिब हजुर मलाई चाहिँ उपचारको लागि चाहिँ पैसा के अरे सिफारिस गरिदिनु पर्यो भन्ने त्यो अवस्थामा मैले रोकेको छु। नत्र त्योभन्दा बाहेक वास्तविक समस्या परेको व्यक्तिहरूलाई मैले कुनै पनि लाई तपाईँको रोकेको छु जस्तो लाग्दैन, किन जबकि म त्यो खालको समस्या परेको त्यो खालको व्यक्तिहरूलाई मैले स्वयं हस्पिटलमा गरेर सिफारिस दिएको अवस्था छ, स्वयं जिल्ला प्रशासन कार्यालयमा गरिदिएको अवस्था छ, स्वयं अदालतमा गएर पनि आफै पनि उपस्थित भएर चाहिँ सहजी पनि गरेको अवस्था। जस्तै अन्य सिफारिस हकमा त मैले तपाईँको उहाँको निर्वाचित भए पश्चात तपाईँको हाम्रो जस्तो पुर्कोट ब्याङ्कमा तपाईँको चाहिँ भत्ता लिनेहरूलाई सिफारिस लिनुपर्ने छ, स्वयं आफै जुन गार्जन जुन भत्तावाला मान्छेहरू चाहिँ आएर सिफारिस लिनु के अरे भत्ता लिनु सक्ने आउने अवस्था हो उहाँलाई गाह्रो छ। जस्तै नाकाचोली हैबारमा घोसिला शेर्पा जस्तो ठाउँबाट यो के अरे हैबारमा पनि यहाँ पल्लो छेउ कुकुम छापाहाँतिर उडाउनलाई धेरै गाह्रो छ, धेरै असहज छ। त्यसको हकमा उहाँका छोरा नातिहरू छोरीहरूले पनि भत्ता लिन आउनुपर्ने अवस्था रहन्छ। त्यो त्यसको लिन आउने हकमा तपाईँलाई भोलि हैबारमा हुँदै खनिहरू हुँदै कुकुर झर फेरि वडासम्म आउँदा झन् गाह्रो अवस्था छ, झन् बढी खर्चाल हुने भएको अवस्थाले गर्दा मैले तपाईँको वडाबाट स्वयं टोलीहरू लगाएर हाम्रो सचिवज्यू लगायत हाम्रो जुन कन्ट्राक्टर गोपालजीहरू हुन्छ उदयजीहरूलाई मैले लिएर गएर स्वयंले 2 दिन बैङ्कले जुन दिन दिन सूचना प्रकाशित गर्यो त्यो सूचना प्रकाशित गरेको टाइममा म आफूले टोली राखेर म आफूले सिफारिस दिएको अवस्था छ। हो, कोही पनि मैले भनिहालेँ, कोही पनि साथीहरू त्यो खालको गुनासो मैले सुनेको छु, हामीलाई सिफारिस दिएन यस्तो दिनु उस्तो दिनु भन्ने हामी। जस्तै कस्तोलाई मैले सिफारिस दिएको छुइनँ भने तपाईँको अनुदानहरू, जसको घरमा गाई पालेको छैन गाई फर्ममा अनुदानमा मलाई पैसा फेरि पैसा खरिद गरेको छैन, जसले जब तपाईँको चाहिँ 3 ठाउँ 4 ठाउँबाट उहाँहरूले चाहिँ अनुदान लिएको अवस्था छ, जस्तो भेटनरीबाट दिइरहनु भएको उहाँले ज्ञान केन्द्रबाट दिइरहनु भएको फेरि पालिकाबाट पनि उहाँहरूले चाहिँ कुनै अध्यक्ष उपाध्यक्ष कोषबाट मलाई यसरी पैसा पऱ्यो भन्ने खालको कुराहरू लिन आउनुभएको छ। तर उपाध्यक्ष कोषबाट यसरी पैसा पऱ्यो भनेर मसँग लिन आउनु भएको थियो, उपाध्यक्ष अध्यक्ष कोषबाट अस्ति भर्खर पनि यो खालको घटनाहरू घटेको छ, उहाँलाई पनि अनुदानको हकमा अनुदान कस्तोलाई दिने भन्ने खालको कुरा चाहिँ अलिकति विश्लेषण गरेर दिनुपर्छ जस्तो मलाई लाग्छ। उत्तम थुप्रै जोडी पनि भयो तपाईँको अघि जुन बिमारीलाई मैले यसरी गर्दै गरेँ भन्ने आफ्नो है मलाई फेरि अहिले एकदम छोटो समय मलाई तुरन्तै मलाई सम्झिन नि मन लाग्यो मलाई तुला राजु डिक्क होइन हाम्रो एघारको भाइ तुला राजु डिक्क भाइको लगभग पेट चिरेर आँगाहरू त्यो भित्रको जुन मासु आँगाहरू साइडमा राखेको अवस्था छ जब अब त्यो खालको बिमारीलाई हामीले यहाँबाट जस्तो नेपाल जुन हाम्रो पालिका सरकारले दिइरहनु सक्यो अवस्था छ जस्तो लाग्दैन म आफूले सिफारिस गरेको छु जस्तै उहाँको दाइ हुन्छ उहाँको छोराको हकमा उहाँलाई के भाइ नाम दाइको चित्रबाबुको हकमा मैले भन्नुपर्छ मैले कतिपय कुराले यस्तो सिफारिस रोक्नलाई मैले रोकेँ भने यो खालको जुन पीडित व्यक्तिहरूले पाइएन कि उहाँहरूले पाउनुपर्ने पनि पाइएन जो नर्मली तपाईँको एउटा औँला काटेको छ उहाँ चाहिँ 25,000 यहाँ जुत्ता लिएर गएर 25,000 रुपियाँ निकालेर खर्चेर जानुहुन्छ भने जो व्यक्ति 8,00,000, 9,00,000, 10,00,000 खर्च गरेको छ तपाईँको उहाँहरूले चाहिँ कुनै पनि सुविधा पाइरहेको अवस्था छैन त्यो भएको कारणले गर्दा मैले जुन वास्तविक समस्या भएको व्यक्तिले नपाएको कारणले गर्दाखेरि त्यो खालको जुन छटाइ फटाइ गर्ने व्यक्तिहरू केही हकका व्यक्तिहरूलाई रोकेको छु पनि खाइरहेको मान्छे खान नपाएपछि अलिकति पीडा र दुःख त भयो स्वभाविक समग्र अब यस्तो कुरा हो अनि मैले अरू भने अघि जुन सचिवज्यूले पनि लगभग सबै सुनाउनु पनि भएन सबै त्यति बजेट परे भन्नुभयो समग्र मलाई त लाग्छ यसपालि बजेटकै हकमा त सिलगढी जिल्लामै टप भयो जस्तो लाग्छ मेरो गोरुन्जेल गाउँपालि वडा नम्बर छ बजेट यो बाबासजीले भनिहाल्नु लगभग 37 शीर्षकमा त मैले प्रदेशबाट मात्र बजेट लिएको छु टोटल वडा पालिका र प्रदेश गरेर हेर्ने हो भने हाम्रो वडामा बजेट लगभग अहिले 90 जति शीर्षकमा मलाई बजेट छ जस्तो लाग्छ यो काम पनि कसरी सम्पन्न गर्ने भन्ने अवस्था रहेको छ यहाँ त मेटेरियल पनि पुग्ने कि नपुग्ने भन्ने अवस्था कि तपाईँ भन्नु कुन टोलमा बजेट बढाएन मलाई भन्दा हुन्छ यहाँ कोही आउनु भएको छ नि मेरो टोलमा बजेट हालिस् त भनेर सोध्नु पनि म भन्नुहुन्छ प्रत्येक टोलमा प्रदेश सरकारबाट हाम्रो बजेट हालेको छ 37 शीर्षकमा लगभग 22 करोड हालेको बजेट छ तपाईँको सिँचाइमा छ खानेपानीमा छ पूर्वाधारमा छ मठ मन्दिरहरूमा छ लगभग समग्र गर्दाखेरि 37 करोड मात्रै 22 करोड आधारको बजेट छ पुगर्दाले भन्नुभएको त हाम्रो 26 हुँदै यहाँ तपाईँको कालो ढुङ्गा सब 3 शीर्षकमा बजेट छ 3 शीर्षकमा एउटा 1,62,00,000 के अरे नाकाजुलीसम्म एउटा 1 करोड कतिसम्म होइन बराबर त्यही नाकाजुलीसम्म 2 शीर्षकमा 3 छ फेरि यहाँबाट तपाईँको कालो ढुङ्गा आउँदै नाकाजुलीसम्म 1,65,00,000 बजेट छ हाम्रो एउटै भाषामा ती एउटा यता खाने खाने के अरे सिँचाइमा हामीले 15,00,000 हालेको छौँ ती प्रतिर तपाईँको 32 खोलामा हामीले के अरे 10,00,000 सिँचाइमा हालेको छौँ 10,00,000 सिस्टेममा हालेको छौँ ती अलिक माथितिर भोटे कुलोमा हामी 10,00,000 सिस्टेममा पैसा हालेको छौँ यहीँ यो प्रति हाम्रो यही बोलेको तेल केटा खाने पानीमा हामीले 10,00,000 यहीँ पैसा हालेका छौँ यहीँ नजिकै मन्दिरमा हामीले 10,00,000 यहीँ पैसा हालेका छौँ यहीँबाट जाने माथि जाने बाटो यहीँ हुँदै के अरे लगभग 50,00,000 बाटो छेत्पा जाने बाटो हामी बजेट हालेका छौँ ती सुम्रे जाने बाटोमा तपाईँको 55,00,000 बजेट हालेको छ ती सुम्रेसमा त्यो सुम्रेमा 2 मन्दिरमा हामीले 9,00,000 10,00,000 2 योजना हालेका छौँ ती डाँडामा जाने बाटोमा 20,00,000 बजेट हालेको छौँ हामीले अनि यी हरिवार बेसीमा तपाईँको कुलोमा के अरे 10,00,000 बजेट हालेको छौँ ती हरिवार बेसीमा खानेपानीको बजेट हालेको छौँ ती हरिवार थुम्कामा खानेपानीको बजेट हालेको छौँ ती तपाईँको घोक्सिला हुँदै छेत्पामा एउटा 60,00,000 बजेट हालेको छौँ ती घोक्सिला ती घोक्सी के अरे घोक्सिला हुँदै नयाँ हर्कोलाई अहिले 25,00,000 बजेट हालेको छौँ फेरि अर्को तपाईँको दारिङगोटे हुँदै छेत्पासम्म अर्को 50,00,000 बजेट हालेको छौँ बजेटै हेर्ने यो त प्रदेशको बजेट मात्र मैले यहाँलाई भनिरहेको छु समग्र मलाई जहाँसम्म लाग्छ म अहमताको साथै भन्न सक्छु जहाँसम्म सिन्धुली जिल्लामै टप नम्बर 1 बजेट प्रदेश सरकारबाट हामीले ल्याएकै हुन् त्यही भएर कारणले गर्दाखेरि अब हामीले वडाबाट चाहिँ बजेट खासै ल्याउनु नसकेकै हो अब कसरी नचाहि अस्ति उदाहरण भन्नुभयो अस्तिले चाहिँ 90,00,000 चाहिँ आफ्नो कोषबाट हाल्नुभयो भन्नुभयो हो के के ठाउँमा हाल्नुभएको छ उहाँको बजेट हाल्दा अलिक फरक छ सीमित जस्तो तपाईँको मैले यहाँ हेरेँ माथि एउटा 20 लाख एउटा कुलमा बजेट हाल्नु भएको छ समर्थन नगर्नुहोस् जब तपाईँको 3 जनाको त्यहाँ खेत छ त्यहाँ जम्मा तपाईँको चाहिँ 30-65 मिनट धान उब्जने हुन्छ होला क्या उहाँलाई हाल्नु हुँदैन भन्नु खोजेन मैले तपाईँ 20 लाखको योजना हालिसकेपछि कम्तीमा तपाईँको 20 घर धुरीले चाहिँ राम्रोसँग चाहिँ उहाँले सेवा पाओस् क्या अनि मजा आउँछ क्या हामीले दिएको सेवाको अर्थ रहन्छ तर उहाँले गर्नु खोजेको रात नराम्रो भन्नु खोजेन तर त्यसलाई चाहिँ त्यसलाई नै आवश्यक हो त्यो कुरोलाई मैले दिएको 5 लाख बजेट आवश्यक हो बाँकी 15 लाख चाहिँ अन्य 3 कुरोमा हालिदिनु हालिदिएको कति राम्रो हुन्थ्यो नि समग्र मैले भने अलिक बजेट हाम्रो अब मैले सुने पनि शीर्षकमा छ भनेर अब यसरी सुनाउनु पर्थ्यो अब सुन्नु भएन होइन ठिक छ फेरि उहाँले कपी पनि पाउनुहुन्छ उपाध्यजीलाई हतार भयो मलाई हतार भयो भनिरहनु भएको छ होइन मलाई धेरै कुराहरू सुनाउँथ्यो अब जस्तो उपाध्यजीले मोलको कुरा गर्नुभयो म आफैले निकाल्नु मलाई खुसी लाग्यो उहाँले चाहिँ पक्कै पनि आज अध्यक्षजीले कुरो निकाल्नुहुन्छ बरु पहिले मै ढोक्छु भनेर चाहिँ मैले भन्नुभयो उहाँको यस्तो हो क्या मैले उहाँहरूले मोल दिएन मोल दिनु तर हामीलाई तपाईँको त्यो बाउले जन्माएको छोरोलाई हामी 7 दाजुभाइ छौँ 7 दाजुभाइलाई बराबर औषध दिइराखेको हो क्या अब हामी 7 वडामा भौगोलिक हिसाब जनसङ्ख्या हिसाबले हेर्ने हो भने त हामी भयङ्कर ठुलो छौँ क्या म साँच्चै भनौँ मेरो वडामा 64 वटा कोर छ 64 वटा कोर 64 वटा कोर तपाईँ 800 भर भरि छ क्या उहाँले भरे भन्नुभयो म त यति त 840 वटा 50 वटा लु 800 घरलाई मैले कसरी बाँड्नु हुन्छ 400 के त्यो 40 वटा भन्ने यो समस्या हो क्या फेरि अन्य वडालाई मैले इन्सर्ट गर्नु खोजेको होइन समग्र मैले भन्नु खोजेको चाहिँ वडा बाई हिसाबमा क्या के अरे जनसङ्ख्याको हिसाबमा जुन कृषियोग्य जग्गाको हिसाबमा मात्र वितरण गरिदिनु भयो भने कतिको भयो त्यो हुन्छ एक नम्बरमा आएर भन्नुभयो 20 वटामा लगाएर कसरी के भयो आउँदा आयो आयो के आयो आयो मान्छे तपाईँको 4 महिना मोल लिनु नजान सक्ने अवस्था आयो क्या अब जानी कसरी के कति आउँछ 20 रुपियाँ लगाएर पुरो 4 महिना मोल लाग्नु आउँदैन त्यो खालको कुराहरू छ त्यो अब हामीले अस्ति पनि मलाई फोन गरेर भन्नुभयो अब त्यो अलिकति राम्रो अवस्था भयो किनभनेदेखि मोल मिलाएर दिनु पऱ्यो पुर्याउनु पऱ्यो भन्नुभयो क्या अब मैले कसरी पुर्याउनु कसरी दिएँ अब कतिपय मोल त यहाँ वडाबाट सिपाही नगर्नु उठाउँदै लानुभएको छ सहकारी कुन सहकारीलाई के सहकारीले लगेरै जानुभएको छैन मैले केही हदसम्म 2-4 पटक चाहिँ मैले प्रत्येक सहकारीलाई पालै पालो लगाएको थिएँ मैले पछि त्यो सिस्टम पनि चेन्ज भयो फेरि हाम्रो मेरो वडा सबभन्दा बढी सहकारी छ 4 वटा सहकारी छ सबैलाई चाहिन्छ घुमाउँदै लाँदाखेरि एउटाको भागमा चाहिँ 20-30 बोरा पर्छ ऊ लिनु नजाने अस्तो के अरे 150 बोरा परेर ऊ दौडेर जाने अवस्था भयो अनि त्यही सहकारीले त्यही टोला बाँड्दै गर्दा अनि तलतिरको साथै रिसाउने यहाँ तलतिर बाँड्दा थोरै पर्ने माथि बाँड्दा धेरै पर्ने अवस्था कुनै पनि एउटा रेसियोमा नभएको अवस्था छ तर यो समग्र मोल हिसाबमा पालिकाको मात्र दोष पनि होइन नि देशकै समस्या हो होइन मैले आफू पनि पन्चिनु खोजेँ होइन कि समस्या समग्र छ र हामीसँग नभएको कारणले गर्दा एउटा मात्र मलाई दुःख लागेको कुरो हामीले मोल चाहिँ पालिकामा आएको मोल चाहिँ भूगोल र के भौगोलिक हिसाब र जनसङ्ख्याको हिसाब र कृषियोग्य जग्गाको हिसाबले गर्दा पाए उपयुक्त चाहिँ गर्दै आएको भयो जस्तै सन्तोषीको मिसिनको कुराहरू पनि उहाँले गरिहाल्नु भयो होइन अनि एउटा थोरै हाम्रो नवीनले उठाएको कुरा थियो जुन नवीनले उठाएको कुरो यस्तै पानी मैले पनि फुटबल ग्राउन्ड सफा गर्नु भनेर नै 2.5 लाख रुपियाँ बजेट छुट्याएको हो मैले किनभने यो बाटो चाहिँ ट्र्याक ओपन गर्नु पऱ्यो र बाँकी बसेको पैसाले त्यहाँ चाहिँ के अरे सफा गर्नु पऱ्यो भने प्राविधिक सल्लाह गरेँ प्राविधिक सल्लाह गर्दै गर्दाखेरि दाइ यहाँ त धेरै पैसा लाग्छ फेरि पैसाले पुग्दैन यो बाटो मात्रै ओपन गर्ने हो कि भयो अब मैले सम्भव भएसम्म यहाँबाट बसेको पैसाले कति हुन्छ त्यति भयो भने सफा गरिदिनु भनेको छु तर पछि यहाँको पनि अलिक चेन्ज भयो त्यहाँ चाहिँ सफा गर्दा त त्यहाँ लगभग 1.5 लाख त किनेर लाग्ने अवस्था र यदि औद्योगिक ग्राम बन्ने भन्ने ठाउँमा चाहिँ यदि हो भनेदेखि उहाँहरूको त्यहाँ मनसा आयो भने त्यहाँ 2-4 तारका भन्दा मिसिदिनुलाई त्यस्तो खालको समस्या छ जस्तो मलाई लाग्दैन अनि ध्रुव सरले नि भन्नुभएको थियो कि यो बिल्डिङको विषयमा बिल्डिङ विषय समग्र अब हामीले अहिले भइसक्नु भयो शान्ति मन्त्रालयको पहिलो ठेक्का हो ठेक्का ठेकदार यहीँ हुनुहुन्छ ठेकदार पनि होइन समितिबाट गर्नुभएको जस्तो लाग्छ मलाई त्यो चाहिँ अब तपाईँलाई भन्दा नर्दा त के पीडा होला तपाईँलाई भन्दा महापीडा कम्तीमा यतिको बिजोग देखेर अझ यतिको बिजोग भन्नुभएको थियो होइन है अझ झाडो पनि हाल्न पाउनु है मैले पैसा पाएन मेरो त 12-14 लाख रुपियाँ पर्या त भन्नुभएको थिएँ यी हुनुहुन्छ हजुर भन्न होइन मामा भुटे तिहार बरु तपाईँ भोलि पर्सि निकाल्न थाल्नु न साह्रै लाँदैन एउटा कार्यक्रम बगर पनि हल समस्या भयो भनेर मैले झ्याल ढोकाएको थिएँ माफले कोडाबाट यो जबरजस्ती के बिरुली आएर आओस् के आउँछ आओस् परिवार बिहोला भन्ने हिसाबले मैले एउटा कार्यक्रम गर्नको लागि यति झ्याल ढोकाउनु चाहिँ अरू बाँकी प्रोसेस कुरा उहाँले के अरे भन्ने उहाँले अलिक भनिहाल्नुभयो मन्त्रालयहरूसँग भएको कुराहरू छ पैसा हाल्दै गर्दा हजुरहरू आफैले काम गरेर जाने पल्टाके हो नि त होइन नरर्दा यहीँ हुन्छ दाइ हो नि त म आफूले बजेट हालिदिएको कि हालेको बजेट सही तरिकाले काम गरिदिनु पऱ्यो कि हजुरहरूले अलिक मजा लाग्छ क्या बुझ्नु त्यही ठाउँमा सुन्नु त्यही ठाउँमा जाने पल्टेकै छ नि त अहिले पनि हुन्छ त्यही ठाउँमा जाने पल्टेको त ठिक छ त्यही पनि त्यसको लागि पनि हामीले केही घरलाई हजुरको घर पनि केही सपोर्ट गर्नुहोस् है जानेलाई उहाँहरूले वितरण गर्ने एउटा पालिकाले वितरण गर्ने कस्तो भयो भने ठ्याक्कै के बराबरी बराबरी भएको कारणले गर्दा पुग्दैन म कहिले काहीँ हाम्रो प्राविधिक भाइलाई भन्छु दाइ भ्याक्सिनै सिद्धियो भन्छ किन सिद्धियो त यार हाम्रो ठुलो ठुलो छ के अरे एरिया ठुलो छ जुन कृषक धेर छ भन्दा बराबर बाँड्छ दाइ बराबर जति आयो त्यो त लाउनै पऱ्यो मैले भएको सिद्धियो दाइ भन्छन् कतिपय अनि त्यहाँ कुना ठाउँ ठाउँबाट आइरहेको अवस्था त्यहाँ चाहिँ सुई पुग्यो के भ्याक्सिन पुग्यो हाम्रो किन पुगेन भने यहाँ भित्र ऊ पनि गाडी खाँदा गयो है पनि अलिकति त्यसरी नै पालिकाबाट चाहिँ एउटा लिने हुन्छ त्यसरी मिलाएर पठाइदिनु भने अझ उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई अब अरू मैले खासै त्यस्तो धेरै अझै कुराहरू गर्न थियो मलाई अब मैले अब खासै आज दाईको हतारले गर्दा नि होइन समग्र मैले भनिहालेँ यस तरिको बजेटको हिसाबमा हामी सिन्धु जिल्ला तप छौँ म यतिखेर यही मञ्चबाट पनि के भन्न चाहन्छु भने मेरो आदरणीय मेरो जुन नेता नै भनौँ हजुर अर्थमन्त्री कुन्दनराज काफ्लेलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु किनभने उहाँको मार्फतले गर्दा यतिसम्म बजेट ल्याउन म यसपालि सक्सेस भएको छु त्यसमा प्रदेश माननीय रामकुमार पाडीले पनि धेरै सहयोग थियो होइन यस्तो यहाँ खबरका कुराहरूमा खबर चाहिँ अलिक कम भयो कि भन्ने कतै कतैवटा कुरा आउँदै गर्दा हामीले यो सूचना आजभन्दा 9 दिन अगाडि दिनबाट पालिकाबाट गरिँदैछ त्यही हजुरको रेडियोबाट बजा बजेकै छ है र वडा कार्यालयबाट सूचना आजभन्दा 3 दिन अगाडि निकालिएकै छ र मैले पनि आफैले स्वयं पनि मैले दलीय हिसाब मैले पुर्याउने भनेको सबैजनालाई भन्दा पनि दलको प्रमुख मैले चारै दलको चारैजनालाई खबर गरेर फोन गरेकै हो मैले हाम्रो पवन के पवनलाई फोन गरेँ पवनजीलाई फोन गरेर होइन म त भ्याउँदिनँ म त काठमाडौँतिर छु भने त्यहाँबाट कसलाई बोलाउँछ भने तपाईँको विचार भने मैले डम्बरलाई त्यहाँबाट हाम्रो उसलाई लक्ष्मणजीलाई फोन गरेँ उहाँ आउनुहुन्छ जस्तै मातृका दाईलाई फोन गरेँ हाम्रो माधव बराल भन्ने हुस्किलाको एमालेको हुनुहुन्छ उहाँले पनि होइन फेरि अलि झिलाएर आउँछ तर म भ्याएसम्म आउँछु भने जस्तो भन्नुभयो झन् आज उहाँको घटना घट्नु घट्यो कि अरे उहाँ त्यो कारणले गर्दा नि धान गर्नु सक्छ र अस्तो विश्वनाथ बराल हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको जना यसपालि घन्टीको त अलिकति छुट्टै हुन्छ कि झ्यापै भट ल्याएर गाडा गुरु बनाएर आराम राख्नुहुन्छ कि भन्ने कुरो चाहिँ उहाँले होइन दाइ त त्यो त सब ठिक छ दाइ उहाँ बाहिर छु भन्नुभयो भनेपछि समग्र मैले हामीले फोन गरेको हो खबर गरेको हो अब उपस्थिति यस्तै भयो के भन्नु सक्नु भएन कामको व्यस्तता कारणले गर्दा पनि होला होइन त्यो कारणले गर्दा अब अरू मैले त्यस्तो केही कसै केही हजुरहरूलाई केही फेरि दिइहाल्नु पर्ने तुरुन्त सबै भन्नु होला सोध्नु होला होइन थोरै केही दिनुपर्छ भने दिइहाल्नु पर्ने होइन बजेटको लागि पनि म केही दिन पनि फेरि अब एउटा लिस्टिङ गरेर प्रदेश सरकारका हुन्छु दाई मुख्यमन्त्रीले बोलाउनु भएको छ केही लग जहाँ मन लाग्छ योभन्दा अगाडि 37 बजेट ल्याएर सक्छ भइहाल्थ्यो भने अझै पनि म 20 बजेट चाहिँ दामको साथ ल्याउँछु भने म टुक्कर गरेर हेर्छु म होइन 20 बजेट मेरो लागि त्यतिसम्म चाहिँ मलाई चाहिँ सहजीकरण गरिदिन्छु त्यहाँभन्दा बढी चाहिँ मैले यसलाई सबैभन्दा चाहिँ अलिक हटाएँ भन्ने खालको कुरा हुन्छ होइन त्योसम्म म आफूमा हिम्मत छ अब मसँग आउनु चाहिँ एउटाको बजेट 13 मिलाएर 1.5 लाख हालौँ ल अरू ठुलो बजेटले जानु मेरो फोकस के छ भने मेरो विशेष गरी बाटो खाने पानी विशेष बाटो खाने पानीलाई फोकस दिएको छु दाजु मैले अलिकति हाम्रो आवश्यक पनि कुरो देखियो सिँचाइमा सबै ठाउँमा हामीले काम भइरहेको छ है हाम्रो दिन तल स्वीकार यहाँ सबैजना
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर फोन नम्बर इमेल हजुरको रेडियो @gmail.com मा पनि तपाईले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हौस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
3: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाको श्री गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
5: त्यसो भए ध्यान दिएर सुन्ने।
6: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: हजुरको रेडियो।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेस संस्थापन इतरपक्षले नेता देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने, प्रवासमा रहेका नेपालीलाई नेपालमा नै लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, सूचना प्रविधिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड।
1: अहिले एआई त्यस्तै सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षको हरमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिया छ।
0: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाडौँका 5 स्थानमा बिक्री वितरण शुरू।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौं कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं।
0: भारी वर्षा र विपदका कारण 24 घण्टा यता 13 जना भन्दा बढ़ीको मृत्यु, 5 जना बेपत्ता। बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा 1-2 स्थानमा भारी वर्षा अब पश्चिम सर्ने।
3: सिन्धुपाल्चोकका अनि काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ।
0: र इण्डोनेसियामा शक्तिशाली भूकम्प, दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य छन्। नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँ संघको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू भएको हो। बिक्री केन्द्र अनुसार फरक फरक ब्राण्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं। त्यसले गर्दा अलिकति 5 ठाउँहरूमा भीड़भाड पनि अलिक बढ़्यो भन्ने देखिएको छ, नम्बर एक। अर्को यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गर्यौं। किर्तिपुरको राधा स्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधा स्वामीको अर्को, र टेकु स्थित यो आयल निगमकै उहाँहरूको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले 5 ठाउँबाट सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरूलाई सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौं।
5: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन्। विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत,
6: हाम्रो यो मनसुन सिजन शुरू भएपछि चाहिँ जुन अब असार 5 गतेबाट शुरू भएको थियो, अब त्यो दिनदेखि चाहिँ कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुन जाने विपद चाहिँ बाढी पहिरो चट्याङ र भारी वर्षालाई लिने गर्छौँ। त्यसबाट चाहिँ खेतमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ।
5: विपद प्रति कार्य तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 283 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,463 जना घाइते भएका छन् भने 5,709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढ़ी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिँडुल नगर्न मौसमविद सञ्जीव अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ भइरहेको छ। धेरै ठाउँ
5: भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना

0: अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका एक दुई ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ। र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ। त्यस कारणले आज रातिकै लागि पनि गण्डकी र गण्डकीदेखि पश्चिमतिरका भूभागहरूमा चाहिँ विशेष गरेर पहाड़ी भूभागमा चाहिँ एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर यो लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई पनि पहाड पनि ती भूभागहरूमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिएकोले सबैलाई चाहिँ मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन तर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल त्रिनिधिद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। कांग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको वृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोरिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ शहरमा आजबाट शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने देशमै रोजगारीको वातावरण सिर्जना गर्ने एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गर्नुभएको छ। नयाँ कानून बनाएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नुवाकोटको थान भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, अरू तीनजना घाइते भएका छन्। शिवपुरी गाउँपालिका साथ थाना भन्ज्याङको टोखा छहरे सड़क खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गुड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सड़कबाट तल खसेका हुन्। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका 7-8 की 54 वर्षीय कृष्णमाया प्रजापति डंगोर र रामेछापको खाँडा देवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी बम प्रहरी नायब परीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
2: साउन 30 गते अन्दाजी 8:30 बजेको समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ यसरी टोखा छहरे सड़क खण्डमा काठमाडौँबाट दुपचेश्वर जाँदै गरेको बस सड़क छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक बुढी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सड़कदेखि अन्दाजी 30-40 मिटर तल भीरमा खस्छ। बसमा सवार यात्रुहरू मध्ये 5 जना महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा वर्ष 54 की कृष्णमाया प्रजापति डंगोल, उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्षकी उदय माया छत्री, उहाँको घर चाहिँ रामेश्वर खाडा देवी गाउँपालिका वार्ड नम्बर 2 रहेको छ। अहिले अब बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। विशेष गरी 16 27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य

0: समस्या बढ्दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद संरचनात्मक गतिविधिमा संलग्नता गराउनु पर्ने धारणा राख्नुभयो।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षको हरमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिया छ। सो म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा, एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि पनि हामीले चाहिँ यो मेन्टल हेल्थलाई एकदम इभेन्टहरू नै पनि ट्राई गरेका थियौँ, प्रोग्राम्सहरू पनि हामी।
0: साझा खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेशन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ़िरहेको छ। स्थानीय समय अनुसार बिहान 5 बजे आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जन प्राकम्पहरू आइसकेको समाचार छ। इण्डोनेसियाको राष्ट्रिय प्राकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 जनाको स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढ़ाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबल फ्रान्चाइज लीगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढ़ाइएको छ। हालै खेलाड़ी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लीगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
2: सन्तोषी रावल तर बजार नपाउँदा किसान समस्यामा।
3: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
2: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्टसँगै साहित्य लेखनमा अभ्यास र प्रेरणाको महत्व शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलूले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली, गहुँ र जौको तुलनामा आलू खेतीबाट राम्रो आमदानी हुने अपेक्षाका साथ व्यावसायिक आलू खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
8: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू श्रीभावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, फोटपे लगायतका स्थान आलू उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलू खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलू उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। पाँच वर्षदेखि आलू खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द:
3: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्ष के अरे 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
8: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
3: यही साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरिएको हो। आलुमा भयो, बन्दामा भयो 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको हो। रेट पनि ठिक ठिकै थियो। फोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएकोसम्म मैले 1 रुपियाँ सहज खाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
8: यो वर्ष खोटपे, डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
9: यसपालि आलुको उत्पादन छिर्छिकै भयो। पोखरी क्षेत्र खोडिपे डाउँधुराबाट तराई गयो। कोल्ड स्टोर भयो, कुन थुना राम्रो सञ्चितले कि भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
8: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
10: कोल्ड स्टोर दुईटा छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडपेमा रहेछ, कोल्ड चेम्बर भन्ने। कानूनी प्रक्रिया नै जटिलता रहेछ कि सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले उजुरी दिनु पर्यो होइन कानूनी रूपमा त।
8: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, CIN, रेडियो सिगा सन्देश, सिरभावर।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शैक्षिक संस्थाले साहित्य लेखनको सिकाइमा दिन सक्ने योगदान:
11: देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेरीमा, तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्यता। विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो। 4 वर्षको बच्चालाई उसले कविता त भन्न लायक।
2: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिवार विशेष बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। साहित्य रचना सिर्जना र कलालाई प्रस्तुत गर्ने मंच तथा माध्यमहरू निकै महत्वपूर्ण हुन्छन्। साथै सर्जक लेखक तथा साहित्यकारहरूले जति बढ़ी प्रसिद्धि र प्रोत्साहन पायो त्यति नै उत्साहित भएर थप सृजनामा लाग्दछन्। साहित्यको विकासमा प्रोत्साहन र पुरस्कारको महत्वका बारेमा हामीले सिद्धेश्वरमान अक्षयलोक साहित्य केन्द्रका संरक्षक डाक्टर सावित्री श्रेष्ठसँग कुराकानी गरेका छौं।
11: नयाँ लेखकहरूलाई अथवा पुरानै पनि ठाउँ नै नपाएर कहाँ छापौं भन्ने स्थिति अलिकति पहिला त धेरै नै थियो नि त्यो। अहिले त मान्छेले सामाजिक सञ्जालमा भए पनि राखेर चित्त बुझाउने ठाउँ छ, पहिला त त्यो पनि थिएन होइन। हामी चाहिँ एउटा के पनि गर्छौँ भन्दाखेरि खोजी रत्नहरूको खोजी, त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि जसले समाज रूपान्तरणमा सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी ल्याउँछौँ।
2: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ हुन्छ त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
11: एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त। मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त। भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भने एउटा चाहिँ के भन्दाखेरि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि।
2: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
11: मेरो त छ नि दोस्रो परिवार। अब अलिकति यो चाहिँ प्राध्यापन क्षेत्रमा मैले त 19-20 कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो पेपर प्रेजेन्ट त्यो एउटा आयाम थियो होइन। त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको प्राध्यापन प्राज्ञिक जगत थियो नि। अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न भएको छ, क्लास कम लियो होइन, तर चाहिँ यतापट्टि भन्दाखेरि यो छुट्टै रहेछ कि। शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्। अब तर होइन एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन।
2: शिक्षित भएर भएन, चेतनशील हुनु पर्यो। चेतनशील बन्नको लागि चाहिँ साहित्यले कस्तो महत्वमा भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउन फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
11: धेरै जसो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन, उहाँलाई पनि केले बिचाएको छ भन्दा कि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु। त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्याएपछि लेख्ने हो नि मान्छे, अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि, अनि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन वास्तवमा एउटा कविता सुनाइरहन्छ, एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहन्छ, त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन। त्यो कसलाई पर्छ त भन्दा कि चेतनशील, कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ। अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन, त्यो साहित्य समाज यो के पनि छैन, म गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन। राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन। सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन यो चाहिँ के भने कि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा। हामीले के को लागि गरिरहेको त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि।
2: हजुर, एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो, अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ, त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न।
11: अब हेर्नुहोस् है, विभेद त जहाँ पनि छ संसारमा, थाहा पाएको मैले चाहिँ यही हो, विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भने कि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन, त्यो सबैतिर एउटै विभेद होइन, तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ, एउटा दुईवटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन। अब यहीँ पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन, त्यो महिलाभन्दा पुरुषै धेरै हो उहाँहरूको। अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन, उहाँले बाउका बढ्दा मौका पायो, महिलाले पाएनन् यहाँ त्यहाँ, मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ, त्यो सामाजिक परिवेशको कुरा छ नि हो कि होइन। तपाईँले मौका पाउनुभयो मैले पाइनँ भने अब त्यो तपाईँलाई दोष दिने कुरा त होइन, मैले नपाएकोमा पनि मलाई दोष दिने कुरा होइन, त्यो सामाजिक परिवेश होइन राजनीतिक होइन अवधारणाले गर्ने कामहरू हो। अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन, अनि त्यो नगरेकोलाई नगरेको भन्न त मिल्दैन होइन.
2: अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ काव्यका किनारा होइन,
11: काव्यका दुई किनारा कथा र कविता
2: होइन,
11: यो चाहिँ काव्य संग्रह हो. कथा संग्रह भन्दा नि काव्य संग्रह, किनभने यसमा एकातर्फबाट चाहिँ कथा छ होइन, अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ. त्यो कथा र कविता छुट्टी छुट्टै होइन. जस्तै एउटा कथा छ नानी मैया होइन, त्यो नानी मैया नै कविता पनि छ कि. नानी मैयाको जीवनमा होइन के गर्थ्यो त्यो कथामा छ, अनि नानी मैयाको जीवनमा के गर्थ्यो त्यो कवितामा पनि छ. त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा संग्रह.
2: तपाईँले लेख्नुभएको असाधारणको कविता संग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न.
11: याद चाहिँ नहुने मैले अर्कै देख्दा देख्दै शिखर उज्यालो, देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेरीमा, तन सौन्जेल बन्नै पर्छ जीवनको हो लक्षदा. मैले यति नै सुनाएँ यहाँलाई.
2: अनि यो अहिले नयाँ पिढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन, अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्वको बारेमा जानकारी गराउनको लागि, एउटा त अभिभावकको नि भूमिका भयो, विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ, के दिनु पर्ला?
11: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो. 4 बच्चालाई उसले कविता त भन्न लाग्यो, त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 पनि फर्स्टै मै फर्स्ट हुन्थेँ कवितामा पनि, तर त्यसरी बानकी पुरा भने जस्तो मलाई चाहिँ लाग्दैन. अहिलेको जेनेरेसन त्यसरी गइरहेको पनि स्कुलहरूको मेन छ नि त, त्यसमा
2: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
11: त्यसमा छ. अब त्यो मात्रै होइन, चित्रकला म्युजिकहरू होइन, यो जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ, त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन, त्यो चाहिँ मान्छे बनाइरहेको छ.
2: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री शुरू गरेको छ. प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 13 मृत्यु भएको छ. नेपाली कांग्रेस संस्थापन इतरपक्षले देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ. अर्थमन्त्री सोनी मुवागले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ. र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि दितालाई धन्यवाद. भोलि साउन 31 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: रेडियो रात को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145775, 98146906, 98064178।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 कार्यालय सुकाजोर रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बासेश्वर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: पहाडको काखमा छ सुन्दर हिमाल पहाड, हजुर।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको छ।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
6: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ टमाटर ल्याएर वजन गर्ने, मेरो काम त के किसानमुखी बजेट ल्याउनु पर्दैन देश्ने, किसान उभर नलाग्यो भने देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, संखुवा सभा रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिद्रो नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्याधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा शहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ। धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू, त्यसै गरी केही चुनौती पनि हुन सक्छन् किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आँखाले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ। यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी केन्द्रित
9: भएर छलफल गर्ने प्रयास पनि गरेका छौं। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशक भन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रालीका प्रबन्ध निर्देशक मित्रमणि बराल विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुनुहुन्छ। रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ। अन्यहरूलाई सिकाउने काम पनि गर्नुभएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाफ गर्दैछौ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुनुहुन्छ पछिल्लो समयमा मित्रमणि बराल, नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ। करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ, विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी ढिला नगरी उहाँलाई स्वागत गरिरहेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
10: धन्यवाद।
9: आराम हुनुहुन्छ? अहिले के केमा व्यस्त हुनुहुन्छ?
10: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छ। यो डिजिटल मार्केटिङ भनौँ, यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन, यस विषयमा चाहिँ अनुसन्धानको कार्यक्रमहरू नै गरिरहेका छौँ।
9: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई, बीचबीचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो, भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्ता जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है
10: अहिले एकदमै यो
9: यहाँहरूले पहिले आकलन गर्नुभएको थियो कि यो कुरा चाहिँ
10: यस्तो हो यो 2000 दशक भनौँ न यो 20 शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेको त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन अब सुरुवातदेखि नै हामीले हेरौँ होइन हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन त्यसरी आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो। अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ कि अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो। अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ।
9: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ। अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन्, अलिअलि ट्रायल भएका छन्, डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ। जस्तो ड्रोनको कुरा, रोबोटले बाली रोप्ने, मल हाल्ने, फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ, नेपालमा पनि सुरुवात भएको छ। धेरै प्रकारका मेसिनहरू पनि आएका छन्। प्रयोग र यसको लागत मूल्य अलिक महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई र उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ, किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन्, यो कुरामा बुझ्न भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ। जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी जोड्न सकिन्छ?
10: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हात हातमा पुगिरहेको छ, घर घरमा पुगेको छ होइन। अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त, पुगेर खेर गयो भनेर होइन। तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ अथवा सोसियल मिडियाको प्रयोगले भनौँ अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो, त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या, जसले गर्दाखेरि चाहिँ जुन उत्पादकको उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके। यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन। अब यो त एउटा उदाहरण भयो, सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन। अब त्यस्ता रैथाने उत्पादनहरू तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन। अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई।
9: बराजी यहाँले भनिराख्दा हामीलाई अलिक बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो, आज साँच्चै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले। तर यससँगै केही व्यतिथिका कुराहरू, केही अन्यलका कुराहरू, एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दैछ कि यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि केही मात्रामा चाहिँ त्यो गुनासो सुनिन्छ कि। अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ?
10: अब कस्तो भने कुनै पनि
11: विषय उठिराखेको छ कि अहिले
10: चाहिँ कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन
11: हुन्छ नि
10: अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो प्रयोग गर्दै गएपछि यसको समस्याहरू पनि थाहा हुन्छ होइन सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ जस्तो भनौँ अहिले ब्लक चेन प्रविधिको कुरा आउँछ होइन जुन ब्लक चेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन स्याउ चाहिँ जुम्लाको कुन थाममा फलेको हो अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ विषारी युग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या अझ अनि त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो यो सबै इन्फर्मेसन पाउँछ भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियौँ अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन
11: खुल्ला नाका
10: यस्तो समस्या कुरा आउँछ यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल जाँदै हल हुँदै जान्छ यो प्रयोग पनि धेरै भइरहेछ जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लाटफर्म एग्री टेनेक्स भन्ने होइन त्यसले गर्दा तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन् अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन् अब हामीले भनेको पनि त्यही बाटोमा छौँ पक्कै पनि यस्ता समस्याहरू चाहिँ समाधान हुन्छ
11: सुरुवात भएको छ
10: हो
11: उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ तर अहिले अन्यल पनि देखिन्छ कि जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है
10: सकिन्छ अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरै अवस्था छ होइन यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने त्यस्ता प्रविधिहरू पनि आउँदैछ ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान हुनेछ
11: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ
10: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन त्यो सिड्सको क्वालिटी कस्तो हो होइन त्यसले चाहिँ कति चाहिँ उत्पादकता दिन उमार शक्ति कति छ होइन यो त हामीले ऱ्यान्डमली रोपेको हुन्छ कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन उनीहरू त ठुलो घाटामा जान्छ होइन अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी जुन आर्टिफिसियल इन्टेलिजेन्स हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन सँगसँगै अब मौसमको कुराहरू मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला त्यहाँनिर अब
11: ग्यापिङ चाहिँ भयो
10: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला तर थाहा त इन्फर्मेसन त आयो नि अझ त्योभन्दा पनि डिजिटल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म
11: अथवा सावधानका कुरा
10: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन अब अटोमेसनको कुराहरू जस्तो भनौँ रोप्दाखेरि अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्ता खालको चाहिँ प्रयोग भइरहेको छ होइन अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्नु
11: प्रविधिहरू धेरै आएका छन् मैले अगाडि पनि भनेको थिएँ कति ट्रायलको रूपमा छन् कतिपय पनि भएका छन्। कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन्। मेकानाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फर्को मारेको अवस्था देखिन्छ। यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ। हामी यतातिरको विषयमा नजाउँ, हामी सम्बन्धित निकायहरूसँग यो विषयमा पटपटक कुरा पनि गरेका छौँ। अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो परिशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि। अनि अर्को चाहिँ विश्वासी र ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि, त त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है।
10: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो। त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन। यसले गर्दाखेरि पनि अब फरक सिकाउँछ सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ।
11: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि पर्याप्त पनि गरिराख्नु भएको छ। उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले?
10: अहिले जागरण भन्दा
11: अलिअलि सुरुवात मात्रै भएको,
10: सुरुवात भएको छ, निराशा नै छ धेरै होइन। मलाई चाहिँ त्यो देख्छु अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन। तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ। तर अलिकति यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन, एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन। तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ। तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेको छौँ कि होइन।
11: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15 18 प्रोडक्टहरू 15 प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारिमा कारोबार गरेका छन्। अब निर्यात भएको छ कि, मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले। यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको, अब म ठ्याक्कै यो 15 चाहिँ 15 बढी कारोबार भएको मैले सठिकमा मात्रै भने, यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विशिष्टकृत उत्पादन भए भने अथवा हाम्रा निर्यातजन्य बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भयो भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत लिन सकिने आधार त अझै बढ्ने पनि भयो नि है। बजार त फ्राकिलो बनाउन त सकिन्छ नि है।
10: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्व बढाउन पनि सक्यौँ होइन। र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन, अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउला होइन, अमेजनको कुराहरू आउला, त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सकिन्छ उत्पादनहरू। त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसका महत्त्वहरू के के हुन सक्छ, जस्तो हाम्रो हिमाली भेगमा भएका चिजहरूको चाहिँ छुट्टै महत्त्वहरू होला नि त होइन। यसका वैज्ञानिक आधारहरू होला होइन, यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू, यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासम्म पुर्याउन सक्छ,
11: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ।
10: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य,
11: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु, यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि, यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ। लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी चाहिँ साँच्चीको मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि। अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस्, हामी यहाँहरूसँग सहकारी गर्न तयार पनि छौँ।
10: धन्यवाद असनजी, यो चाहिँ एकदमै राम्रो, धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ होइन। यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ।
11: हामी कुराकानी अन्तिम खण्डमा छौँ, अब अलिकति बाँकी कुराकानी हामी कुनै श्रृङ्खलामा कुराकानी गरौँला, किनकि यो विषयलाई हामीले फरक उठाउनु पनि आवश्यक छ। अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छ नि, अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन्, इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू, अब स्याउका कुराहरू, सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि, जागरण चाहिँ देखिन्छ कि, उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है।
10: एकदमै यो चाहिँ एउटा जीएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसार पनि 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन. अब यसको प्रयोगकै कारणले हुन सक्छ होइन, उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नु भएको छ. अघि पशुको कुराहरू गर्नुभयो, पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन. अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त. यो चाहिँ एकदमै राम्रो कुरा हो.
11: एउटा चोपाड भयो, अर्को चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढाउन सकिने जस्तो सम्भावना देखियो कि.
10: हो एकदमै जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ, कृषि क्षेत्रमा चाहिँ त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि, अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ. अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अलिक मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा
11: नदिएको
10: हो कि होइन, अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
11: नजर नपुग्यो कि
10: हो कि होइन. अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ.
11: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई बिक्री गर्नेहरूलाई एउटा सुझाव, जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त मूल्यका कुरा त फरक पर्ने कुरा हो. त्यसमा चाहिँ ठ्याक्कै यो यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो, अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनु पर्यो, मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो. एउटा विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास पनि दिलाउन चाहिँ सक्नु पर्यो है.
10: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो. अब
11: यो चाहिँ आवश्यक
10: हाम्रो उपभोक्ताले के कुरा खोजिरहेका छन्, यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने, तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त. नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने, बिचमा चाहिँ अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टी त्यहाँ भए पछाडि मार्जिन त अभियसली पनि बिचको पक्षले पनि लिन्छ, त्यसले गर्दाखेरि तपाईँको एउटा प्रफिट त लस हुने भयो. अब यसमा पनि अलिकति कामहरू हुन चाहिँ आवश्यक छ जस्तो लाग्छ होइन. यसमा सचेतनाको कुराहरू भनौँ अथवा यसमा चाहिँ पक्कै पनि समस्या चाहिँ छ.
11: तर किसानलाई सिधा उपभोक्तासँग जोड्ने आधार चाहिँ डिजिटल प्लेटफर्म बन्दैछ पछिल्लो समय,
10: त्यो पक्कै पनि बन्दैछ. र किसानहरूमा पनि यो सचेतना चाहिँ अहिले कम होला, तर यो बढ्ने नै वाला छ
11: कालान्तरमा, यसको दिगो पनि हुन्छ. अन्तिम खण्डमा छौँ, जस्तो अब चाहिँ सरकारले चाहिँ के चाहिँ गरिदियो भने डिजिटल प्लेटफर्म यो मार्केटलाई चाहिँ किसान र उपभोक्तासँग जोड्न सक्छ अथवा चाहिँ यसलाई दिगो गराउन चाहिँ सरकारले कहाँनिर चाहिँ के चाहिँ फेसिलिटी गर्न पर्यो.
10: अब सरकारले भनेको चाहिँ जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन, अब यो कृषिको कारणले उत्पादकता 20% वृद्धि हुन्छ, अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन. अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ, जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन. अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ, के भन्छ आयात बढिरहेको छ होइन. अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो,
11: उत्पादनमा फोकस गर्नु
10: हुनु पर्यो, र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन, हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरीहरू हुन सक्ला होइन, त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन, अथवा विभिन्न विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा चाहिँ कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन, अब प्रिसिजनल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
11: परिभाषित गर्दै लानु
10: हो.
11: भनेपछि समय सकिसकेको छ, हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार, लिङ्केज गर्न सकिने आधार चाहिँ छ,
10: पक्कै पनि
11: यही रहन्छ है.
10: हजुर हजुर
11: हुन्छ बराजी, हामीले समय दिनुभयो, हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ. कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ. नमस्कार.
10: हस् नमस्ते. यहाँलाई पनि
11: हुन्छ अहिले दिइरहेको छौँ. हजुर, हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेषतः डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादनहरूलाई सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँ नै चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतका विषय हामी कुराकानी गर्दै थियौँ। हामीसँग करिब करिब डेढ दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएको, डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो, नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो। हामी उहाँसँग छलफल गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने, अन्यहरू रहे भने हामी सिधा यहाँहरूका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि बयानबी गर्छौँ। यहाँहरूले 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका कुराहरूलाई हामी तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी निकाय मार्फत समाधानको निकासमा प्रतिबद्ध नै हुन्छ भन्दै असीम साप यहाँहरूको मार्फत बिराख्ने अनुमति माग्छु।
12: गैराम नेपालको मध्य पहाड़ भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत, उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक, सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगिल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ, जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि विस्तृत रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्त्वहरूले कब्जियत, झाडा पखाला र आन्द्र सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।
13: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
14: आर्थिक वर्ष 2083
12: बोक्रा समूहका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको

0: सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभार्थीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभार्थीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभार्थीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभार्थीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभार्थीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभार्थीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभार्थीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभार्थीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभार्थीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभार्थीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी

0: गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: नरजदै
1: आज हिरुनको हो
2: तलाई थाहा हैन अस्मिता जुरेली
1: जुरेली जुरेली त माथि उड्नु पर्ने हैन र
2: ताको उड्ने र नाच्ने हो
1: ए नाच्ने जुरेली कस्तो छिन्
2: बवाल छ कि बवाल छ कस्तो ढल छ
1: पक्का ओहो आज नाच्ने जुरेली रेसिन हिरोइन मजा आउँछ रमाइलो हुन्छ आज ल ए साथी

को घम्मा परे झै चढ्कने ओय ओय ओय जे मौसममा क्या मुटु धड्कने सरको घम्मा परे

0: हजुर भन्नु न,
1: तिम्रो नामहरू पनि के छ कि तिमीलाई सबैले स्पोर्ट बोय भनेर बोलाउँछन्?
2: सबैले मायाले मलाई काजी भन्छ।
1: वाओ, नाइस नेम।
2: काजी सर, नाम याद गर्दैन।
1: काजी सुन न,
0: हजुर भन्नु न,
1: मेरो लागि एक कप चिया ल्याइदिनु न ल।
0: चिया न चिया भोलि जान्छु म अस्ट्रेलिया, यहाँ बसेर कामै भएन।
3: सर आजको बजेट 5 लाख भएछ।
4: 5 लाख? अरू बाँकी भोलि मिलाउला, यति चाहिँ राख्दै गर, यता उता मिलाऊ न। ल म फोन गर्छु है, म फोन गर्छु है।
5: मेरो भन्दै अधिकार जमाउँदै

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिङको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692 98
7: चन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्नी, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेश नै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: आम्मा मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765 72 69 36, 9817 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410143 98630423422।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ। पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
3: हजुरको रेडियो।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.8 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री वितरण शुरू गरे पनि सहजै ग्यास नपाएको उपभोक्ताले गुनासो गरेका छन्। खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा शनिबारदेखि 5 स्थानमा ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको। टेकु स्थित नेपाल आयल निगम परिसर, चाबेली स्थित यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरा स्थित राधास्वामी परिसर तथा बबरमहल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्नुभएको छ। चीनको ग्वान्झाओ शहरमा आजदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको निर्वाचनमा बेहोरीको पराजयपछि पहिलो पटक गृह जिल्ला झापा पुग्नु भएको छ। अध्यक्ष ओलीलाई आज झापाको चन्द्रगढ़ी विमानस्थलमा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका छन्। उहाँ राजनैतिक तथा सांगठनिक कार्यक्रममा सहभागी हुन झापा पुग्नु भएको हो। बागमती प्रदेश सरकारको लगानीमा सिन्धुली जिल्लामा सञ्चालन भइरहेका आधा दर्जन भन्दा बढ़ी पूर्वाधार आयोजना रुग्न अवस्थामा पुगेको छन्। सड़क, पुल, खानेपानी तथा भवन निर्माणसँग सम्बन्धित आयोजना लामो समयदेखि अपेक्षित गतिमा अघि बढ़न नसक्दा स्थानीय नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि जिल्लामा सञ्चालित कतिपय महत्वपूर्ण योजना अधूरै छन्। भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका 5 को गुण डाँडा बस्ने 33 वर्षीय मोहन तामाङ भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। उनको घरमा भरुवा बन्दुक रहेको गुप्त सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरुमेश्वरबाट प्रहरी टोली खटिएको थियो। खानतलासीका क्रममा तामाङको घरमा लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रवीण निरीक्षक शेखर कुमार शाहले जानकारी दिनुभएको छ। नुवाकोटको थाना भन्ज्याङमा बस र विद्युतीय गाड़ी दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान नुवाकोट शिवपुरी 7 थाना भन्ज्याङको टोखा 6 सड़क खण्डमा रोकिराखेको बस अचानक गुडेर ईभीमा ठोकिएर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको। मृत्यु हुनेमा काभ्रे फलाञ्चोक बनेपा 8 का 54 वर्षीय कृष्ण माया प्रजापति डंगोल र रामेछापको खानदेवी 2 वर्षमा 65 वर्षीय उदय माया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीले जानकारी दिनुभएको छ। दुर्घटनामा 3 जना घाइते भएका छन्। घाइते हुनेमा लालबन्दी 9 घर भई हाल काठमाडौँ कानघरी बस्ने 25 वर्षीय सुजता पोखरेल, काभ्रेको बनेपा 10 बस्ने 42 वर्षीय शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ 6 घर भई हाल काठमाडौँ कानघरी बस्ने 60 वर्षीय ज्ञानु श्रेष्ठ घाइते भएका हुन्।

राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसाय दुर्गा प्रसाईको घरमा प्रहरी परिचालन गरिएको छ। प्रसाई लघुवित्त तथा सहकारी पीड़ितहरूको आन्दोलनमा सहभागी हुने सूचनाका आधारमा नेपाल प्रहरीले रोकेको छ। शनिबार लघुवित्त पीड़ितहरूले ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय बाहिर प्रदर्शन गरिरहेका छन्। मेडिकल व्यवसाय प्रसाई पनि उनीहरूको प्रदर्शनमा सहभागी हुने तय गरिएको थियो। शनिबार मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ। बागमती प्रदेशका पनि विभिन्न क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। दिउँसो तीन बजेको मापन अनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको बोल्डे ढुङ्गे र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको र त्यहाँ थप वर्षाको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। र रोल्पाको थबाङमा गएको बुधबार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सरूमा रानी गाउँपालिका दुईमा रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका पाँच कोटल बाह्रका 80 वर्षीय अजम बर्पुन मगरको भएको पुष्टि भएको। यससँगै थबाङ पहिरोमा परेका 13 मध्ये 12 जनाको शव फेला परिसकेको छ भने 9 वर्षीय असिमपुन मगर अझै बेपत्ता छन्। पहिरोमा घाइते भएका 2 जनाको बुटलमा उपचार भइरहेको छ। बुधबारले दुसैत खसेको विनाश कारी पहिरोले कोटल 12 गाउँका 13 वटा संरचना पूर्ण रूपमा नष्ट गरेको थियो। यस्तै रोल्पाकै सुनसाहारी गाउँपालिकामा गएको बिहिबार गएको पहिरोमा 4 जनाको ज्यान गएको थियो। रोल्पामा पहिरोमा परेर 2 दिनमै 16 जनाको ज्यान गएको छ भने 1 जना हराइरहेका छन्। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्व समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुर को रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम आसामा सोहोरीको पर्खामा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको ढुकढुकी अनि सुख दुःखको साथी श्रीराज महत आज पनि उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सात दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ। तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्छौ भने तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्छौ। सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। रातको समय छ, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, पेट चिन्ता लागेको छ होला, त्यो लागेको थकाइ पेट चिन्ता व्यथाहरूलाई बोलाउने कोसिस गर्छु। सुनेर साथ दिनुहोस् ल पनि हुन चाहे, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् ल पनि हुन चाहन्छ। धेरै धेरै साथीहरूको माझमा पुर्याउनु छ कि कार्यक्रमलाई, होइन सो कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् पनि हुन चाहन्छु, ताकि अन्य साथीभाइ आफन्तले पनि सुन्न पाउन्, होइन। ओके, यति बेला विदेशमा रहेर काम गर्दै सुन्दै हुनुहुन्छ होला, अथवा कोठामा रुममा काम ड्युटी सकेर होइन सुन्दै हुनुहुन्छ होला कोठामा आएर, अथवा भनौँ न खाना बनाउँदै हुनुहुन्छ होला, यता स्वदेश नै हुनुहुने श्रोताहरू पनि यति बेला ड्युटीमा हुनुहुन्छ होला, नाइट ड्युटीमा खाना बनाउँदै हुनुहुन्छ होला, आराम गर्दै हुनुहुन्छ होला खाना खाइवरी, होइन जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। के कस्तो लाग्छ भनिदिनुहोस् ल, सोही अनुसार हामी चल्नुपर्ने हुन्छ कि, नराम्रो लागिरहेको छ मैले जबरजस्ती खेलिरहेको छु भने राम्रो लाग्दैन, त्यो वास्तविक सरसल्लाह सुझावहरू पनि हुनु पर्यो नि, आउनु पर्यो नि, होइन र भन्न चाहे ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँ फटाफट म्यासेज पठाउँदै गर्नुहोला, कोही कसैलाई मिस गरिराख्नु भएको छ भने पनि सन्देश लेख्नुहोस् भन्न चाहे, मिस गरिराखेको छ है भनेर म वाचन गर्नेछु ल पनि भन्न चाहे। अनि साथमा अब रमाइला रमाइला बाकाहरू त छँदैछन्, मिठा रमाइलो कुराकानी गर्दै गर्दै अगाडि बढौँला नि, के छ र होइन, दुई दिनको जिन्दगी रमाइलो गर्नुपर्छ भन्छन्। ओके, त्यति बेला ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छु। एउटा मनपर्ने गीत छ, पुरानो, अब काठे भाकाहरू साह्रै मनपर्छन् होइन, तपाईँको माझमा एउटा गीत राख्छु, त्यसपछि म आउँछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु क्यारामरी ब्युटिफुल नवराज गोरासैनी मिना परसाईको सुमधुर आवाजमा रहेको गीत छ, लाई संगीत नवराज गोरासैनी विदुर गोरासैनीको रहेको छ होइन शब्दलाई, यति बेला यो गीत राख्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिँदै गर्नुहोला है त।

0: Ramri beautiful. नवराज गराशन यानी मीना फरसाई को सुमधुर आवाज मैं गीत तपाई को माज में राखेर कार्यक्रम को शुरूआत करी सकेको छु। आवाज में मश्री राज में छु, साथ में तपाई हुनुहुन्छ। त्यति बेला देश तथा विदेश में रहकर विभिन्न मध्यम सुन्दै हुनुहुन्छ भन्ने आशा छ। रात को समय 10:23 गईसकेको छ। कहाँ हुनुहुन्छ, के गर्दिनुहुन्छ, कुन कुन मध्यम सुन्दै हुनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ। प्राप्त म्यासेजहरूलाई पनि वाचन गर्नेछु पनि भन्न चाहे भने लेख रचनाहरू केही छन् लेख्नु भएको पनि पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने प्रयास म गर्नेछु पनि भन्न चाहे। कुनै लोकदोहोरी वाका सुन्न मन छ भने भन्नुहोस् ल, हामी राख्नेछौँ पनि भन्न चाहन्छु। त्यस्तै गरेर कोही कसैलाई यति बेला मिस गरिराख्नु भएको छ भने पनि भन्नुहोस् ल, म म्यासेज वाचन गरेर उहाँ माझ पुर्याउने कोसिस गर्छु। यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ, सुना कन्दुङ्गा हुनुहुन्छ। सेवारो नमस्कार, शुभरात्रि आर्ज सुरुराज महस हजुर, सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टुट सम्झना छ। बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु आज पनि एकछिन ल। श्री सर्वानन्द हुन्छ, अप्सरा खड्का, सबिना कन्दुङमा, अन्जिता ठकुरी, अप्सरा बस्नेत, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत्या मुजरेल, त्यस्तै गरेर देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, घायल बिरमान, हिम्मत खड्की, समीर सहयोग, अन्जान थुलुङ, विशेष जिमे, कल्पना साम्पाङ, कोमलमुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, हिरा बहादुर लगाई, वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ सोनाजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। श्रीधर हुनुहुन्छ पौडेल इन्डियाबाट, यति बेला हेर्दै हुनुहुन्छ पनि सुन्दै हुनुहुन्छ भने साथमा नेपाल घर अर्घ खाँची हो भन्नुहुन्छ, सम्झना सबैमा आए भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हिराबहादुर लगाइजी हुनुहुन्छ बुटलबाट, हेर्दैछ है मौसम हल्का सिमसिम पानी पर्दैछ भन्नुहुन्छ, सिमसिम पानीमा जल्ने बेमान गर्छ के जिन्दगानीमा, होइन झापाले हिरो राज कालीकोटे हुनुहुन्छ, बिर्तामोड झापा घर भयो, अहिले चाहिँ UAEबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे।
1: ड्राइभर दाइ मन पर्यो मलाई, लैजाउन पोखरा घुम्नलाई,
0: त्यस्तो प्याकुली गीता हुनुहुन्छ इलामबाट, चन्द्र लिम्बूलाई शुभरात्रि, अनि अन्य साथीलाई पनि साथीहरूलाई पनि शुभरात्रि शुभ सपानी भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हिराबहादुर लगाई हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। मिनु लम्तरी मगर हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ। भने अस्मिता बान्तव राई हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। डम्बर ढुङ्गेल हुनुहुन्छ, मन्थली कठोजोर घर भई हाल चाहिँ दिल्लीबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। दादा के छ खबर भन्नुहुन्छ, ठिक छ राम्रो छ। शोभा थापा, रोली राई, सुमित यता सुनार किरात, सम्झना नेवा खड्के, तिम्रो कान्छे तिम्रो दिलको राजा, निरोज कार्की, सन्तोष छेत्री, उमिसा थापा, मम्मी बाबा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रमन मक्तान तामाङ हुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। अनिसा केसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। दिपिका पूर्व छाने मगर हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। म्यासेजहरू प्राप्त भइरहेका छन्, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु पनि भन्न चाहे। हिराबहादुरजी हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु ल, पनि भन्न चाहे। म्यासेजहरू पनि पठाइदिनु भएकोमा विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई, श्रीधर हुनुहुन्छ, नमस्ते हजुर भन्नुहुन्छ, नमस्ते नमस्ते हजुर। यति बेला म गीततर्फ लागौ, मनिता थापा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु ल भन्नुहुन्छ रामेछाप दिदेउरालीबाट, मनिता थापा मगर हो, सम्झना सबैमा शुभरात्रि है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला एउटा गीत राख्न चाहन्छु तपाईँको माझमा, झ्यानझ्याल मेरो पञ्चेबाजा पो के अरे है, त्यो त साँच्ची झन्डै मैले पञ्चेबाजा, अब हुन त पञ्चेबाजा राख्न चाहिँ मन थियो, अब अलि अलि मिलेन जस्तो लाग्यो। अब बिस्तारो बिस्तारो ठिक छ, गीतहरू पनि राख्नु पर्ने हुन्छ होइन। सो अब ठिकै छ, राख्दै गरौँला। यति बेला चाहिँ पञ्चबाजा नराख्ने भइसकेपछि त अब मैले एउटा गैरी खेतामा त्यो पनि के राख्नु होइन। ठिकै छ, अब तपाईँको माझमा राख्न चाहन्छु हाम्रो सर हुनुहुन्छ रामदिपी मगर सर, रामी छाप, रामी छापेली गायक हुनुहुन्छ होइन। उहाँको मिठो गीत छ घरबारीमा, होइन हो साँच्ची अम्बा फुलेको घरबारीमा अम्बा फुलेको, म त बिर्सिरहेँ। यति बेला उहाँको आवाजमा गीत राख्न चाहन्छु, मलाई साह्रै मनपर्ने गीत छ घरबारीमा अम्बा फुलेको। यसमा आवाज दिनुभएको छ रामबिपी मगर, शिशिर लामा, अर्चना सङ्तानको आवाज रहेको छ भने शब्द देवेन्द्र लामी छाने, लय दीपक सागर तिवारीको रहेको छ। यति बेला राख्न चाहन्छु ल, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला।

Gerverim da pulek rambi pimagar hani testekarera artana sintan testekarera sisirlama kasuma dura vasna jeta paika masna nakaram ro saramailo cha kathe bagaru man parsan malai prize sunne garcha sabai man parsa man parna da tai pani bishesh garu kathe gidaru sunne garcha bani cha malai man parsa so man mamile bhanne garnu hunthyo ke के भन्दाखेरिमा भान्सेले आफूलाई जो मनपर्छ जुन तरकारीहरू जे चिज खान मनपर्छ नि खाउँ खाउँ जस्तो लागेको छ भने नि त्यो चिज बनाउँछ अरे क्या भान्सेले के कस्तो हो कि होइन होइन आज भान्से कोही हुनुहुन्छ भने उहाँहरूलाई जुन चिज खान मन लागेको छ त्यही मात्र भनौँ न बनाउनुहुन्छ अरे आफूलाई मन परेको चिज चाहिँ मलाई आज यो खान मन लागेको छ भनिसकेपछि अब भान्सा त आफै भइयो भनिसकेपछि आफैले तयार गर्ने त हो नि होइन अरे त्यो अरे भन्दैन हुन्थ्यो मलाई आज काठे लोकदोरी भाकाहरू सुन्न मन लाग्यो सो अब प्रस्तुत आफै भइसकेपछि राखौँ भन्ने जस्तो सोच आयो राखेँ ल पनि भन्न चाह्यो मम्मीले भन्नुहुन्थ्यो कि अनि होइन यो त मिठो हुन्न होला भनिन्छ नि ए अब मिठो मानेर खा बाबु होइन आज मलाई यो खान मन लागेको थियो त्यस्तो महसुस गर्नुभएको छ अनि मम्मीले पछि भन्नुहुन्थ्यो भान्सेको रुचि अनुसार हुन्छ खाना कहिलेकाहीँ भनेर कहिलेकाहीँ भान्सेलाई जे मन लाग्छ त्यो अब होइन सोधी खोजी गऱ्यो भने त एउटाले एउटा भन्छ अर्को अर्को भन्छ यसो खानुपर्छ आज यसो पकाउनुपर्छ भन्नुहुन्छ सो आफ्नै आफूलाई खान मन लागेको चिज बनायो भने त होइन र त्यही भएर भन्दै हुनुहुन्थ्यो मम्मीले अब त्यतातिर नजाउँ म्यासेजतर्फ लाग्न चाहन्छु भन्नुहुन्थ्यो भान्सेको रुचि अनुसार हुन्छ खाना कहिलेकाहीँ भनेर कहिलेकाहीँ भान्सेलाई जे मन लाग्छ त्यो अब होइन सोधी खोजी गऱ्यो भने त एउटाले एउटा

त म्यासेजहरू वाचन गर्न चाहन्छु, कम बोल्न चाहन्छु, फेरि है कम बोल्नु कि जस्तो पनि लागिरहेछ, रातको समय छ, धेरै नबोलिकन कम बोलेर कार्यक्रम चलाउनुपर्छ जस्तो लागिरहेछ। किन भन्दाखेरिमा चाहिँ अब भनौँला कुनै बेला त्यो पनि लेख रचनाहरू अनि म्यासेजहरू भयो भने ठिकै छ। यति बेला म म्यासेजतर्फ नै लाग्न चाहन्छु, मलाई म्यासेज पठाइराख्नु भएको छ यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ। क्षेत्री आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, रामेछ खुलासीबाट सम्झना सबैमा, मिसिवाल भन्नुहुन्छ, ललिता जिओसी आकृति आइडिरहेको छ है भन्नुहुन्छ, हेलो हजुर स्वागत छ कार्यक्रममा। हिक्मत साह हुनुहुन्छ, धेरै पछि आउनुभयो हिक्मतजी, किनभने माया मार्नु भएको थियो, एकासी कहाँबाट याद आयो हाम्रो, सुन्दैछु भन्नुहुन्छ, कार्यक्रम धेरै दिनपछि आइयो, सुबसा पनि नमस्कार सर, सन्चय हुनुहुन्छ हजुरको रेडियो परिवार, म हिक्मत साई मुम्बईदेखि सुन्दैछु भन्नुहुन्छ। सम्झनु पर्दा ताई मिलन भण्डारी, जीवन कार्की मिनुल अन्तरीमा गरिरा बहादुर लगाई, उमा ढुङ्गेल, माधव ढुङ्गेल, बहिनी भगवती बडवाल, भान्जी राजकुमारी, केसिलो गुरुङ, बद्रीराज थापा, आयुष छेत्री, त्यस्तै गरेर देवराज लकाई, त्यस्तै डिएमजङ छेत्री, समिला शर्पा, ऋतु ठक्कर, तामाङ कमल पौडेल, दुलु पाँचमा रहने घर परिवार अनि चिन्ने नचिन्ने सबैमा सम्झनामा छ है भन्नुहुन्छ। त्यस्तै गरेर मेरो रोजाइको गीत राखिदिनु होला नि सर भन्नुहुन्छ, अञ्जना खड्काको चम्कियो माइतीको आगनी, थिचको गीत होला, थिचको गीत भदौदेखि मात्र राखौँ ल, अब एक दुई दिन बाँकी छ, नराखौँ आजदेखि, अघि भर्खर पनि कुरा भएको थियो थिचको गीत राख्नुपर्छ होला, अब त लगभग सकिसक्यो पो भन्नुहुन्थ्यो, होइन अब एक दुई दिन बाँकी छ, भदौ लागिसकेपछि राखौँला भन्ने सोच होइन मैले भनेको थिएँ, त्यो भइसकेपछि भदौ लागिसकेपछि मात्र राख्नु हो त्यसका गीतहरू भन्न चाहे। मुना राई लिम्बु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुहुन्छ, सुबसा पनि सबैमा मिठो सम्झना भन्नुहुन्छ, प्रेम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ, रामेछाप जिल्लाको सुन्दर बस्तीमाको नदी बाम्ती भण्डार, आज काठमाडौँको हिमालयन आक रेस्टुरेन्टबाट भन्नुहुन्छ, निङमा शेर्पा हो भन्नुहुन्छ, साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै शान्ति विष्णु हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, क्षेत्री आयुष हुनुहुन्छ, असल साथीको लागि नम्बर छोड्नु भएको छ, 97 53 51 65 18 नम्बर रहेको छ, नम्बर छोड्दा होस् गर्नुहोस् ल पनि भन्न चाहन्छु, आफ्ना पर्सनल चिजहरू सञ्चार माध्यम अथवा सामाजिक सञ्जालमा राख्दाखेरि छोड्दाखेरि अलिकति होस् पुर्याउनु पर्छ ल पनि भन्न चाहे। यति बेला उहाँले 97 63 51 65 18 नम्बर छोड्नु भएको छ, साथी बन्न सक्नुहुन्छ आयुष छेत्रीसँग, 97 63 51 65 18 नम्बर रहेको छ, दिपोला कुलुङ मोरो खुमे आइडी रहेको छ, हामी सिवाल भन्नुहुन्छ, हिराबहादुर लगाए हुनुहुन्छ, टिकटक भाग्यो त सर भन्नुहुन्छ, टिकटकतिर चिन्थेमा यता आयो है, शर्मिला शर्मिला हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै सरिका छेत्री हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँ पनि आउनु भएको छ, विशेष रूपमा धन्यवाद दिन चाहे भन्न चाहे। यति बेला म गीततर्फ लाग्न चाहन्छु, अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि मात्र आउँछु म, यति बेलाको समयमा राख्न चाहन्छु तपाईँको माझमा पल्लो गाउँकी ठुली होइन, यो गीत राख्न चाहन्छु, आवाज दिनुभएको छ यसमा सन्तोष परियार, गीता देवीको आवाज रहेको छ यति बेलाको समयमा।

मन्दिर में खाना का स्थान झेटिया बोले आए नदी तपाई को आवाज में राखे कार्यक्रम में समस्त हरियाणी और भैराखे को आवाज में मृतराज मासु भर्खर सुन्न भयो पल्लो गांव की ठुली सन्तोष परियार गीता देवी को आवाज रहेको गीत थियो भने साथ नाचनालय शब्द सन्तोष परियारको रहेको थियो। कार्यक्रममा समस्त हरियाणीहरू भइराखेको छ आवाजमा म श्रीराजमा छु। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्दै गर्दै अगाडि बढ़िरहेको छु। यति बेला के म्यासेजहरू छन् म सर लगाएर म्यासेजहरू वाचन गर्छु यो रातको समयमा, त्यसपछि छुटिनु पर्ने हुन्छ। सबै श्रेष्ठले सुन्दैछु सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ। दिल सर अहिले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ। मन कुमार कान्छी कुलुङ शङ्खा सुब्बाबाट सुन्दैछु सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ भने दुर्गा साई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है। रामसाप आठ बाबलिया खर्क को मान्छे हाल चाहिँ होइन युएबाट भन्नुहुन्छ, युएबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। साथीभाइ घर परिवार सबैमा सम्झना छ है भन्नुहुन्छ। अन्जान थलुङ होइन अन्जान थलुङ हुनुहुन्छ युएबाट सुन्दैछु भन्नुहुन्छ। साथीहरू डिअर बिस्टु मगर्ने मगर्ने हिर्सु चामलिङ राई पवित्र राई अल्सना कुलुङ राई छोरी चामलिङ अम्बिका राई सिम्पल सरिना सबिना तामाङ निकिता मगर अनिता रञ्जना बैङ राई यशोदा गदाल अनि कल्पना थुलुङ राई सुशीला विश्वकर्म बहादुरमी जुनिता चामलिङ सपना सङबाङ जुनिता चामलिङ रोमिलाउतिलका सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर रातको समयमा बोल्नुहोस् र के होइन आफन्तसँग सबैसँग दिल खोलेर बोल्नुहोस् र राति मात्र होइन अरू पल हर्छन् नरिसाउनुहोस् रे पनि भन्न चाहन्छु। सबैभन्दा ठुलो चिज भनेको बोली नै त भने होइन र अरू के छ र मिठो तरिकाले बोलिदियो भने रिस राग भन्न किन हो बोल्दैन के जान्छ र के जान्छ। सही तरिकाले बोल्नु पर्यो राम्रोसँग बोल्नु पर्यो को सा कसरी बोल्ने भन्ने पनि एकाचु रहनु पर्यो पनि भन्न चाहे। अनि अब झ्यालडोका त लाउन बिर्सिनु भएको छैन नि, कोही कसैलाई केही भन्दै भन्न बिर्सिनु भयो कि औषधि लिन बिर्सिनु भयो कि ध्यान दिनुलाई 10:51 भइसकेको छ ध्यान दिनुहोस् पनि भन्न चाहे। औषधि लिन बिर्सिनु भयो कि कोही कसैलाई केही भन्नु थियो कि बिर्सिनु भयो कि ती कुराहरूमा ध्यान दिनुहोस्। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोस् पनि भन्न चाहन्छु। ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोस् पनि भन्न चाहे। रातको समयमा लामखुट्टेको टकाईबाट बस्नुहोस् पनि भन्न चाहे। प्यारे मुटुकी डुकडुकी मुटुको टुक्राहरूलाई सम्झिराख्नु भएको छ कि सम्झन पाउनु भएको छैन कि सम्झिनुहोला पनि भन्न चाहन्छु। गाह्रो पर्छ फेरि होइन भोलि फायर भएर बस्न सक्नुहुन्छ फेरि के अरे किन नसम्झेको भन्ने पनि हुनसक्छ। अब वास्ता गर्नेले चाहिँ कुराकानी गर्न मन लागेको थिए अब किन होइन सम्झिनु भन्ने पनि हुनसक्छ। त्यस्तै सनाजीले पनि सुते अब मान्छ सक्छौ भने जिन्दगीभरिलाई साथ दियो, सक्छौ भने जिन्दगीभरिलाई साथ देऊ, सक्दैनौ भने आजैबाट अलविदा भनिदेऊ भन्नुहुन्छ। उहाँले लेख पठाउनु भएको छ वाचन गर्ने कोसिस गर्छु म। सक्छौ भने जिन्दगीभरिलाई साथ देऊ, सक्दैनौ भने आजैबाट अलविदा भनिदेऊ, किनभने चोट जति नै पुरानो भए पनि उत्तिकै दुखी रहन्छ, चस्किरहन्छ अनि बल्झिरहन्छ। सक्छौ भने जिन्दगीभरिलाई साथ देऊ, सक्दैनौ भने आजैबाट अलविदा भनिदेऊ, किनभने चोट जति नै पुरानो भए पनि उत्तिकै दुखी रहन्छ, चस्किरहन्छ अनि बल्झिरहन्छ। सरिका छेत्रीले पठाउनु भएको भावना वा लेख यो वाचन गर्ने प्रयास गरे। कोही छैन आफ्नो कसलाई के भन्नु र हो म त सुच्छ मन बुझाउँदै एक्लै एक्लै भन्नुहुन्छ सनाजी। अब कोही बनाउनुहोस् न कोही हुनुहुन्न भने होइन पनि भन्न चाहे ठिक छ। विशेष म धन्यवाद यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै हाम्रो भेट भोलि हुने नै छ। आजको विषयबाट चाहिँ छुट्न चाहन्छु।
लेख रचनाहरू अनि कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई चाहिँ मनैदेखि धन्यवाद दिन चाहन्छु। धेरै साथीहरू हुनुहुन्छ कार्यक्रमलाई, हिकमत साई, सोना कन्दुङ्गा, त्यस्तै शर्मिला शर्मिलाले पनि होइन उहाँले पनि फलो गर्नुभएको छ, शान्ति विषय हुनुहुन्छ, हिकमत साई, सोना कन्दुङ्गा उहाँहरूले सेयर गर्नुभएको छ कार्यक्रमलाई, विशेष रूपमा धन्यवाद दिन चाहन्छु सेयर गरिदिनु भएकोमा पनि हुन चाहे भन्दै अन्त्यमा मेलो बाबा होइन रामकुमार नेपाली अनि शारदा र शैलीको सुमधुर आवाज मैले गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुटिन चाहन्छु। शब्द अमृत भारती, त्यस्तै गरेर आवाज रामकुमार नेपाली, शारदा र शैलीको आवाज मैले गीत मेलो बाबा तपाईँको माझमा राख्दै राख्दै आजको छुट्टी अवस्था। नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरी है त।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन। यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: 16 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
8: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
9: संसदलाई टेर्दैनन् मन्त्रीहरू, अघि बढ़यो शिक्षा विधेयक, राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यलता, जेएनजी आन्दोलनको आडमा पार्टी कब्जा गरेको कांग्रेस संस्थापन पक्षलाई इतर पक्षको आरोप लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पौरखीका गाउँ कोही बस्दैनन् बेकाम शीर्षकको शुभ समाचार।
7: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढ़ीबाट करिब 6 किलोमिटरको दूरीमा पर्छ पथरी गाउँ। धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 17 रहेको यो गाउँका हरेक किसान परिवार व्यावसायिक तरकारी खेतीमा अग्रसर छन्। यो गाउँका पौरखी किसानले वर्षभरि नै आफ्नो बारीमा तरकारी फलाउँदा उनीहरूको आमदानी पनि लोभलाग्दो नै छ। कृषक गोपीराम चौधरी भन्नुहुन्छ, गाउँमा कोही पनि मानिस काम नगरी खाली बस्दैनन्। सबैले घर वर्षभरि नै व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन्। पथरी गाउँमा करिब 200 घर धुरी छन्। यहाँका सबै किसानले मौसमी बेमौसमी सबै किसिमका तरकारी खेती गर्छन्। तरकारी खेतीबाट प्रत्येक किसानले वार्षिक 5 लाख रूपियाँ भन्दा बढ़ी आमदानी गर्दै आइरहेका छन्। खरबुजा खेती गरेर मात्रै एक सिजनमा किसानले 4 लाख रूपियाँसम्म आमदानी गर्ने गरेको चौधरीले जानकारी दिनुभयो। यहाँको उत्पादनलाई बजारको कुनै समस्या छैन। किसानका उत्पादन खरिद गर्न अतरिया धनगढ़ीका व्यापारी गाउँमै पुग्ने गर्दछन्। कतिपय किसान धनगढ़ी पुगेरै आफ्नो उत्पादन थोक र खुद्रामा बिक्री गर्ने गर्दछन्। धनगढ़ी नजिकै रहेका कारण बजारको समस्या नरहेको कृषक जगवीर चौधरीको भनाई छ। उहाँ भन्नुहुन्छ, गाउँभरिकै किसानले व्यावसायिक तरकारी खेती गर्दा गाउँको छुट्टै पहिचान बनेको छ। यो गाउँ पैसा फल्ने गाउँका रूपमा चिनिन थालेको छ। चौधरी आफैले 10 कट्ठा जमीनमा वर्षभरि नै तरकारी खेती गर्दै आउनु भएको छ। कृषिमा अग्रसर भएपछि गाउँको स्वरूप समेत फेरिन थालेको छ। माटोको कच्ची घरबाट स्तरोन्नतर हुँदै धेरैले पक्की घर निर्माण गरिसकेका छन्।
10: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
12: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
13: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
12: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
13: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
11: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रोटेकको उत्पादन।
12: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
14: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
9: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यतिबेलै जेन्जी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपगढ़ गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिएको छ। मन्त्रालयका अनुसार यस्तै छलफल मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कडाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा पनि गरिने मन्त्रालयले जनाएको छ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। अहिले 2028 सालमा बनेका शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा प्रशासन चलिरहेको छ। मुलुकको अवस्था र व्यवस्था फेरिएसँगै ऐनमा केही प्रावधान थपगढ गर्न 10 पटक संशोधन भइसकेको छ। विद्यालय शिक्षाको समग्र गुणस्तर तथा संरचनागत सुधारका लागि निकै महत्वपूर्ण मानिएको शिक्षा विधेयक पहिलो पटक तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले 2080 भदौ 27 गते प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो। विशेष गरी शिक्षा विधेयकमा निजी विद्यालय संचालकले गरीबी, जेहेन्दा र विपन्न समुदायका बालबालिकालाई दिनुपर्ने छात्रवृत्तिका विषयमा विवाद हुने गरेको छ। मन्त्रालयमा विधेयकको मस्यौदा निर्माणदेखि संसदीय समितिमा समेत यही विषयमा धेरै छलफल हुने गर्दछ। गरीब तथा विपन्न विद्यार्थीलाई निजी विद्यालय संचालकले दिने छात्रवृत्तिमा आवास, पोशाक, पाठ्यपुस्तक लगायत सामग्री समावेश गर्ने विषयमा सहमति जुटाउन सकस पर्ने गरेको छ। शिक्षा विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपगढ़ गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। अघि बढ़यो शिक्षा विधेयक शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
7: सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता अध्ययनमा छलफल थियो। बैठकमा कृषि, वन तथा पर्यटन मन्त्री, पर्यावरण मन्त्री गीता चौधरी आमन्त्रित थिइन् तर उनी गइनन्। अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले मन्त्री खोजे। कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग राखे। छलफलमा शुरूवाती चरणबाट नै सम्बन्धित मन्त्रीलाई राख्न सकेनौ भने पुरानो र नयाँमा केही फरक हुँदैन, त्यसैले यो कुरालाई हेलचक्र्याएका रूपमा लिनु भएन। उनले भने संसदीय समितिलाई यदि बलियो समिति बनाउने हो भने मन्त्रीज्यूको वा र सचिवज्यूको उपस्थिति व्यापक रूपमा हुनुपर्दछ। सम्बन्धित सचिव र मन्त्री नभए छलफल नै निष्कर्षमा नपुग्ने उनको बुझाइ छ। उनले भनेका छन् यो समितिलाई हलुकाकै रूपमा लिने आउने वा अब भत्ता लिने मात्रै हो भने त मेरो केही भन्नु छैन। मन्त्री सरकारका राजनैतिक जिम्मेवार व्यक्ति हुन् र मन्त्रालयबाट हुने नीति निर्णय, बजेट कार्यान्वयन र प्रशासनिक कामको अन्तिम राजनैतिक जिम्मेवारी मन्त्रीकै हुन्छ। कर्मचारीले प्रशासनिक काम सञ्चालन गरे पनि त्यसको राजनैतिक उत्तरदायित्व मन्त्रीले लिन्छन्। त्यसैले संसदीय समितिले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्दा मन्त्रीको उपस्थिति अर्थ हुन्छ। यही विषय सांसद खनालले उठाएका हुन्। संसदीय समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएपछि मन्त्रीको खोजी गरिएको यो पहिलो पटक भने होइन। विगतका संसदहरूमा पनि यस्ता समस्याहरू देखिन्थे। 21 फागुन 2082 निर्वाचनबाट आएको प्रतिनिधि सभा र संघीय संसदमा पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ। संसदलाई टेर्दैन मन्त्रीहरू शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
9: कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि एक महिना अघि नै सकिएको छ। सामरिक, राजनीतिक तथा सहयोगीका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता मुलुकमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले 30 असोजमा ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यतिबेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोटाबाट 14 साउन 2081 गरेको सिफारिस बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलाएको थियो। त्यति बेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 चैत 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्यो। अस्ट्रियाको भियाना स्थित राष्ट्रसंघीय नियोग, बंगलादेश, बहराइन, इजिप्ट, म्यानमार, ओमान र ब्राजीलमा रहेका राजदूतको 4 वर्ष कार्यकाल 5 साउनमा सकिएको छ। 4 वर्ष कार्यकाल पूरा गर्नेहरू भने परराष्ट्र सेवाबाट नियुक्त करियर राजदूत हुन्, ब्राजीलका राजदूतको असोज मसान्तसम्म र बाँकी देशका राजदूतको पदावधि नयाँ राजदूत नियुक्तिको सिफारिश भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त नभएसम्म राजदूतका रूपमा कामकाज गर्न स्वीकृति दिने निर्णय 6 साउनको मन्त्री परिषद बैठकले गरेको छ। ओमानका राजदूत डोरनाथ अरियाल काठमाण्डु फर्किसकेकाले अन्य राजदूत सम्बन्धित देशमै छन्। ब्राजील, डेनमार्क र दक्षिण अफ्रिकाको दूतावास खारेज गर्ने घोषणा सरकारले 15 जेठको बजेट भाषणमा गरेको थियो, तर ती बन्द भने गरिएको छैन। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिसकेको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अनियोल बढ्दै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
7: शुक्रबारदेखि जारी नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश भएका छन्। काठमाडौँको सुकेधारामा जारी राष्ट्रिय भेला अन्तर्गत बन्द सत्रमा नेता विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश रणमहतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी सावती समसामयिक राजनैतिक प्रतिवेदन र रमेश लेखकले विधान संशोधन प्रतिवेदन पेश गर्नुभएको छ। आज आइतबारसम्म चल्ने राष्ट्रिय भेलाले प्रस्तुत प्रतिवेदनहरू छलफल गरी पारित गर्नेछ। इतर पक्षले नेपाली कांग्रेस संसदमा 88 बाट 38 सीटमा खुम्चिनुमा गत पुसमा भएको विशेष महाधिवेशन नै जिम्मेवार रहेको दोष लगाएको छ। कांग्रेस 15 औं महाधिवेशन तयारी समितिको राष्ट्रिय भेला 2083 राजनैतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको प्रस्तावमा यस्तो भनिएको छ। विधि सम्मत स्वाभाविक प्रक्रिया र इतिहासलाई क्षत विच्छेद पार्दै महामन्त्रीद्वयबाट 2082 पुसमा अनधिकृत रूपमा विधान विपरीत अराजक अवैधानिक र षड्यन्त्र प्रूफ खुम्चिनुमा गत पुसमा भएको विशेष महाधिवेशन नै जिम्मेवार रहेको दोष लगाएको छ। कांग्रेस 15 औं महाधिवेशन तयारी समितिको राष्ट्रिय भेला 2083 राजनैतिक प्रतिवेदन तथा

0: चौधौं महाधिवेशनबाट निर्वाचित सभापति र कार्य समितिलाई विघटन गरिएको भन्दै महामन्त्रीले आफैलाई नेतृत्व घोषणा गरेका कारण पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। यसैबीच बैठकमा पार्टी कब्जा गर्ने षड्यन्त्र गरिएको भनेर पनि उहाँले प्रतिवेदनमा लेखेको प्रस्तुत गर्नुभएको छ। त्यसै गरी प्रतिवेदनमा देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्न पनि प्रस्ताव गरिएको छ भने नेतृत्वका लागि तयार रहन युवा पुस्तालाई आह्वान गरिएको छ। नेता निधिले वैचारिक प्रष्टता र समर्पण भावले नेतृत्व लिनका लागि तयार रहन नयाँ पुस्तालाई आह्वान गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेलमा जस्तै पार्टीभित्र पनि विधि अनुसार चल्नुपर्ने बताउनु भएको छ। शनिबार झापा एक काठमाण्डु कप फुटसल प्रतियोगिता स्थलमा संचारकर्मीहरूसँगको कुराकानीमा उपसभापति शर्माले खेलकै नियमलाई राजनीतिले अंगीकार गर्यो भने राजनीति पनि स्वस्थ हुने उल्लेख गर्दै भन्नुभयो, खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्न, पहेँलो कार्ड देखाइन्छ, फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ, त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्यो भने हामीलाई पहेँलो कार्ड देखाइन्छ र रेड कार्ड पनि देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूमा हुनुपर्छ। गगन विरूद्ध आक्रमक इतर पक्ष, जेनजी आन्दोलनको आडमा पार्टी कब्जा गरेको आरोप शीर्षकमा आजको हिमालय टाइम्समा खबर छ।
1: बीस जुलाई 4 साउन बेलायतको प्रधानमन्त्री बनेका एन्डी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उनले बिजुलीमा लाग्दै आएको कर कटौती गरेका छन्, बस भाड़ा घटाएका छन्, पबहरूलाई समेत राहत घोषणा गरेका छन्, शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति लिएका छन्। जनतालाई राहत दिने उपायका रूपमा उनले राज्य वा सेवा प्रवाह गर्ने निकायको आमदानीमा कटौतीलाई रोजेका हुन्। जनताले सस्तो र सुलभ सेवा चाहन्छन्, त्यसैको आधारमा उनीहरूले राजनीतिक दलहरूलाई रूचाउने भएकाले शासकहरू संसारभर नै यी र यस्तै काममा अभिरूचि राख्छन्। विकसित बेलायत होस् वा अति कम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखिए तर राहतको लागत हुन्छ, त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढ्छ। पछिल्लो जेएनजी आन्दोलन त्यसैको एउटा उदाहरण हो। त्यही आन्दोलनका जगमा बनेको सरकारले पनि सुधार कसरी गर्ने भन्ने भेउ पाउन सकेको छैन। आखिर कहिले नेपालको अर्थतन्त्रले मागेको के चिज हो र खोजेको के चिज हो भन्ने कुरा सरकारले बुझ्छ भन्ने कुरा अहिलेसम्म पनि अन्यलमा रहेको छ। सरकार परिवर्तनसँगै जनताले आशा गर्नु स्वाभाविक हो, तर त्यसको सम्बोधन गर्न सक्ने क्षमता, विकास गर्नु र कार्यान्वयन गर्दै जानु भने सफल नेतृत्वको पहिचान हो। त्यसमा वर्तमान सरकार पनि चुक्दै गएको छ। चार महिनामै सरकारको आलोचना गरौं त्यति विवेकपूर्ण त हुँदैन। पूर्व अर्थमन्त्री युवराज कतिवटा भन्छन्, तर हालसम्मको अवस्थाले सही दिशा दिन सकेको जस्तो देखिँदैन। 2046 को राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। हाम्रो जस्तो मुलुकमा जनताका आवश्यकता मध्ये केही दशकौंदेखि पूरा हुन नसकेका छन् भने केही समयक्रमसँगै बदलिँदै आएका छन्। यी दुवैलाई सम्बोधन गर्न सक्ने सामर्थ्य शासकमा हुनुपर्छ। उदाहरणका लागि सामाजिक सञ्जाल निर्वाध चलाउन पाउनुपर्ने अधिकार पछिल्लो समय विकसित आवश्यकता हो। जसलाई बुझ्न नसक्दा केपी शर्मा ओलीको सरकार ढल्ने आधार तय भयो। 2046 को राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार बने पनि विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन भने अर्थतन्त्रले के खोजिरहेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका छन्। चार महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण नभए तापनि सही दिशा दिन सके जस्तो देखिँदैन। लगायतका उपशीर्षकमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति शीर्षकमा खबर छ। उद्योगिक व्यवसायको निजी सम्पत्ति, आवास तथा व्यावसायिक प्रतिष्ठानमाथि हुने आक्रमण, तोडफोड र आगजनीलाई सरकारले गम्भीर सुरक्षाको विषयका रूपमा लिँदै अब तिस्ता गतिविधिमा शून्य सहनशीलता अर्थात जीरो टोलरेन्सको नीति अवलम्बन गर्ने भएको छ। निजी क्षेत्रको लगानी संरक्षण र प्रवर्धनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि सारेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीतिमा निजी सम्पत्ति र औद्योगिक व्यवस्था